0: 98,021 देखि 30 युनिट खपत गर्ने 4,21,000 र 31 देखि 50 युनिटसम्म खपत गर्ने 6,15,000 छन्। ढकालले भने 51 देखि 100 युनिट खपत गर्ने ग्राहक 10,75,000 छन्। 101 देखि 250 युनिटसम्मका ग्राहक 10,89,000 छन्। 250 युनिट भन्दा बढ़ी खपत गर्ने ग्राहक 4,42,000 छन्।
1: प्राविको 6,000 दरबन्दी निवारीमा स्तर उन्नति गरिँदै शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी संख्या घट्दै गएको र माथिल्लो तहमा बढ़दै गएका कारण सरकारले प्राथमिक तहका 6,000 दरबन्दी स्तर उन्नति गरेर निम्न माध्यमिक तहमा लैजाने तयारी गरेको छ। सरकारको पछिल्लो परिभाषा अनुसार कक्षा 1 देखि 8 सम्मलाई आधारभूत र कक्षा 9 देखि 12 सम्मलाई माध्यमिक तह भनिन्छ। एकै तह अन्तर्गत रहे पनि तल्ला तहका कक्षाका दरबन्दी माथिल्लो कक्षामा स्तर उन्नति गर्न लागि हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यी दरबन्दीबारे अध्ययन गरेर स्तर उन्नतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाएको छ। केन्द्रले पठाएको तथ्याङ्कमाथि मन्त्रालयले पनि अध्ययन गरिरहेको छ। केन्द्रका महानिर्देशक अडय प्रसाद नेउपानेका अनुसार पहिलो चरणमा 5,965 प्राविको दरबन्दी निवामीमा लैजान लागि छ।
0: पालनप्रति नयाँ दिल्लीमा संशय रविलाई उच्च सम्मान मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाटै सीमा विवाद बल्झाएको भोलिपल्ट सोमबार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारत भ्रमणमा निस्किएका छन्। उनी नयाँ दिल्लीमा ओर्लिँदा भारतीय सत्तारूढ़ दल भाजपाका नेताहरूले भव्य स्वागत गरेका छन्। लामिछानेको स्वागतमा ठूला ठूला ब्यानर टाँगिएका छन्। 3 महिना अघि चुनावबाट नेपालमा वैकल्पिक शक्तिका रूपमा झण्डै 2/3 बहुमत सहित उदाएको रासोपासँग भारतीय संस्थापनले सम्बन्ध विस्तार गर्न चाहेको छ। तर प्रधानमन्त्री बालेनको शैली र कूटनीतिक मापदण्डले छिमेकी भारतलाई संशय पैदा गरिदियो। भारत लामिछाने भन्दा पहिले नै प्रधानमन्त्री बालेनलाई नयाँ दिल्लीमा स्वागत गर्न चाहन्थ्यो। त्यसका लागि कूटनीतिक संवाद समेत अघि बढ़ाएको थियो। भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री बालेनलाई औपचारिक रूपमा निमन्त्रणा गर्न नेपाल आउने तय समेत भइसकेको थियो। तर प्रधानमन्त्री कार्यालयले प्रोटोकललाई देखाएर बालेनसँग भेटाउन नसक्ने सन्देश पठायो। त्यसपछि न मिश्री नेपाल आए न प्रधानमन्त्री बालेन भारत जाने कुरा अघि बढ़्यो। यो पृष्ठभूमिमा सत्तारूढ़ दलका सभापतिको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालिन शाहको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गर्नुभएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रस्थानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत अपरिपक्व र अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ।
2: प्रतिनिधि सभाको आइतबारको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ। सभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदमा अमर्यादित व्यवहार देखाउने र संसद बैठक कक्षमा भौतिक क्षति गर्ने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए।
1: बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सोमबारदेखि बागमती प्रदेश सभामा शुरू भएको छ। बैठकमा सहभागी प्रदेश सभा सदस्यले सरकारका प्राथमिकता, विकास आयोजना, सामाजिक समावेशिता तथा पूर्वाधार विकासका विषयमा विभिन्न संशोधन र सुझाव प्रस्तुत गर्नुभएको छ।
2: सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाले प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सोमबार प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको छ। विगतका वर्षमा जस्तै नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण लगायतका क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
1: कालीकोटको महावै गाउँपालिकाले 55 दिनपछि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घड़ी र भित्ते पात्र उपहार दिएको छ। गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले समय मापनका लागि घड़ी र भित्ते पात्र उपहार दिएका हुन्। सरुवा भएको 55 दिनपछि गाउँपालिकाको कार्यालयमा हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घड़ी र भित्ते पात्र उपहार दिएका छौ। अध्यक्ष सिंहले भने महावै गाउँपालिकाले पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत पाएकोमा प्रमुख प्रशासक अधिकृत हाजिर हुँदै 55 दिन लगाएपछि समय र मितिको ख्याल राखेर जनताप्रति उत्तरदायी ढंगले काम गर्न घड़ी र भित्ते पात्र उपहार दिएका हौ उनले भनेका छन्।
2: अघिल्ला वर्षहरूमा जसरी महानगरपालिकाहरूको बेरुजु गत वर्ष पनि घट्न सकेन। 6 महानगरपालिका मध्ये केहीले मात्र बेरुजु घटाएका छन्। केही महानगरपालिकाको बेरुजुमा अझै सुधार हुन सकेको छैन। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष 2081-82 छ मध्ये 4 महानगरपालिकाको मात्र लेखा परीक्षण गरिएको छ।
1: आगामी आर्थिक वर्षको बजेट पर्खेर बसेका लगानीकर्ता बजेटबाट उत्साहित नहुँदा सोमबार बजार घटेको छ। यो दिन अघिल्लो कारोबारको दिनभन्दा नेप्से परिसूचक 26.72 अंकले घटेर 2755.37 बिन्दुमा बन्द भएको हो। प्रतिशतका हिसाबले नेप्से 0.96% तल छरेको हो। 2782.40 बिन्दुदेखि खुलेको यस दिनको बजार 2789.50 बिन्दुसम्म पुगेको थियो भने 2745.20 बिन्दुमा सरेको थियो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमान्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। पश्चिम एशियामा जारी युद्ध अन्त्यका लागि अनौपचारिक वार्ता चलिरहेकै बेला इरान अमेरिका आक्रमण प्रत्याक्रमणमा उत्रिएका छन्। अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको सोमबार जनाएको छ। त्यस्तै इरानको इस्लामिक रेभोल्युसन रिगार्ड कप्सले यसको जवाफमा अमेरिकी बेसलाई निशाना बनाएको बताएको छ। अमेरिकाले गोरुख शहर र हर्मुज जलमार्ग स्थित क्वेसम टापुमा निशाना बनाएको बताएको हो। इरानले आक्रमण गरिएको स्थानको नाम पनि खुलाएको छैन। कुवेतले आफ्नो देशमा मिसाइल र ड्रोन आक्रमण भएको पुष्टि गरेको छ।
2: अब खेल र खेलाड़ीका खबर। साफ महिला च्याम्पियनशीपमा नेपाल समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई 2-0 पराजित गरेको छ। यो जितसँगै नेपाल समूह ए को विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको हो।
1: अब विचार तथा विश्लेषण। नेपाल मैत्री संरक्षणवादका आयामहरू शीर्षकमा आर्थिक अभियानमा कृष्णराज बजगाईको विचार छापिएको छ। संरक्षणवादी नीतिलाई समग्र पहुँच एकीकृत रणनीति र दीर्घकालीन सोचका आधारमा अघि बढ़ाउनु आवश्यक छ। यसका लागि परिमाण गुण मूल्य आपूर्ति वातावरण यी पाँचवटा आयामलाई सम्बोधन हुने गरी संरक्षणवादी अभियानलाई अघि बढ़ाउनु आवश्यक देखिन्छ। यो संरक्षणवाद अनि उपभोक्ता राष्ट्रवादभित्र लुकेको खतरनाक प्रवृत्तिलाई नचिनी नजाँची र नजानी लिने संरक्षणवादी नीतिले उपभोक्ताको क्रय शक्ति र आत्मविश्वासलाई मात्र ध्वस्त गर्छ।
2: प्रतिवेदन कार्यान्वयनका लागि अतिरिक्त साहसको खाँचो शीर्षकमा श्रीमन नारायणको विचार हिमालय टाइम्समा छापिएको छ। जेनजी आन्दोलनका बेला भएको धनजनको क्षतिबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरेपछि अब कार्यान्वयनको दबाव शुरू भएको छ। आन्दोलनका बेला भएको मानवीय र भौतिक क्षतिको गम्भीरतालाई आत्मसात गर्दै जारी भएको प्रतिवेदनको आधिकारिकता र विश्वसनीयतामाथि प्रश्न चिन्ह उठाउने ठाउँ छैन, किनभने यो एउटा उच्चस्तरीय संवैधानिक आयोग हो। वर्तमान प्रहरी महानिरीक्षक, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, अन्तरिम मन्त्रीमण्डलका गृहमन्त्री ओम प्रकाश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र गृहमन्त्री सुधन गुरूङ माथि पनि छानबिन र कार्यवाहीका लागि आयोगको प्रतिवेदनले सिफारिश गरेको छ। जनपद प्रहरी, सशस्त्र प्रहरीको भूमिका प्रभावहीन देखिएको र सेनाको भूमिका पनि प्रभावकारी नदेखिएको प्रतिवेदनमा उल्लेख छ। कारागार ऐन 2079 को बर्खिलाफको कार्य गरी कानून उल्लंघन गरेको हो होइन भन्नेतर्फ सरकारले नै सूक्ष्म अनुसन्धान गरी दोषी यकिन गरी कार्यवाही गर्नुपर्ने अवस्था रहे। सोही कारणबाट 10 दिन कैदीबन्दीको मृत्यु भएको, 30,641 जना कैदीबन्दीहरूको, 13,586 कैदीबन्दीहरू र बाल सुधार गृहबाट 974 जना कैदी भागेका थिए।
1: 3% कर र निजी शिक्षाको वास्तविकता शीर्षकमा दीपक जोशीको विचार छ। सरकारी निजी विद्यालय तथा क्याम्पसबाट लिइने शुल्कमा 3% कर लगाउने निर्णय गरेको छ। व्यवहारमा यो कर विद्यालयले तिर्ने होइन, अभिभावकीय काँधमा थपिने आर्थिक भार हो। आजको आर्थिक अवस्थामा धेरै परिवारहरू बढ़दो महँगी, घट्दो आमदानी र सीमित आर्थिक स्रोतका बीच आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढ़ाइरहेका छन्। कतिपय अभिभावकले आफ्नो व्यक्तिगत आवश्यकता कटौती गरेर शिक्षा खर्च व्यवस्थापन गरिरहेका छन्। त्यसैले शिक्षा शुल्कमा थप 3% कर लगाइनु प्रत्यक्ष रूपमा अभिभावकमाथिको अतिरिक्त आर्थिक बोझ हो। शिक्षा कुनै विलासिताको वस्तु होइन, यो प्रत्येक नागरिकको मौलिक अधिकार हो। राज्यले शिक्षा क्षेत्रमा राजस्व उठाउने भन्दा पनि शिक्षा सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउनेतर्फ ध्यान दिनुपर्छ। त्यसैले शिक्षा शुल्कमा लगाइएको 3% कर पुनर्विचार गरी हटाउनु उपयुक्त हुनेछ।
2: अवस्थ नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदि खुला 105.4।
1: होइन, कुन पानी पिउनु भयो हजुरले?
2: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको
1: हो। नपिउनुहोस् त त्यो पानी, फोहोर छ। यो उमालेको पानी पिउनु।
2: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौं। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोलिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
1: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं। फोहोर मैलाहरू जताततै नफ्याकौं। फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
2: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय, स्याङ्जा।
3: यस समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुरा 105.4
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
0: रेडियो आदिखोला 105.4।

0: कालिम्पोङ में उपस्थित भइसकेको छु आज को नेपाली बहस पनि देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरुबाट तपाईहरु एकैसाथ सुनिराख्नु भएको छ नेपाली बहसमा हामी विभिन्न विषयमा छलफल र बहस गर्ने गर्दछौं राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा छलफल बहस गर्ने गर्दछौं डिजिटल प्लेटफर्ममा पनि हामी आउँछौं र हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com बाट पनि विश्वभर छरिएर रहेका नेपालीहरुले नेपाली बहसलाई यतिखेर सुनिराख्नु भएको छ काठमाडौँ उपत्यकाबाट रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस सुनिराख्नु भएको छ नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम पनि हो हामी हरेक क्षेत्रका विषयमा सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौं आजको श्रृंखलामा हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणको विषयलाई पनि यतिखेर उठान गर्न चाहन्छौ किनभने रवि लामिछाने भारत भ्रमण जाँदै गर्दाखेरि उहाँलाई भारतमा उच्च सम्मान गरिएको छ प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट सीमा विवाद बल्झाएको भोलिपल्टै सोमबार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा निस्कनु भएको छ र भारतमा उहाँलाई राम्रोसँग स्वागत गरिएको छ विशेष गरी भारतमा उहाँलाई रवि लामिछानेका पोस्टरहरू बनाएर विमानस्थल परिसरभित्र चाहिँ उनका पोस्टरहरू पनि टाँगिएको दृश्यहरू हामीले देख्न पाएका छौं र उनको सम्मान चाहिँ भएको छ किनभने अब सत्तारूढ़ दलको ठूलो दलको एउटा सभापतिलाई भारतमा जुन किसिमको स्वागत गरेको छ यसले नेपाल भारतको सम्बन्धका विषयमा पनि निकै ठूलो चर्चा र परिचर्चा यतिखेर भइरहेको छ अब दुई देश बीचको सम्बन्ध सुमधुर हुनुपर्छ दुई देश बीचको सम्बन्ध सुमधुर हुन सकेन भने दुई देश बीच छिमेकीहरूलाई हामी परिवर्तन गर्न सक्दैनौं छिमेकीहरूलाई हामी बदल्न सक्दैनौं छिमेकीलाई मिलाएर र रिझाएर अगाडि बढ्नुपर्छ भन्ने खालको मान्यता यो भ्रमणले अझ बलियो बनाउँदै लैजानेछ भन्ने खालका पनि विश्लेषणहरू आज यतिखेर भइरहेका छन् आज यहाँलाई थाहा छ जेठ 19 गते नेपालमा राजदरबार राजाको हत्या भएको दिन राजदरबार हत्याकाण्ड भएको दिन जेठ 19 हामीले नजिकबाट निहाल्यौं भने अहिलेसम्म पनि पूर्व राजा स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको परिवारको हत्या अहिलेसम्म पत्ता लाग्न सकेको छैन यसका विषयमा धेरै बहसहरू र छलफलहरू पनि आएका छन् राजाको वंश नाश गर्ने गरी जुन आज एउटा घटना यतिखेर घटेको छ यो घटनाको पनि हामी आज स्मरण गर्न चाहन्छौ किनभने एउटा राजसंस्थालाई अन्त्य गर्ने राजसंस्थालाई समाप्त गर्ने हुन त नेपालमा धेरै खालका घटनाहरू भएका छन् धेरै खालका घटनाहरू विभिन्न बेलाका हत्याकाण्डहरू सस्पेन्समा नै रहेका छन् एउटा देशको एउटा अभिभावक को हत्या हुँदा समेत पनि अहिलेसम्म यसको सत्य तथ्य बाहिर आउन सकिरहेको छैन जनताले यसलाई अझै पनि पत्याएका छैनन् कतिपय रिपोर्टहरू सार्वजनिक भए र ती रिपोर्टहरू पनि एउटा रद्दीको टोकरीमा गएका छन् राजदरबार हत्याकाण्डका विषयमा कुनै पनि खालका अनुसन्धानले यथार्थपरक र जनविश्वास लिने गरी यसका तथ्य प्रमाण सहित यसको रिपोर्ट सार्वजनिक गर्न नसकेको विषयहरू पनि आजको हामी नेपाली बहसमा उठाउन चाहन्छौं किनभने यो देश सार्वभौम सत्ता सम्पन्न मुलुक हो यो मुलुकमा हामी नेपालीहरू भूगोलले क्षेत्र कम हुन सक्छ जनसंख्याले कम हुन सक्छ तर स्वाधीनता स्वाभिमान सार्वभौमिकता नेपालको बडो छ ठूलो छ त्यसैले गर्दाखेरि अहिले हामी राजदरबार हत्याकाण्डको आजको दिनलाई पनि हामी स्मरण गर्न चाहन्छौं संसदमा यहाँहरूले देख्नु भएको छ मान्यहरूको अशोभनीय हरकत छ त्यहाँ रमिता चलिरहेको छ संसदमा कसैले फ्लाइङ किक हानिरहेका छन् कसैले कुर्सीमाथि दौड़िरहेका छन् कसैले होइन त्यहाँ चाहिँ निकै धरकपकट पनि भएको छ कतिपय मान्यहरू घाइते भएका दृश्यहरू पनि हामीले देख्न पाएका छौं कतिपयलाई एकदमै प्रेसर चढ़िहाल्छ कि एउटा कुरा आउन साथ भन्दाखेरि हामीले कस्तो खालको संस्कार र संस्कृतिमा हुर्किएका मान्यहरूलाई चाहिँ आज संसदमा पठाइरहेका छौं त हामीले नेपालको संसदबाट के सन्देश प्रवाह गर्न खोजिरहेका छौं त आज चुपचाप घण्टी छाप भन्दै गर्दाखेरि कस्ता खाले सांसदहरू बनेर कस्ता खाले व्यक्तिहरू सांसद बनेर आइरहेका छन् कसैले श्रीमतीलाई लाइभ गरेर संसद भवनबाटै त्यहाँको दृश्य देखाउँछन् कसैले फ्लाइङ किक खान्छन् कसै टेबलमाथि चढ्छन् होइन यी यावत दृश्यहरूले गर्दाखेरि नेपालको संसद यतिखेर बदनामित चरणमा पनि गइरहेको छ यो संसदलाई मर्यादित बनाउनुपर्छ नेपालको संसद धेरै नेपालीहरूले हेर्ने थलो पनि हो देश विदेशबाट अन्तर्राष्ट्रिय जगतले पनि नेपालको संसदलाई नजिकबाट नियालिरहेको हुन्छ त्यसैले गर्दाखेरि नेपालको संसदलाई शोभनीय बनाउनका निम्ति र नेपालको संसदलाई मर्यादित बनाउनका निम्ति सभामुखको पनि उत्तिकै भूमिका हुन्छ सभामुखले पनि जसरी आज पार्लियामेन्ट चलाइरहनु भएको छ सभामुखको क्षमतामाथि पनि धेरै प्रश्नहरू यतिखेर उठिरहेका छन् कतिपयले आलोचना गरिरहेका छन् अब प्रधानमन्त्री बालेन्द्र शाह संसदमा प्रवेश गर्नुहुन्छ जसको सभामुखलाई पनि राम्रोसँग त्यति धेरै जानकारी हुँदैन जस्तो दृश्य त्यहाँ मञ्चन गरिन्छ वा देखिन्छ उहाँले हात उठाउनुहुन्छ सभामुखले रोस्टममा जानका निम्ति एकपटक त अलमल नै पर्नुहुन्छ सभामुख डीपी अर्याल, उहाँलाई चाहिँ रोस्टममा जान आग्रह गर्नुहुन्छ। रोस्टममा गइसकेपछि उहाँले सांसदज्यूहरूले लामो समयदेखि मलाई खोज्नु भएको छ प्रश्नोत्तर कार्यक्रम, ल के के हुन् प्रश्नहरू सोध्नुहोस् भन्नुहुन्छ, प्रश्नहरू सोधिन्छन्, त्यस पछाडि उहाँले फटाफट प्रश्नहरूको केही जवाफ दिनुहुन्छ। तर उहाँका ती जवाफहरू हेर्दाखेरि कुनै पनि खालको तयारी देखिँदैन। आज विद्युतमा कर किन बढ़ाएको भनेर एउटा मान्यले प्रश्न गर्नुहुन्छ, उहाँले भन्नुहुन्छ विद्युतमा कर बढ़ाउनुको एउटा महत्वपूर्ण कारण भनेको धेरै विद्युत खपत गर्छन्, कम कर भयो भने कम चाहिँ रकम तिर्नु पर्यो भने नागरिकहरूले, त्यसैले गर्दाखेरि बढ़ी उपयोग हुन्छ, ट्रान्सफर्मर पड्किन्छ भन्ने खालको जुन एउटा भाष त्यहाँ चाहिँ उहाँले जवाफ दिनुभयो। यस्तो खालको यो एकदमै तल्लो स्तरको यस्ता खालका जवाफले गर्दाखेरि चाहिँ यतिखेर नेपाली नागरिकहरू नेपाली जनताहरू आजित भएका छन्। धेरै उपभोग गर्नुहुन्छ नागरिकहरूले सस्तो भयो भने र ट्रान्सफर्मर पड्किन्छ ठाउँ ठाउँमा, यस्तो खालको पनि जवाफ हुन्छ एउटा प्रधानमन्त्री लेभलको व्यक्तिको। हामीले त विद्युतमा सहुलियत दिनुपर्छ, विद्युतमा व्यापकता ल्याउनुपर्छ, विद्युत बढ़ीभन्दा बढ़ी उपयोग गर्नुपर्छ, ईभीहरू प्रयोग गर्नुपर्छ, इण्डक्सन चुलोहरू प्रयोग गर्नुपर्छ भनेर हामीले पटक पटक बहस गरिरहेका छौं। तर प्रधानमन्त्रीको जवाफ आउँछ सस्तो महसुल भयो भने धेरै उपयोग हुन्छ, धेरै उपभोग भयो भने ट्रान्सफर्मर पड्किन्छ। यो धेरैले तपाईँले याद नगर्नु भएको होला, एकचोटि पल्टाएर हेर्नु होला, प्रधानमन्त्रीको यस्तो खालको जवाफ आउँछ। त्यसैले गर्दाखेरि अर्को विषय, आफैले आफैलाई अतिक्रमणकारी घोषणा गरिदिनुभयो प्रधानमन्त्रीज्यूले, किनभने हामी नेपालले पनि भारतको सीमा मिचेको छ भन्नुभयो। 10,000 को अकुपेशनको विषयलाई चाहिँ उहाँले नजिकबाट राम्रोसँग अध्ययन गर्नु भएन। नेपालले अहिलेसम्म भारतको सीमा नमिचेको, कसैले पनि नेपालले भारतको सीमा मिचेको छ भनिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका केही चार पाँचजना औंलाले गर्न सक्ने सांसदहरूले उहाँको बचाउ गरिरहनु भएको छ, जबकि उहाँहरूलाई पनि सीमाको बारेमा शिक्षा छैन, सीमाको बारेमा सीमा के हो, सीमा कसरी अतिक्रमण हुन्छ भनेर उहाँहरूलाई थाहा छैन। ती मान्य सदस्यहरूले चाहिँ केही सांसदहरूले उहाँको बचाउ गरिरहनु भएको छ, तर सीमा एउटा जेन्युन विषय हो, कुनै पनि राष्ट्रको प्रधानमन्त्रीले बोल्ने कुरा भोलि तथ्य र प्रमाणको रूपमा चाहिँ अगाडि बढ्छ। आज ग्रेटर नेपाल बनाउन खोजिएको हो, ग्रेटर नेपाल आज सम्भव छ, 1816 सुगोली सन्धिभन्दा अगाडि फर्किनका निम्ति सम्भव छ नेपालमा। आज हामी नेपाली बहसमा बहस गर्न चाहन्छौ, यदि ग्रेटर नेपालै फर्काउने सम्भव भयो भने, यदि ग्रेटर नेपाल बनाउने यदि उहाँको चाहिँ भित्री संकल्प र परिकल्पना हो भने, आज ग्रेटर नेपालका नाममा नेपालको भूमि जति पनि भारतमा गएको छ त्यहाँको जनसंख्या यहाँहरूलाई थाहा छ, 10 करोड़ जनसंख्या छ आज। त्यसपछि नेपाल कहाँ रहन्छ, कहाँ हुन्छ नेपाल, आज हामीले राष्ट्रियताको विषयमा पनि सोच्नुपर्ने बेला आएको छ। ग्रेटर नेपाल बिउताउन खोजिएकै हो त, त्यसो भए केही 6-7 जना सांसदहरूले मैले उहाँको बचाउ गरेको देख्छु, उहाँले कूटनीतिक रूपमा इङ्ल्याण्डसँग कुरा गर्नुभएको छ, बेलायतसँग कुरा गर्नुभएको छ, तर बेलायतले यसको बारेमा कान फटफटाएको छैन, किनभने अरू देशको सीमाका विषयमा अब बेलायत बीचमा पर्न चाहदैन, किनभने विश्व धेरै अगाडि पुगिसकेको छ, देशले धेरै अन्य धेरै प्रगतिहरू गर्नुपर्ने स्थिति छ, हामीसँग भएको सीमा जोगाउने कुरामा लिपुले काला पनि लिम्पियाद्वारा हाम्रो भनेर अडान लिनुपर्ने बेलामा उल्टै भारतको सीमा पनि नेपालले मिचेको छ भन्ने खालका गैर जिम्मेवार अभिव्यक्तिका कारणले गर्दाखेरि यतिखेर नेपालीहरू आजित भएका छन्। यसमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ भनेर विपक्षीले संसदमा रवैया मचाइरहेको छ। यही गर्नका लागि संसदमा नयाँ युवा, नयाँ पुस्ता, जेन्जी पुस्ता र अहिलेका भर्खरका दिमागदारी तेज दिमाग भएका व्यक्तिहरूलाई चाहिँ हामीले संसदमा पठाएका हौ त भन्ने खालका पनि बहसहरू छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, छोटो विश्राम छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9141443482।
2: मूल्य होइन स्वास्थ्य रोजौं।
3: या सरा, किन बोलाएको मलाई?
4: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन, अरे कति छैन अलि विश्वासिलो ज्योतिष।
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे म पनि जान्छु तनी हिँ
5: हाम्रा विशेषताहरू
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
5: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
5: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9876554123 र 9806611052
6: रेडियो आदि खुला 105.4
0: तार भइराको
7: खै खासै त्यति ठुलो सुधार त छैन अहिले भर्खरै उहाँ नर्स आउनु भएको छ बिरामीलाई मद्दत गर्नुपर्ने मैले यही बेला जियो के गरौँ
0: फेरि अब तपाईँसँग के छ 10 मिनट हामी कुरा गर्न सक्छौ वा चाहिँ के गरौँ 10 मिनट कुरा गरौँ केसरी
7: 10 मिनट मात्रै
0: 10-15 मिनट तपाईँले अलिकति टाइम मिलाउनु पर्यो त्यहाँ अब हाम्रो सिस्टरलाई एकपटक भनेर भए पनि हामी बस गरौँ अब लाइभमा हामी जोडिसकेका छौँ देशभरि जनताहरूले सुनिराख्नु भएको छ होइन उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ
7: समय लिनुभएको अहिले म यहाँ अस्पतालमा छु बिरामीसित हुन्छ त सुरु गरिहाल्नु
0: ल उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ हामी केसीजी
7: ल धन्यवाद
0: होइन नेपाल पनि अतिक्रमणकारी भएछ नि त भारतको कुन कहाँ कुन कुन ठाउँमा सीमा मिच्यो भारतले भारतको सीमा पनि त मिचिएछ नि त होइन नेपालले चाहिँ ठाउँ ठाउँमा सीमा मिचिएछ तपाईँको अन्दाजमा तपाईँको जानकारीमा अहिले लामो समय नेपालको राजनीतिमा हुनुहुन्छ कुन कुन ठाउँमा मिचियो
7: अहिलेसम्मका शासक जे जस्ता कमी कमजोरी भए पनि त्यस्तो शब्द चाहिँ निकालेका थिएनन् अहिले चाहिँ अहिलेको प्रधानमन्त्री जुन शब्द निकाले यो चाहिँ नेपाली जनतालाई स्तब्ध बनाएछ यो अत्यन्त गलत कुरा हो तपाईँ चाहिँ अब भारतले यति छोटो भूभाग चाहिँ नेपालको चाहिँ फिजि चाहिँ अब कब्जा गरिराखेको बेलामा नेपालको प्रधानमन्त्री जस्तो मान्छेले नेपालले पनि भारतको भूभाग जितिएछ भन्ने कुरा त यो त अत्यन्त लज्जाजनक कुरा दुनियाँको अगाडि कस्तो मान्छेलाई चुनेछ नेपाली जनताले भन्ने कुरा पनि स्पष्ट भयो अहिले
0: भनेपछि नेपालले कहीँ कतै पनि भारतको भूमि मिच्या छैन
7: कहाँ नेपालले चाहिँ आफ्नो कति भूभाग चाहिँ गरेछ अरू कुराको मलाई ज्ञान नभए पनि भारतले नेपालको कति भूभाग चाहिँ मिचिया छ जबरजस्ती म त राजनीतिमा लागेदेखि यो सबै कुरा कमसेकम यति त थाहा छ नि मलाई पनि यस्तो कुरा पनि गर्ने देशको प्रधानमन्त्रीले योभन्दा लज्जाजनक कुरा के हो दुनियाँको अगाडि कस्तो
0: विज्ञ एसडी मुनिले पनि बालेन्द्र शाहलाई बधाई दिनुभएछ होइन बालेन्द्र
7: शाहले सञ्चालित मान्छेहरूले पनि अहिलेसम्म यस खालको चाहिँ वाक्य बजाउँछ थाहा भएर पनि अहिलेसम्म भन्न सकेका थिएनन् भारतद्वारा सञ्चालित कतिपय मान्छेहरू छन् नेपालमा राजनीति पनि गर्छन् संगठन बनाएछन् चुनावमा पैसा पनि उठेर ल्याउँछन् तिनलेसम्म चाहिँ नेपालले भारतको भूमि मिचिया छ भनेर अहिलेसम्म भनेको कुरा म कमसेकम 50-60 वर्ष भयो राजनीतिमा लागेको मेरो कानले सुनिएको छैन आज बरु हामीसँग मिसिएर उनीहरूले चाहिँ भारतले चाहिँ मिचिका नेपालको चाहिँ भूमिका बारेमा लाजकाज यसो मिसिने कुरा गर्ने गर्छन् बरु यस्तो त अहिलेसम्म भनेकै थिएन
0: तर नेपाल सुस्तामा भारतको क्षेत्रमा बसोबास गरेको छ जुन नदीको बाह परिवर्तनको परिणाम हो भनेर एसडी मुनिले लेखेछन् पनि
7: नेपाललाई सिक्किम बनाउने भुटान बनाउने यहीँकै अहिलेको अर्थमन्त्रीले भनेको कुरा त हामीले सुनिरहेछौँ कुरा गरेको उनीहरूले एसडी मुनि त्यहाँका भारतीय शासकहरूले आधार हो त नेपाललाई सिक्किम बनाउन खोजेको, यहाँ त विभिन्न कारणले नै उनीहरू अड्केका हुन्, बनाउन चाहन्छन्।
8: प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा तटबन्ध निर्माणमा भारतीय एसबीबीको पनि एसएसबीको पनि अवरोध भएछ रे नि त, होइन? हिजो चाहिँ त्यहाँ लखेटिएछ
7: उनी नै भयो। अब तपाईँ चाहिँ देशको प्रधानमन्त्रीले यस्तो कुरा गरेपछि बाँदरलाई लिन त भइहाल्यो नि। उनीहरूले त नेपालको जल स्रोत पहिलेदेखि कब्जा गरेका छन्, कैयौं भूभाग तपाईँ चाहिँ नेपालको कब्जा गरिरहेका छन्। अब यस्तो बेला चाहिँ प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि, योभन्दा लज्जाजनक कुरा के हो? योभन्दा राष्ट्रघाती काम कुरा के हो?
8: तर कतिपय राज्यसभाका सांसदहरू लगायतका कि आफूलाई विज्ञ भन्नेहरूले पनि ठाउँ ठाउँमा मिचिएका कि तस्विरहरू पनि हाल्दैछन्, जङ्गे फिलाका तस्विरहरू हाल्दैछन्, होइन? 10,000 फिटका तस्विरहरू देखाउँदैछन्। नेपालले पनि कता कता मिचेको छ भन्ने खालको एउटा भाष्य निर्माण गर्न खोजिँदैछ क्या अहिले चित्रबहादुर केसी।
7: हो हो, त्यो तपाईँ चाहिँ नि अब सिक्किम खायो भुटानलाई तपाईँ चाहिँ आफ्नो चाहिँ अब परराष्ट्र र रक्षा चाहिँ आफूले कब्जा गरेका छ। अब हिमालका काखा भएका तिनवटा राजतन्त्र राजा मुलुकको नेपाल मात्रै हो जनतन चाहिँ धुकधुकी गरेको, अहिले नेपाललाई पनि कब्जा गर्ने हिसाबले यस खालका चाहिँ शासकहरूलाई अब यो त तपाईँ चाहिँ नेपाली जनताले पनि त सुने, अहिलेसम्म कुनै शासकले सत्तामा बसेका कुनै शासकले चाहिँ नेपालले चाहिँ भारतको भूमि मिचिया छ भनेर कसैका मुखबाट अहिलेसम्म नसुनेको एउटा अपकारी आयो। अहिले सिंहदरबार डढालेर, सर्वोच्च डढालेर, संसद डढालेर एउटा अपकारी आयो, जुन अपकारीले नेपालले चाहिँ भारतको भूमि मिचिया छ भनेर भनियो नेपाली संसारलाई। त्यसो भए त चाहिँ भारतीय शासकहरूलाई कति सजिलो बनायो उसले,
8: होइन? नेपालको भूमिका बारेमा त हामीले बेलायतसँग पनि कन्सल्ट गरिरहेको छौँ भन्ने सम्मको बोल्नु
7: होइन। उसले त नाटक जमाउँ चाहिँ ग्रेट नेपालको चाहिँ फोटो नै राखेर त्यहाँ चाहिँ नक्सै राखेर
8: बोलिरहेको थियो। अर्कै खालको खेल हुँदैछ कि कतै केसी, जस्तो ग्रेटर नेपालको एउटा कुरालाई अगाडि ल्याएर जनतालाई चाहिँ अलिकति भनौ न त्यो गुमराहमा पारेर भोलि ग्रेटर नेपालकै कुरा गर्ने हो भने, अहिले ग्रेटर नेपाल हिजोको हाम्रो भूमिमा करिब करिब 10-20 करोड चाहिँ भारतीय नागरिकहरू बसोबास गरेका छन्, कतै देशलाई कोलाप्स पार्न त खोजिया छैन?
7: होइन, नेपालको अस्तित्व अहिले जति सङ्कटमा म पनि 50-60 वर्ष भयो होला राजनीति गर्न आएको, यति सङ्कट मैले पनि महसुस भएको थिएन। यसरी उतातिर चाहिँ अमेरिकनहरूले यस खालको खेल गरिरहेका छन्, अर्कोतिर यहाँ त्यसो चाहिँ अब बार बार एडमबाट चाहिँ चुनाव भएर आएका शासकहरूको यो आउनुमा यो चाहिँ नेपालको अस्तित्वमाथि नै ठुलो प्रश्न चिन्ह हो भन्ने मलाई लाग्यो।
8: अन्त ग्रेटर नेपाल त सम्भवै छैन नि त। ग्रेटर नेपालको यदि चाहिँ भोलि त्यो भूमि नेपालले मानव फिर्ता पायो भने त्यहाँ बसेका नागरिकहरू कहाँ जाने? त्यसो भए 20 करोड भारतीयहरू आएर चाहिँ त्यसै होइन कोल्याप्स पार्ने त, त्यो त गलत गलत काम भइरहेको छ नि त। ग्रेटर नेपालको नाममा त आरोप जुटिरहेछ नि त, होइन?
7: त्यो नेपाललाई भारतमा मिसाउने योजना हो त्यो ग्रेटर नेपालको हल्ला गरेर हिँड्ने पनि। अब किनभने अहिले भयो
8: नेपालको जनसङ्ख्या 3 करोड छ, होइन? ग्रेटर नेपालको भएको भूमिमा चाहिँ 20 करोड मान्छेहरू बसिरहेका छन्, ती मान्छेहरूलाई कहाँ व्यवस्थापन गर्ने? यदि मानव भइहाल्यो भने पनि त्यो त सम्भवै छैन, होइन? 20 करोड मान्छेहरूले चाहिँ के गर्छ भने देशलाई कोलाप्स पार्दैन पार्दैन देशलाई?
7: अर्को नयाँ तरिकाले चाहिँ नेपाल कब्जा गर्ने योजना हो
8: भनेपछि अब
7: 20 करोड चाहिँ भारतीयहरू नेपालको मिसाएको छ। नेपाल 3 करोड नेपालीको हुन्छ कि 20 करोडको?
8: जनताले चाहिँ ग्रेटर नेपाल भन्दै चाहिँ ताली पिटिरहेका छन्, पड्काइरहेका छन्।
7: नेपालले नेपाली जनताको स्तर, नेपाली चाहिँ मिडियाकै स्तर, नेपाली राजनीतिज्ञहरूको स्तर, सत्तामा बस्दाखेरिको चरित्र सबै थाहा भयो भने अहिले धेरै उदाङ्गो भइरहेको छ नि। अब तर पनि के,
8: तर यो जुन एक किसिमको प्लानिङका हिसाबले अगाडि बढ्न खोजिएको जस्तो देखिएको छ, यो चाहिँ एकदमै गलत भइरहेको छ, होइन? राष्ट्रघात भइरहेको छ, भारतमा अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको पनि राम्रै सम्मान भएछ, त्यहाँ पोस्टरहरू भव्य स्वागत भएछ नि त उहाँको। पहिलाका खासै मतलबै हुन्थ्यो
7: उनीहरूले त लेख्नु जोडले कति स्वागत गरेका थिए सुरुमा, पछिको मर्ने बेला चाहिँ लुटी कुकुर मरे चाहिँ मरे त्यो सुरुमा त उनीहरूले धुमधाम टाउ कहाँ चढाउँछन् नि।
8: लेख्नु
7: जोडले कति जग्गा थियो स्वागत सुरु सुरुमा,
8: होइन? उहाँ त भारतसँग सम्बन्ध सुधारका निम्ति जानुभयो नि त, होइन?
7: होइन, थाहा छ तपाईँ चाहिँ नि अमेरिका गएर के गरे, नेपालमा आएर चाहिँ सहकारीमा के गरे, चिनी राईलाई कसरी लुकाए, अहिले चाहिँ सर्वोच्च समेत कब्जा गरेर संसद कब्जा गरेर अहिले के गर्नेछन् त्यो त जम्मै देखिरहेका छन् नि संसारले।
8: नेपाल र भारतको सम्बन्ध पछिल्लो समय अलिकति चिडिएको चिसिएको हो केसीजी,
7: होइन उनीहरूले नै झिझिमिजो गरिरहेका छन्, उनीहरूले नै दबाइरहेका छन्। अब यहाँका शासकहरू सत्ता र शक्तिको लागि मुख खोल्न सक्दैनन्। उनीहरूले जे जे भन्छन् त्यो भारतले त लगातार मैले अहिले भने नि हिमालका काखमा रहेका तिनवटा राजपत्र राजवंश स्वतन्त्र सार्वभौम रक्त मुलुकहरूलाई सिक्किम खायो, भुटान त पनि छैन आफ्नै अन्डरमा छ, अब नेपाल बाँकी हो, नेपाललाई पनि यता यता शासन चाहिँ उत्पत्ति भए, त्यसो हुनाले नेपालको चाहिँ अस्तित्वमा चाहिँ गम्भीर सङ्कट छ।
8: संसदको दृश्य पनि यहाँहरूले हेरिरहनु भएको छ नि होइन राम्रोसँग संसदमा? संसदको दृश्य हेर्दै हुनुहुन्छ केसीजी, संसदमा जुन किसिमको रमिता छ यतिखेर होइन, संसदमा चाहिँ सांसदहरूको जुन किसिमको व्यवहार छ यो त अलि राम्रो
7: सांसदलाई तपाईँ सिंहदरबार पोलेको, संसद भवन पोलेको, तपाईँ चाहिँ त्यो रिपोर्टै आयो नि, तपाईँ चाहिँ प्रतिवेदन नै आयो नि, मानव अधिकार आयो भने साँच्चै कारवाही गर्ने भने तिमी लायक रहेछन् त संसदमा जानको लागि, तिमीले के गरेर संसदमा गरेछन् त्यो त कुरा थाहा भयो। अब सभापति भएकै मान्छे चाहिँ पाँच पाँचवटा अदालतमा मुद्दा छन्, अब त्यो मान्छेको चाहिँ मुद्दा चाहिँ अब त्यो सहकारीको अब चाहिँ सङ्गठित अपराध र त्यो ठगीको मुद्दा समेत सर्वोच्च कब्जा गरेपछि अनि चाहिँ पोखराको अदालत चाहिँ फिर्ता लिने भनेपछि देश त कहाँ पुग्यो, कहाँ पुऱ्याए विदेशीहरूले?
8: होइन अब मुलुक बन्दैन, दुईटै नजिकको सरकारले चाहिँ देशलाई चाहिँ रोजगारीदेखि लिएर समृद्धिको
7: सरकारले तपाईँ चाहिँ सबभन्दा पहिले विदेशबाट चाहिँ ऋण काटेर अनि तपाईँको चाहिँ नि यी नेपालमा बसेर चाहिँ नेपाली जनताको सहकारीमा अरबौं रुपियाँ ठगेका ठगहरूबाट पैसा उठाउनु भन्दा नेपाली जनताका टाउका तपाईँको चाहिँ ऋण थुपारेर अनि त्यो चाहिँ सहकारी पीडितले पैसा दिने भनेको त खुलेआम आयो नि, चाहिँ लुट चाहिँ सङ्गठित रूपमा सत्तामा बसेका सत्ता बाहिर बसेका ठगहरूको बिचमा सङ्गठित रूपले चाहिँ खाने भयो। त्यसो भएको हुनाले अब ठगहरूले पैसा खाने जनताको अनि चाहिँ नेपाल सरकारले चाहिँ ऋण काटेर तिमीलाई चाहिँ क्षतिपूर्ति दिने, अब यस्तो पनि दुनियाँमा कहीँ हुन्छ?
8: बजेट आयो नि त, कति राम्रो बजेट आयो अहिले होइन, 21 खर्ब साढे 21 खर्ब
7: बजेट देखियो सबैले,
8: बजेटको आकार पनि बढ्यो। डाक्टर सोडिम वाग्लेले सोडिम बजेट ल्याए भन्नुभएको छ।
7: हो यसभन्दा पहिलेका पनि जहाँ तालिम लिएर आएर तपाईँ चाहिँ नेपालको कर कारखाना उद्योग धन्दा बेचेका थिए, उदारीकरण कडाइका साथ साम्राज्यवादीहरूको चाहिँ आर्थिक योजना लागू भएको थियो, त्यसैको सिलसिला हो अहिलेको अर्थमन्त्रीको पनि। उही गएर तालिम प्राप्त गरेर अनुभव प्राप्त गरेर उताबाट के निर्देशन दिन्छन् अब चाहिँ अब विदेशी शक्तिहरूले केही योजना लागू गर्नको लागि नै घन्टी खुले हो 79 हामीले त राष्ट्रिय जनमोर्चाले सुरुमै भनेको छ नि, यहाँका पुराना शासकहरूले जे जति गरे जाने अन्जान अन्जानमा स्वार्थवश गरे, त्यसपछि यिनीहरू सबै काम नभएपछि 79 त पहुँचाइ घन्टी खोले हो। अब घन्टीको चाहिँ नामबाट आएकाहरूले के गरे अब देखिसन भयो, छोटै समयमा पर्दाफास भएको छ।
8: होइन बजेट त राम्रो आयो नि त, नवप्रवर्तन र डिजिटलाइजेसनको लागि त बजेटले राम्रो कार्यपालन गर्दैछ नि त होइन,
7: सबै थाहा भयो, सबै थाहा भयो,
8: बजेटले महत्वकांक्षा लिएको छ नि त धेरै होइन, देश विकासको लागि
7: ऋण गरेर घिउ पिउ नि,
8: होइन अब ऋण त निकाल्नै पर्यो नि त, ऋण नकाटेर त नेपालीहरूसँग त पैसा छैन नि त, अहिले
7: अब यिनलाई त के भयो चाहिँ अकुट सम्पत्ति कमाएछन्, यहाँ बस्न धौ भयो भने तपाईँ चाहिँ मार्च अमेरिकातिर लागे भयो, युरोपतिर लागे
8: भयो,
7: लुट्छन् तपाईँ हामी हो, यहाँ च्याप्पोमा पर्ने भिखारी हुने प्यालेस्टाइनको हालतमा पुग्ने अनि तपाईँको चाहिँ इरानका चाहिँ जनताको हालतमा पुग्ने, तपाईँ हामी सर्वसाधारण नेपाली हो,
8: त्यो अवस्थामा पुगिसकेको छ, देश छैन नि अहिले त,
7: ढिलो ढिलो त्यतै गएको छ हेर्नु न।
8: आज त जेठ 19 गते पूर्व राजा वीरेन्द्र शाहको हत्या भएको दिन होइन, कसरी सम्झिनुहुन्छ यो दिनलाई?
7: अब यो पनि तपाईँ चाहिँ नि यो चाहिँ अब 104 वर्षको शासन हस्तान्तरण हुने बेला चाहिँ जसरी कोट पर्व भयो त्यही सिलसिला हो, कोट पर्व भण्डारकाल पर्व अब चाहिँ जेठ 19 गतिको काण्ड जे जति हल्ला गरे पनि अब यहाँ खेल चाहिँ अरूले बाह्य शक्ति लिने गर्छ अनि यहाँका शासकहरूले नाटक गर्छन् समिति बनाउँछन् अब एउटालाई लाउँछन् अब कोट पर्व त्यस्तै गरेर अब विभिन्न पर्व अब यहाँ घटनाहरू घटाउँछन् बाह्य शक्तिहरूले र यसलाई तपाईँ चाहिँ नि अब विभिन्न किसिमका यहाँका शासकहरूले तपाईँ चाहिँ नि एउटा चाहिँ कृत्रिम तपाईँ चाहिँ नि नाटक गरेर त्यसलाई एउटा टुङ्गो लगाएर बस्छन् शासन गर्छन्।
8: यो पनि रहस्यमय भयो नि त यो घटना त होइन, यसको कुनै पनि छानबिनै हुन सकेन, सत्य तथ्य बाहिर आउन सकेन, धेरै रहस्यमय घटना घट्यो क्या नेपालमा
7: भन्नु न। अब त्यही सिलसिला हो भोट पर्व, यो चाहिँ विभिन्न घटनाहरू त्यसपछि गएर अहिलेको यो चाहिँ भाद्र चाहिँ 24 घटना, यो चाहिँ बाह्य शक्तिहरूले यसकी चाहिँ गरेर यहाँ चाहिँ खेलिरहेछन् रमिरहेछन्। त्यस कारणले अब नेपाली जनताले चाहिँ बुझ्ने होइन इतिहास घटनासित अहिले भर्खर घटना चाहिँ बुझ्ने होइन भने मैले त पहिले भनिराखेँ तपाईँ चाहिँ नेपालको अस्तित्वमाथि नै गम्भीर प्रश्न छ।
8: अब देश बन्छ कि बन्दैन, यो मुलुक चाहिँ जनताले जसरी विश्वास गरेर संसदमा पठाए नयाँ शक्तिलाई, उनीहरू सुध्रिने बाटो छ कि छैन, उहाँहरूलाई सुझाव चाहिँ के छ?
7: होइन, उनीहरूको न इतिहास छ न तपाईँ चाहिँ देशभक्तिको भावना छ, उनीहरू त जुनसुकै मूल्य चुकाएर भए पनि तपाईँ चाहिँ लुट्ने खाने अनि तपाईँ चाहिँ धार धकु लाउने त्यो न हो। त्यस कारणले कहता कहता चाहिँ त अब राष्ट्रको लागि जनताको लागि लोकतन्त्र गणतन्त्रको लागि त्याग तपस्या गरेका जेल मेल खाएकाहरूको त यो अभिगत भयो। अझ यिनी चाहिँ बाह्य शक्तिले नै तपाईँ चाहिँ तयार गरेको त्यस किसिमको तालिम प्राप्त भएका यिनीहरूको के हो इतिहास, यिनीहरूको योगदान के हो नेपालको प्रजातन्त्रको लागि लोकतन्त्रको लागि नेपालको राष्ट्रियताको लागि, अहिले आएका यिनी नयाँको चाहिँ अब इतिहास के हो, के गरेका छन् यिनको अहिलेको परराष्ट्र नीति के हो, यिनीहरूको दार्शनिक पक्ष त तपाईँ चाहिँ उदारीकरण हो, साम्राज्यवादीहरूको एजेन्डा नेपालमा कडाईका साथ लागू गर्ने हो, जसरी पुराना पार्टीले लागू गरे उदारीकरण लागू गरेर देशका कल कारखाना उद्योग धन्दा खानी फ्याक्ट्री सबै खतम पारे, त्यस भएर अब चिनले मात्रै गरेका कामले चित्त बुझेन शक्ति राष्ट्रहरूलाई, त्यस कारण यिनी नयाँ जन्म आएको हो र यिनी अब देश चाहिँ ध्वस्त पार्ने बाटोतिर गइरहेका छन्।
8: सुकुम्बासी बस्ती व्यवस्थापनदेखि लिएर अन्य केही भ्रष्टाचारका फाइलहरूदेखि लिएर सम्पत्ति शुद्धिकरणका मुद्दाहरूलाई चलाउने र ग्रे लिस्टबाट नेपाललाई बाहिर ल्याउने गरी काम भइरहेको छ नि त होइन, धेरै नेताहरू धेरै चाहिँ हिजोका भ्रष्टाचारीहरू अकुत सम्पत्ति कमाकाहरू
7: कुनै पनि शक्तिले सुरुमा सत्तामा जान बित्तिकै उसको फाँसी चरित्र के हो भन्ने कुरा हजारौं हजार सुकुम्बासीहरूलाई त्यो सुकुम्बासीहरूलाई डोजर लाएर विकल्प चाहिँ तयार नगरिकन विकल्प लाएर विकल्प नदिकन जुन खालको डोजर लाएर त्यस त्यो त्यो गतिविधिबाट के बुझिन्छ भने उनीहरूको चाहिँ उद्देश्य के हो, उनीहरूको नीति के हो, उनीहरूको चरित्र के हो, यो फाँसी चरित्र हो कि होइन, उनीहरूकै घरमा यसरी डोजर अरूले लगाइदियो वा के भन्थे, त्यो त्यो डोजर लाउनेमा चाहिँ नेपालका चाहिँ अब कसरी आदेश माने, सेना प्रहरीहरू कसरी गए सुकुम्बासीहरूलाई तपाईँको चाहिँ नि अब चाहिँ त्यो त्यो किनौरको चाहिँ घरमा डोजर लाउन सबै गर्न तिनलाई उचिदास पार्न तिनलाई रुवाबाजी गराउन कसरी चाहिँ सुरक्षा निकाय पनि तयार भए, त्यस्तै तयार चाहिँ तपाईँको चाहिँ भदौ 23-24 चाहिँ सुरक्षा निकाय भइदिएको भए यिनको ताजा थियो तपाईँ सिंहदरबार डढाल्न सर्वोच्च डढाल्न संसद भवन डढाल्न ताजा थियो, जेलखान फोरेर हजारौं हजार तपाईँ चाहिँ कैदीहरू थुनुहरू निकाल्ने चाहिँ नेतृत्व गर्नेहरू अहिले नेपाली जनताको अगाडि हाई हाई त भन्नुहोस् जसले जसका चाहिँ पाँच पाँचवटा अदालतको मुद्दा छन्, अदालतले समेत विदेशीहरूले अदालत समेत कब्जा गरे, संसद त यसै कब्जा गरेका थिए, अदालत समेत कब्जा गरेर अनि यिनी विभिन्न चाहिँ ठगी गरेका नेपाली जनताको चाहिँ धनधनको नोक्सान गरेका सर्वस्व गरेकाहरूलाई उनीहरूलाई पनि महान्यायाधिवक्ताले तपाईँ चाहिँ मुद्दा फिर्ता लिने, त्यसको लागि पहिलो बारबार एडमको चाहिँ सरकारबाट बनेको सुशीलाको सरकारले नै फिर्ता लिनलाई प्रयत्न गरिरहेको थियो। त्यसो भएर के बुझिन्छ भने शक्ति राष्ट्रले संसद कब्जा गरे, अदालत कब्जा गरे, कतिपय तपाईँ चाहिँ मिडियाहरू पनि कब्जा गरिरहेका छन् पैसा खुवाएर, नेपालका कैयौँ बुद्धिजीवी भन्नेहरू पनि चाहिँ कब्जा भएर उनीहरूकै पक्षमा चाहिँ वकालत गरिरहन्छन्। त्यस हुनाले राष्ट्रको चाहिँ जुन खालको स्थिति छ यो भयावह छ, यसमा चाहिँ नेपाली जनता सतर्क भएनन् सजग भएनन् भने हेर्दा हेर्दै तपाईँ चाहिँ नि मुलुकको स्थिति तपाईँ चाहिँ अब अहिले जस्तो बङ्गलादेशको अभिवृद्धि भयो, अब त्यस्तै प्यालेस्टाइनको भइरहेको छ, इरानको भइरहेको छ, त्यसो हुनाले नेपाललाई जुन तपाईँको यहाँको प्राकृतिक साधन स्रोत एक त छिमेकीले लगातार यहाँ बर्मन लुट मचिरहेछ, यहाँ चाहिँ अब हस्तक्षेप गइरहेछ, कब्जा गइरहेछ। अब भएन भने तपाईँ चाहिँ सात समुद्र पारीबाट अमेरिकनहरू समेत यहाँ चाहिँ नेपालमा चाहिँ आएर चाहिँ यस खालको उत्पाद मचाएका छन्। कालो पानी, लिगुलेख, लिम्पिया, झुरा तपाईँ चाहिँ नेपालको हो नि, त्यो सत्तामा बस्नेहरूले तपाईँ चाहिँ त्यति ठुलो भोट चाहिँ झापाका जनताले दिएर लाएको मान्छेले अहिले तपाईँ चाहिँ नेपालले भारतको भूमि मिचिएछ भनेपछि त यो कुरा त तपाईँ राजनीतिको नाम र नबुझ्ने साधारण गोठालो खेतार किसानले पनि बुझ्ने कुरा हो नि। अब कसरी देश कता चाहिँ लैराखेको रहेछ भन्ने कुरा।
8: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
7: धन्यवाद।
8: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आदरणीय श्रोता नेपाली बहसमा। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
9: भनिन्छ नि नानीदेखि लागेको
10: होइन, के भयो, किन बन्द भएको हो गाडी?
11: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको हो भइसक।
10: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
11: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
10: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
11: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
12: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
13: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
12: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भनेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
13: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460051।
14: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
13: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
14: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
13: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308।
15: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
16: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
15: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
16: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
17: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
16: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
17: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोबेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
13: पर्वत जाने गेट, सहारा एग्रोभेट।
6: रेडियो आदिखोला 105.4।
8: संसदको रमिता दिर्सिंहले लेख्नु भएको छ, विपक्षीले प्रधानमन्त्रीले माफी माग्नुपर्छ यो विषयमा भनिएको भन्नुभएको छ। विपक्षीका दलका नेताहरू, सांसदहरूले कतिपयले चाहिँ होइन राजीनामा दिनुपर्छ भनेर आन्दोलन थालेको एउटा प्रसंग छ। यसलाई प्रधानमन्त्रीको अपरिपक्वता भन्ने वा चाहिँ उहाँले कुनै कूटनीतिक हिसाबले चाहिँ यसको जवाफ दिएको मान्ने?
18: होइन प्रधानमन्त्रीजीले नेपालको राजनीतिलाई र दुई देशको सम्बन्धलाई गहिराईका साथ बुझ्नु भएन जस्तो लाग्यो उहाँले। यसलाई म अपरिपक्वता नै भन्छु, किनभने जुन विषय चाहिँ वास्तव वर्षौंदेखि चलेर आएको छ, त्रिभुवन सन्धि हाम्रो जुन विवाद कायम भयो र कायम भएको भूभागका विषयमा चाहिँ हामी सचेत पनि छौँ, हामी जानकार पनि छौँ, ऐतिहासिक सचेत पनि त्यो बताउँछ पनि, र हामीले कसैको एक इन्च जमिन भिज्नु पनि छैन। भारतले पनि हामी चाहन्छौँ कि यी सीमा विवादहरू कूटनैतिक रूपबाट समाधान गरोस् भन्ने हामी चाहन्छौँ जुन विषय उठेका छन्। त्यसैले मलाई लाग्छ भारत पनि यो विषय धेरै बलिएर जाओस् भन्ने चाहँदैन भन्ने लाग्छ मलाई। त्यसो भएको हुनाले हाम्रो सीमाका विषयमा चाहिँ नि प्रधानमन्त्री स्तरको व्यक्तिले राजनीतिज्ञले चाहिँ नि यस्ता कुराहरू बोल्नु स्वाभाविक, उहाँले जुन कुरा ख्याल सत्तामा अथवा मजाकमा उहाँले चाहिँ नि हल्का रूपबाट उहाँले प्रस्तुत गर्नुभयो, त्यसले उहाँको अपरिपक्वता पनि देखाउँछ, उहाँमा सुझबुझ छैन भन्ने कुरा पनि देखाउँछ, र नेपालको एउटा विशेष जुन अहिले चाहिँ विवादको विषयको रूपबाट वर्षौंदेखि चल्दै आएको थियो यसलाई चाहिँ उहाँले अझ जटिल बनाइदिनु भएको छ।
8: भारतीय विज्ञ एसडी मुनिले पनि त बालेन्द्र शाहलाई बधाई दिनुभयो नि त यो विषयलाई लिएर।
18: होइन, अब हेर्नुहोस्, भोगाधिकारको विषय, सिमानामा बस्ने नेपालीहरू, सिमानामा बस्ने भारतीयहरू, अपवादका प्रसङ्गहरू बाहेक चाहिँ नि अत्यन्त राम्रो सम्बन्ध, सुमधुर सम्बन्ध राखेर बसेका छन्। कतिपय विषयमा झगडा हुने गर्छ, त्यहाँ सिमानामा बाँध बनाउँदाखेरिको विषय होस् अथवा दस गजा वारी पारी चाहिँ नि घर टहरा बनाएको अथवा चाहिँ नि चाहिँ भारतीय सुरक्षा कर्मीले यता नेपालतिर आएर चाहिँ नि होइन चाहिँ त्यहाँ वाद विवाद गरेको, यी विषयहरू चाहिँ बारम्बार चाहिँ नि र विभिन्न ठाउँमा हेर्नुहोस्, अब कालापानी क्षेत्र, लिपुलेट क्षेत्र अथवा सुस्ता, यी विषयहरू चाहिँ नि बारम्बार चाहिँ अहिले विवादको केन्द्रमा रहेका छन् र नेपालका सीमावीरहरूले, नाति चाहिँ विज्ञहरूले पनि यिनै दुईटा विषयलाई अहिले उठाउँदै आएका छन् र विभिन्न समयमा बनेका आयोगहरूले पनि सीमा सम्बन्धी अध्ययन कार्यदलहरूले पनि चाहिँ यी दुईटा ठाउँमा चाहिँ तलमाथि भएको सीमा मिचिएको विषय उठाएका छन्। त्योभन्दा बाहेक आजसम्म इतिहासमा कसैले पनि नभनेको विषय चाहिँ उठाएर उहाँले चाहिँ नि प्रधानमन्त्रीजीले नेपाल र भारतको कूटनीतिक ढङ्गबाट समाधान हुने विषय, निकट भविष्यमा चाहिँ कुराकानीका माध्यमबाट समाधान गर्न सकिने विषयलाई उहाँले अझ जटिल बनाइदिनु भएको छ र यसको चाहिँ नेपालको राजनीतिक इतिहासमा दूरगामी प्रभाव पर्नेवाला छ।
8: अब अहिले सरकारले जुन किसिमले चाहिँ दुई देश बीचको सुमधुर सम्बन्धका विषयहरू छन्, नेपाल भारतको सम्बन्धको विषयलाई पनि त्यो ढंगले हेरिएको छ। अहिले राष्ट्रसभाका सभापति भारतको भ्रमणमा हुनुहुन्छ, पाँच दिने भ्रमणमा, यसले सुमधुरता ल्याउला, केही चिसिएको सम्बन्ध यहाँले हेर्दाखेरि?
18: होइन, अब यो विषयलाई स्पष्ट पार्ने काम राष्ट्रिय स्वतन्त्र पार्टीकै हो र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बन्नुभएका भागेन्द्र शाहजीकै हो। यो विषयलाई यसरी किन उठाउनु पर्यो, किन उठाइयो, होइन यसका पछाडिको कारण के हो, यसले दिन खोजेको सन्देश के हो भन्ने कुरा अहिले हाम्रो बहसको विषय भएको छ। नेपाली समाजमा यो विषयले मुख्य स्थान अहिले पाएको छ, यो केन्द्रीय बहसको रूपमा चलिराखेको छ। यसै बेला चाहिँ राक्सो पार्कका सभापतिजी इन्डिया भ्रमणमा जानुभएको छ, भारत भ्रमण। स्पष्ट पार्ने काम राष्ट्रिय स्वतन्त्र पार्टीकै हो र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बन्नुभएका भागेन्द्र शाहजीकै हो। यो विषयलाई यसरी किन उठाउनु पर्यो, किन उठाइ

0: नेपालका भारतको सम्बन्धलाई हामीले अझ सुमधुर बनाउन सुमधुर छँदै छ। केही विषयहरूमा चाहिँ नि तिक्ततापूर्ण चाहिँ नि बहसहरू भइरहेका छन्, ती विषयहरू टुङ्गिराखेका छैनन्, जसमध्ये एउटा सीमा विवाद पनि हो। अरू विषयहरूमा हाम्रो सुमधुर सम्बन्ध छ, जनस्तरमै सम्बन्ध छ। यो कुरालाई दृष्टिगत गरेर फेरि नेपालको चाहिँ नि विकास र उन्नतिको प्रगतिको समृद्धिको सन्दर्भलाई पनि हामीले विचार गरेर भारत एउटा ठूलो शक्ति महाशक्तिको रूपबाट चाहिँ विश्व प्रतिस्पर्धामा उत्रिएको चाहिँ छिमेकी देश अत्यन्त निकट छिमेकी देश भएको हुनाले चाहिँ नि भारतसँगको सम्बन्धलाई चाहिँ नयाँ उचाइमा पुर्याउनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी जो अहिले नेपालको सत्तारूढ पार्टी हो, जसले एकलौटी सरकार बनाएको छ, त्यसको सभापतिको हैसियतले उहाँले चाहिँ नि भारतमा कुराकानी गर्नुहुनेछ। प्रधानमन्त्रीजीको एक प्रकारको चाहिँ जो बचकना छ, प्रधानमन्त्रीजीको अपरिपक्वता छ, प्रधानमन्त्रीको सुझबुझविहीनता छ, यसलाई चाहिँ नि उहाँले त्यहाँ अन्त गरेर आउनुहुनेछ भन्ने चाहिँ नि मेरो एउटा सुझाव पनि छ र मेरो अपेक्षा पनि छ।
1: कंग्रेसको विवाद फेरि किन बल्झियो? यो अब सदस्यता नवीकरणको विषयलाई लिएर तपाईँहरूले चाहिँ जुन किसिमले संस्थापन पक्ष अगाडि बढेको छ, तर पूर्णबहादुर खड्गाजीले त काउन्टर गरिदिनु भयो नि त फेरि।
0: होइन, अब यो काउन्टर गर्ने कुरा होइन, यो सदस्यता सबैका लागि,
1: सदस्यता नवीकरण नगर्ने भन्नुभएको छ क्या उहाँले चाहिँ?
0: होइन, सदस्यता सबैका लागि खुला छ, नगर्ने चाहिँ नि अब वैयक्तिक कुरा हो, व्यक्तिको नैसर्गिक चाहिँ एउटा स्वतन्त्रता हो, आफ्नो चाहिँ विचार हो, त्यो गर्ने नगर्ने। उहाँ जस्तो सिनियर नेता होइन, 50 वर्ष चाहिँ नेपाली राजनीति गरेको र नेपालका प्रजातान्त्रिक लोकतान्त्रिक आन्दोलनमा गणतान्त्रिक आन्दोलनको योगदान पुर्याएको चाहिँ नि राष्ट्रिय जीवनमा महत्वपूर्ण स्थान बनाएको नेताले किन गर्दै हुनुहुन्छ हामी थाहा छैन। हामी पुरानो अध्यावधिकमा पनि खुला छौँ, हामी चाहिँ नि नयाँ वितरणमा पनि हामी खुला छौँ र हामीले पक्षपात गर्दैनौ, पार्टीलाई पार्टी जस्तो बनाउँछौ, पार्टीलाई सरकारी पार्टी बनाउँछौ, पार्टीमा सबैको चाहिँ स्वामित्व र सेवापनत्व चाहिँ काम गर्छौ, साझा घरको रूपबाट यो पार्टीलाई अगाडि बढाउँछौ। बीपीले जसरी यो पार्टीको स्थापना गर्नुभयो, बीपीले जुन बाटो हामीलाई देखाउनुभयो, जुन विरासत छोडेर जानुभयो, त्यसलाई आत्मसात गरेर हामी अगाडि बढ्छौ भनिराखेका छौँ। त्यसो भएको हुनाले यो
1: नवीकरणको विषयमा चाहिँ किन विवाद भइरहेको छ? यसमा तपाईँले नयाँलाई भटाभट दिन खोज्नुभएको, संस्थापनको चाहिँ बाहुल्यता क्रिएट गर्नका निम्ति हो?
0: होइन, बिल्कुल होइन, त्यो लिन चाहनुहुन्छ उहाँहरूको लागि धोका कुरा छ, केही आधारभूत शर्तहरू होइन, नेपाली नागरिक 18 वर्ष भएको नेपाली कंग्रेसको नीति सिद्धान्तलाई अङ्गीकार।
1: आवाज अलिकति क्लियर आएन महामन्त्रीज्यू, तपाईँको आवाज अलिक क्लियर आएन थोरै, यो नेटवर्क।
0: हजुर बोल्दैछु। त्यसो भएको हुनाले हामीले नेपाली कंग्रेसको सिद्धान्त, यसको आदर्श नीति कार्यक्रमलाई स्वीकार गर्ने उमेर पुगेको नेपाली नागरिकलाई हामी नेपाली कंग्रेसको क्रियाशील सदस्य, त्यसमा हामी विवेक गर्दैन र पुराना क्रियाशील सदस्यहरू जो हुनुहुन्छ उहाँहरूको पनि अध्यावधि गर्छौ, अपडेट गर्छौ, त्यसको चाहिँ डिजिटल अभिलेखीकरण हामी गर्छौं होइन। पार्टीलाई चाहिँ डिजिटलाइज बनाउने कुरामा चाहिँ सबैले सहयोग गर्नुपर्छ, यसमा पक्षपात गर्दैनौँ, यसमा काका पाका गर्दैनौँ, यसमा गुटबन्दी गर्दैनौँ, पार्टीलाई सबैको साझा घरको रूपबाट हामी रूपान्तरित भनेर हामीले भनिसकेपछि यसमा चाहिँ अन्यथा सोच्नु चाहिँ मलाई लाग्छ उपयुक्त हुँदैन, कसैलाई कमजोर पार्न कुनै खास गुट विशेषलाई बल पुर्याउन हामीले यो काम गरिरहेका छैन।
1: होइन, जस्तो अब अहिले अध्यावधिक हुने कार्य अनि त्यसपछि नयाँ नवीकरण गर्ने कार्य कसरी अगाडि बढ़िरहेछ, त्यो निरन्तर
0: भइरहेछ, हाम्रो युनिटले काम गरिरहेका छन्। प्राविधिक कुरा हो, कहिले काहीँ चाहिँ सर्भर डाउन हुने, कहिले काहीँ चाहिँ त्यो काम नगर्ने, त्यसले तीव्र गतिमा भएर चाहिँ केही ढिलाइ भएको हो, तर अहिले आएर पछिल्लो समय आएर यसले तीव्र गति पक्रेको छ, यो चाहिँ अगाडि बढ़िरहेको छ र यसलाई हामीले चाहिँ उपयुक्त समयमा सम्पन्न गर्छौं।
1: तर नेपाली कंग्रेसको एउटा पक्षले त सम्पर्क कार्यालय खोलेर आफ्ना समानान्तर गतिविधिहरू पनि त चलाइरहेको छ नि त, अब यो विभाजनकै संघारमा हो कि मिल्ने बाटा पाटा?
0: होइन, अब यो सम्पर्क कार्यालय खोल्ने परम्परा सनातन जस्तो भइसकेको छ, यो पहिलेदेखि नै पार्टीका नेताहरूले आफू सजिलो सम्पर्क कार्यालय खोल्ने, त्यहाँ साथीहरूसँग भेटघाट गर्ने, पार्टीका समस्याहरूको बारेमा छलफल गर्ने र अगाडि बढ्ने यो परम्परा जस्तो भइसकेको छ, यो चाहिँ स्वस्थ रूपमा नै चलेको। अब यसलाई चाहिँ नि अहिले साथीहरूले खोल्नु भएको सम्पर्क कार्यालय चाहिँ अनुचित हो, यो चाहिँ

0: किन भन्ने पक्षमा हामी छैन तर यसलाई चाहिँ छलफललाई कुन विषयमा केन्द्रित गर्नुहुन्छ पार्टीमा विकास छ पार्टी विभाजन हुन्छ भन्ने कुरालाई नि बल पुर्याउनका लागि चाहिँ नि उहाँहरूले गरि गर्नुहुन्छ भने त्यो चाहिँ वञ्चनीय हुँदैन त्यो सही हुँदैन तर पार्टीलाई कसरी चाहिने एकताबद्ध रूपबाट अगाडि बढाउने पन्ध्रौं महाधिवेशनलाई कसरी चाहिने व्यवस्थित गर्ने कसरी सबै साथीहरू सहभागी हुने वातावरण निर्माण गर्ने भन्ने छलफल गरेर अगाडि बढ्नुहुन्छ भने यो उपयुक्त छ त्यसैले कार्यले खोल्ने कुराले पार्टी विभाजनलाई बल पुर्याउँछ भन्ने मलाई लाग्दैन
1: तर अब पार्टीलाई एक डिक्का बनाएर लैजान सक्ने तपाईँका केही त्यस्ता शर्तहरू केही सुझावहरू केही छन्
0: होइन अब यस्तो हो यो चाहिँ डेमोक्रेटिक पार्टी हो प्रजातान्त्रिक पार्टी हो प्रजातान्त्रिक पार्टीमा चाहिँ हाम्रा काम कारवाही गतिविधि विधान सम्मत प्रक्रिया सम्मत हुनुपर्छ पार्टीका निर्णय प्रक्रियाहरू पारदर्शी हो खास केही नेताहरूको निजी या घरेलु मामला त होइन नि त्यो त आफ्नो लाख सदस्यहरूको साझा चाहिँ नि सरकार हो साझा मामला हो त्यसो भएको हुनाले हामीले काम गर्दा पनि हाम्रा कामहरू चाहिँ नि निर्णय प्रक्रियाहरू मूल्याङ्कन प्रणाली न्याय पद्धति हाम्रो चाहिँ हरेक कामहरू चाहिँ हाम्रो विधानसम्मत र विधि सम्मत प्रक्रियासम्म पर्छ यसैका लागि हामीले यो प्रशंसा हौ मामलामा हामी चाहिँ नि स्पष्ट छौँ हामी प्रतिबद्ध छौँ हामीले गरेका संकल्पहरूलाई हामीले चाहिँ नि बिर्सेका छैनौँ र उहाँहरूले चाहिँ खुला दिलले चाहिँ यो पार्टीमा यो चाहिँ संस्थामा उहाँहरूले चाहिँ आफ्नो कुराहरू राख्न सक्नुहुन्छ आफ्नो भनाइहरू राख्न सक्नुहुन्छ होइन निर्वाचन समिति बनेको छ त्यसलाई विस्तार गर्ने सन्दर्भमा होस् अनुशासन समितिका सन्दर्भमा होस् होइन क्रियाशील व्यवस्थापन समितिका सन्दर्भमा होस् अथवा क्रियाशील छानबिन नै गर्नु पर्यो उहाँहरूलाई चित्तै पुगेन होइन यहाँ त हामी बसेर छानबिन गर्छौँ हामी आफै हेर्छौँ अथवा हामी अध्यावधि चाहिँ आफै हेर्छौँ कसरी भइरहेको छ भन्ने कुरा र केन्द्रीय समितिमै ठूलो संख्यामा उहाँहरू आइसक्नु भएको छ अझै पनि कतिपय ठाउँहरूमा उहाँहरूलाई समेट्ने कुरामा चाहिँ नि पार्टीको खुला छ नेतृत्व चाहिँ यस विषयमा उदार छ त्यसैले हामी सबै चाहिँ एक भएर चाहिँ यसमा लागौं भन्ने आग्रह हो यो पन्ध्रौं महाधिवेशनलाई सबैको चाहिँ एउटा साझा चाहिँ महाधिवेशनको रूपबाट एउटा उत्सव अथवा ऐतिहासिक महोत्सवको रूपमा चाहिँ सम्पन्न गराउँ यसमा लागेका विषयहरू मन लागेका चाहिँ अनेक चाहिँ प्रसङ्गहरूलाई उठाएर प्रश्नहरूलाई उठाएर विषयहरूलाई उठाएर त्यसलाई समाधान दिन हामी तयार छौँ।
1: हस् महामन्त्रीज्यू यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद नमस्कार। देशका महामन्त्री गुरुराज घिमिरे आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि। हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ। यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ। हाम्रा सेवाहरू दाँत तथा मुखको परीक्षण दाँतको एक्सरे दाँत सफा गर्ने दाँत टल्काउने मुख गनाउने समस्याको उपचार दाँत रङको सिमेन्ट भर्ने दाँतको जरेदेखिको उपचार दाँत तथा मुख सम्बन्धी शल्यक्रिया साधारण दाँत निकाल्ने गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने गिजाको शल्यक्रिया कृत्रिम दाँत राख्ने दाँत रङको वा मेटलको खुल लगाउने बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा प्रोप्राइटर डाक्टर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
3: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा, सम्पर्क नम्बर 0364 41 6096।
5: रेडियो आदिखोला 105.4
6: यसबाट के देखिन्छ भन्दा, जसरी अहिले सरकारले नागरिकहरूलाई केही नयाँ पन दिएको जुन आवास दिइरहेको छ, त्यसै गरी गरी न्यायपालिकाले पनि अहिले नयाँ प्रधान न्यायाधीशले नयाँ कामको आवास दिने प्रयासमा उहाँले अहिले विशेष गरिकन मुद्दाको व्यवस्थापन गर्ने, मुद्दाको हियरिङ गर्ने, मुद्दाको छिनोफान गरेर त्यसलाई कार्यान्वयन गर्ने विषयमा अलिक तत्कालको देखाएको हामीले पाइरहेका छौँ।
1: होइन, यहाँ त कानूनको जानकार हुनुहुन्छ लामो समयदेखि, होइन, नेपालको कानूनका विषयमा यहाँले जानकारी राखिराख्नु भएको छ, तर न्यायालयमा लामो समयदेखि मुद्दाहरू थन्किने, होइन, मुद्दाहरू चाहिँ समयमा फर्सद नहुने, ढिलो न्याय दिनुपर्ने, न्याय नदिनु सरह भनिन्छ, दूरदराजबाट आएका नागरिकहरूले न्याय नपाउने एउटा जुन परिस्थिति बनिएको छ अहिलेसम्म, यो परिस्थितिको अब अन्त्य हुँदै जान्छ, त्यो किसिमको छनक देखिया छ?
6: सबभन्दा पहिलो कुरो त हिजोसम्म के थियो भन्दा, प्रधान न्यायाधीशहरूको नेतृत्वमा केही प्रश्न उठिरहेको थियो, जुन गोला प्रथाले गर्दाखेरि प्रधान न्यायाधीश र मुख्य न्यायाधीश र जिल्लाका प्रमुख न्यायाधीशहरूको नेतृत्वमा अलिकति जिम्मेवार भएन कि भन्ने विषयमा केही छलफल हुँदै आएको थियो। तर आज चाहिँ जुन नयाँ प्रधान न्यायाधीश आउनु भएको छ, उहाँले सबै सर्वोच्च अदालतका न्यायाधीशको समन्वय गरेर केही काम गर्ने अगाडि बढ़िरहेको हामीले पाइरहेका छौँ, जसले गर्दा चाहिँ हिजोको जुन गुनासोहरू थियो, मुद्दाको पाला आउन ढिला हुने, फैसला गर्नलाई पनि ढिला गर्ने र फैसला कारण गर्न पनि धेरै प्रश्नहरू सृजना गरेको अवस्थालाई के न्यूनीकरण गर्छ भन्ने विषयमा हामी विश्वस्त छौँ। त्यसै गरिकन अहिले यो गोला पत्र हटाउनलाई चाहिँ नेपाल बारले पनि केही आवाज उठिरहेको छ, तर गोला पत्र राखेर झिक्ने भन्दा पनि नागरिकहरूको मुद्दालाई कसरी समयमा निरूपण गरेर सही निरूपण गर्ने भन्ने विषयमा यदि अदालतको प्रमुख या चाहे प्रधान न्यायाधीश होस्, चाहे मुख्य न्यायाधीश होस्, चाहे जिल्लाको एक नम्बरको न्यायाधीश होस्, उहाँहरूलाई जिम्मेवारी दिने र विश्वास गर्ने परम्परा बढाउने हो भने, तपाईँहरूले भनेको जस्तै अहिले धेरै मुद्दाहरू अहिले जुन न्याय नपाएर अब अल्झिरहेको अवस्था छ, त्यसलाई जवाफदेही बनाउने र जिम्मेवारी बनाउन सकियो भने चाहिँ भोलिका दिनहरूमा अहिले जुन सरकारी निकायमा देखिएको जुन छनक छ, अहिले सबैको न्यायमा पहुँच हुन्छ र सबैमा न्याय प्राप्त हुन्छ भन्ने विश्वास दिलाउन चाहिँ अवस्था आउने जस्तो मलाई लाग्छ।
1: होइन, बार र न्यायालय बीचको सम्बन्ध अहिले कस्तो छ? बार त रिसाएको छ नि त, होइन, आन्दोलित छ नि त बार, होइन?
6: अहिले जुन हिजोको अवस्थामा जुन प्रधान न्यायाधीशको सिफारिसको विषय लिएर बारले केही प्रश्न उठाएको थियो, त्यो आफ्नो ठाउँमा उहाँहरूको परम्परा तोड्यो भन्ने विषयमा त्यो जायज पनि होला, तर प्रधान न्यायाधीश त आइदिइ सक्नुभयो, चाहे त्यो सिनेटिभ आधार आओस्, चाहे क्षमताको आधारमा आओस्, संवैधानिक परिषदले सिफारिस गरिसक्यो र नयाँ प्रधान कायम गरिसकेपछि यसमा विवाद गर्नुभन्दा पनि अब आगामी दिनमा प्रधान न्यायाधीश, न्यायाधीश र बारको बीचमा कसरी समन्वय गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्नु नै बुद्धिमत्ता होला। किनकि हामीले द्वन्द्व मात्र सिर्जना गरेर समाधान हुँदैन, द्वन्द्व भन्दा पनि निकासको बाटो खोज्नुपर्छ, त्यसको लागि बारको नेतृत्व र प्रधान न्यायाधीश स्वयंले पनि बारको नेतृत्वलाई समय समयमा आफ्नो चेम्बरमा बोलाएर छलफल गर्यो भनेदेखि चाहिँ ती विवादका विषयहरूलाई कसरी निरूपण गर्ने भन्ने विषयमा सहजीकरण हुन्छ र भोलिका दिनमा त बार र बीचको द्वन्द्व कम हुन्छ। हिजोका दिनहरूमा त्यो हुन्थ्यो, प्रधान न्यायाधीशले बारको नेतृत्वहरूलाई समय समयमा आफ्नो चेम्बरमा बोलाउने, छलफल गर्ने, जसले गर्दा मुद्दाको विषयमा, न्यायाधीशको विषयमा र काङ्ग्रेसको विषयमा उठेका विषयहरूमा चाहिँ छलफल हुने चलन थियो, जसले गर्दा सहजीकरण भएको थियो। तर केही विचार वर्ष यता चाहिँ त्यो न्यूनीकरण भएको हुनाले समस्या आएको भन्ने मलाई लाग्छ।
1: अब अहिले यो संविधान संशोधनका कतिपय बहसहरू चलेका छन्, प्रावधानहरू चलेका छन्, होइन, सरकार दुईटै नजिकको छ, अब कुन ढंगले अगाडि बढ्ने, देशमा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको अवधारणालाई अगाडि सार्ने कि नसार्ने भन्नेमा चाहिँ बालेन शाह नै आफै कन्भिन्स भएर अब कार्यकारीमा नजाने, होइन, त्यसले चाहिँ भोलि देशलाई नै अप्ठ्यारो पार्छ भन्ने खालका पनि बहसमा आउनुभयो भन्ने खालको विषय सँगसँगै जोडिएर आएको छ। संविधान संशोधन अहिलेको अवस्थामा कतिको सहज, असहज, जटिल के छ?
6: अहिले नेपाल कानून समाजले पनि र यो कन्स्टिट्युसन वाच ग्रुपले पनि अहिले संविधानका विषयमा छलफलहरू अगाडि बढ़िरहेका छौं। यो क्रममा हामीले तीन चारवटा प्रोग्राम गरेछौँ, अरू प्रोग्राम निरन्तर अगाडि बढ़िरहेको छ। जस सन्दर्भ यहाँले भन्नुभयो जस्तै गरिकन अहिले संविधान संशोधन गर्ने यो उचित समय हो, किनकि 10 वर्ष यसले व्यतीत गरिसकेको छ र नेपाल सरकारले पनि संविधानका विषय कस्तो छलफल, संविधानका संशोधन विषयहरू कस्तो हुनुपर्छ भन्ने विषयमा समिति गठन गरेर काम अगाडि बढ़िरहेको छ। यही क्रममा यहाँले पनि जुन उठाउनु भएको छ, हिजो जेएनजी ग्रुपले प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्रीको विषयमा धेरै प्रश्न उठाउनु भएको थियो र धेरै अपेक्षा राख्नु भएको थियो, तर हामी कहाँ दुई चार घटनाहरूले गर्दाखेरि अहिलेका आवाजहरू चाहिँ अलिकति फरक भएको हामीले पाएका छौँ। हिजो केपी ओलीजी प्रधानमन्त्री हुँदाखेरि द्वितीयको सरकार प्रमुख हुँदाखेरि पनि लोकतान्त्रिक भन्दा पनि अलिक फरक ढाले देखिएको र अहिलेको अब द्वितीयको प्रधानमन्त्री पनि अलिकति डेमोक्रेटिक भन्दा पनि अटोक्रेटिक गएको हो कि भन्ने आवाजले गर्दाखेरि चाहिँ यदि हामीले प्रदेश राष्ट्रपति प्रधानमन्त्री गर्यौं भने त्यो व्यक्तिलाई हामीले डेमोक्रेटिकमा काम गराउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठेको छ र यो विषयमा दलले पनि र नागरिकहरूले पनि कुरा उठाइरहेको छ। त्यसै गरी संसदको पनि अहिले प्रश्न उठिरहेको छ। हिजो पनि माननीय सांसदजीहरूले खालि दलीय आधारमा दलीय पोजिसनको आधारमा कानून निर्माण गर्न धेरै ढिलाइ गरेको थियो भने आज पनि फेरि यो दुई तिहाईको एकातर्फ र अर्को समय एकातिर जुन हिसाबमा हामी हेरिरहेछौँ, अहिले करिब 1.5 महिना हामी हेरिरहेछौँ, यो चाहिँ अब चाहे त्यो कानून विधेयक पास गर्नेमा होस्, चाहे नियमावली पास गर्ने प्रक्रियामा होस्, यसमा सर्वसम्मति भन्दा पनि अलिकति दुई तिहाई र बाँकी समूहको बीचको चाहिँ अलि द्वन्द्वको रूपमा जुन ऐन अथवा विधेयकहरू पास गर्ने प्रमुख अगाडि बढेको छ, यसले गर्दा चाहिँ कार्यान्वयन गर्न पनि फेरि समस्या आउँछ भन्ने विषयमा प्रश्न उठेको छ।
1: होइन, अब तपाईँ एउटा सचेत नागरिक हो, होइन, कानूनको जानकार पनि हो, देशको सबै विषयमा यहाँले चासो पनि राख्नुहुन्छ। अब अहिले बालवाला प्रधानमन्त्री बालेन शाहको एउटा विषय निकै चर्चामा आइरहेको छ, तपाईँले पनि सुन्नु भएको छ, अब नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ भन्नु लाग्छ, अहिलेसम्म कुनै पनि शासकले चाहिँ यो हिम्मत गरेका थिएनन्, यो आँट गरेका थिएनन्, यो कसरी आयो, यदि चाहिँ देशको कार्यकारीले चाहिँ यस्ता अभिव्यक्तिहरू दिँदै गर्दाखेरि चाहिँ हामी कुन अवस्थामा पुग्न सक्छौं?
6: सायद मलाई लाग्छ प्रधानमन्त्रीज्यूले अध्ययन नगरिकन त्यसै बोल्नु भएको मलाई लाग्दैन, किनकि नेपालको अहिले जुन हिसाबमा द्वितीयको सरकारको प्रमुखले बोल्दाखेरि विचार गरेर बोल्नु भएको जस्तो मलाई लाग्छ, र जुन विषयमा अहिले विवाद आइरहेको छ त्यसरी विवाद गर्नुपर्ने जस्तो पनि मलाई लाग्दैन, किनकि मैले उहाँको जुन लाइभ सुन्दाखेरि चाहिँ हामी कहाँ जुन विवादको समय यो सीमाको विषयमा विवादहरू छ, कतिपय ठाउँमा इन्डियाले त्यसलाई अलिकति अगाडि आएको होला, कतिपय ठाउँमा नेपालले पनि अगाडि गएको होला, यो विषयलाई हामी टेबल ड्र गरेर छलफल गरौँ भनीसँग बोल्नुभयो जस्तो मलाई लाग्छ। तर उहाँले कुन नियतले बोल्नुभयो भन्ने कुरा त उहाँले नै थाहा होला, तर यो कुरालाई प्रश्न पार्ने काम चाहिँ प्रधानमन्त्रीले गर्नु पर्यो अथवा प्रधानमन्त्री कार्यालयले गर्नु पर्यो या परराष्ट्र मन्त्रालयले गर्नु पर्यो या सरकारको प्रतिनिधिले गर्नुपर्छ कि प्रधानमन्त्रीज्यूको मनसा यो
7: समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
9: ठाउँ रेडियो आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर संघ जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा वालिङ नगरपालिकाको नगर सभापतिमा काफ्ले। जिल्लाका 11 तहमा रासोपाको नयाँ समिति गठन। वालिङका विभिन्न स्थानका खेतीयोग्य जमीनमा सिंचाईका लागि बनाइएको पानी संकलन ट्याङ्की 14 वर्षदेखि अलपत्र अवस्थामा। र पोखराको फेवातालमा सोमबार पुरूष तथा महिला खुला दौड़ डुंगा दौड़ प्रतियोगिता। आधी खोला खबर अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा वालिङ नगरपालिकाको नगर सभापतिमा सुरेन्द्र काफ्ले निर्वाचित हुन भएको छ। स्याङ्जाको वालिङमा सम्पन्न प्रथम अधिवेशनबाट सुरेन्द्र काफ्ले सर्वसम्मत सभापतिमा निर्वाचित हुन भएको हो। नगर समितिको उपसभापतिमा पुष्पारियाल, सचिवमा पुरूषोत्तम खनाल र सहसचिवमा श्यामप्रसाद जुम्रे चयन हुन भएको छ। समितिका सदस्यहरूमा सुजन थापा, रूकमागत गैरे, टीकाराम गुरूङ, कमलकान्त नेउपाने, शालिकराम ढकाल, शंकर श्रेष्ठ, मोहन प्रसाद पंग्यानी, भीमादेवी रेग्मी र दक्षता रेग्मी निर्वाचित हुन भएको छ। 15 सदस्यीय समितिमा 2 सदस्य पछि मनोनित गरिनेछ। अधिवेशनको उद्घाटन गर्दै रासोपा गण्डकी प्रदेश सभापति तथा सांसद राजन गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीले मुलुकको समृद्धिका लागि दूरगामी सोचाईका साथ काम गरेको बताउनुभयो। तत्कालको लोकप्रियता भन्दा पनि आयोजनाले दीर्घकालीन रूपमा पार्ने प्रभावका विषयमा सरकारले काम गर्ने उहाँको दावी छ। कार्यक्रममा केन्द्रीय शिक्षा समिति सदस्य चोय नारायण पौडेल, जिल्ला सभापति रूकमागत भण्डारी लगायतले बोल्नु भएको थियो। कार्यक्रम सभापति काप्लेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपसभापति पुष्पारियाल र सञ्चालन सचिव भेषराज रेग्मीले गर्नु भएको थियो। कार्यक्रममा नेकपा एमालेका लेखा समिति सचिव रोशन कुंवर, वडा नम्बर 14 पूर्व वडा अध्यक्ष तथा नेकपा एमालेका संगठित सदस्य झम्मर बहादुर श्रेष्ठ लगायत अन्य पार्टी परित्याग गरी राष्ट्रपामा प्रवेश गरेको नवनिर्वाचित उपसभापति पुष्पारियालले बताउनुभयो। वालिङका अधिवेशन सकिएसँगै रासोपाले जिल्लाका 11 पालिकामा अधिवेशन सम्पन्न गरेको छ। आइतबार वालिङ नगरपालिका, फेदीखोला र आँधीखोला गाउँपालिकाको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै स्थानीय तहको निर्वाचन पूरा भएको हो। यसअघि जिल्लाका 8 पालिकाको निर्वाचन सम्पन्न भइसकेको थियो। त्यस्तै आँधीखोला गाउँपालिकाको सभापतिमा हीरामणि पौडेल तथा फेदीखोलामा कुलबहादुर छेत्री चयन हुन भएको छ। मिरुवा गाउँपालिकामा सुमित गुरूङ र हरिनाश गाउँपालिकामा अमूल्य रिसाल सभापतिमा निर्वाचित हुन भएको थियो। यस्तै पतली बजार नगरपालिकामा वेदप्रसाद दोरंगा, भिरकोट नगरपालिकामा मेन बहादुर केसी, वलैङ नगरपालिकामा टीकाराम भण्डारी, चापाकोट नगरपालिकामा अकबर अली सभापतिमा चयन हुन भएको छ। यस्तै कालीगण्डकी गाउँपालिकामा माधव प्रसाद नेउपाने, अर्जुन चौपारी गाउँपालिकामा कमलकान्त हरियाल चयन हुन भएको छ। रासोपाले केही पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने केही पालिकामा निर्वाचन मार्फत नेतृत्व टुंगाइएको थियो। पार्टीका नेताले अधिवेशन मार्फत संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने तथा आगामी राजनैतिक कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्य रहेको राष्ट्रपतिले जनाएको छ। स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न स्थानका खेतीयोग्य जमीनमा सिंचाईका लागि बनाइएको पानी संकलन ट्याङ्की 14 वर्षदेखि अलपत्र अवस्थामा छ। झण्डै 5,000 रोपनी खेतीयोग्य जमीनका लागि सहज सिंचाई गर्ने योजनाका साथ 2069 सालमा ट्याङ्की निर्माण गरिएको थियो। वालिङ नगरपालिकाको धेरै खेतीयोग्य जमीन रहेको वडा नम्बर 10 र 9 का कृषक लामो समयसम्म ट्याङ्कीको उपभोग गर्न नपाउँदा चिन्तित बनेका छन्। वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सफाले स्थानीय वालिङ दश नदी खोलाको माथिल्लो भागबाट वालिङ बजारका नागरिकलाई उपभोग गराउन खानेपानी लगे बापत पूर्व सहमतिका आधारमा 8,00,000 लिटरको सिंचाई ट्याङ्कीको निर्माण गरिएको थियो। कृषकले सिंचाईका लागि पानी चाहिने भन्दै बजार क्षेत्रमा पानी लैजान अवरोध गरेपछि आर्थिक वर्ष 61-62 पानी संकलनका लागि ट्याङ्की निर्माण गर्ने सहमति भएको वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख तथा तत्कालीन वालिङ साना शहरी खानेपानीका अध्यक्ष भोजराज आशा अर्यालले जानकारी दिनुभयो। कृषक संघको सहमति अनुसार नै सिंचाईका लागि पानी संकलन गर्न ट्याङ्क निर्माण गरिएको उहाँले बताउनुभयो। खानेपानी विभाग संघको सहकारीमा संस्थाले 56,00,000 लागतमा पानी संकलन गर्ने ट्याङ्क निर्माण गरिएको वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रमुख देव बोगटीले जानकारी दिनुभयो। लामो प्रयासपछि 2081 सामान्य प्रयोगमा ल्याउने प्रयास भएको ट्याङ्कीमा सोही वर्षको असारमा आएको ठूलो बाढ़ीले पानी ल्याउने पाइप तथा सो क्षेत्रमा क्षति बनाएको कृषक सूर्य प्रसाद पौडेलले बताउनुभयो। घुल्मीको मालिका गाउँपालिका स्थित फूलबारी चोरघाटे अर्जै ओम लिलिङ अन्तर्गत पर्ने वडा नम्बर 6 अर्जै खण्डमा सड़क स्तरोन्नति गर्न लागि हुँदा 7 दिन बन्द हुने भएको छ। सोमबारदेखि यही जेठ 25 गतेसम्म यस खण्डमा सड़क बन्द हुन लागेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक खनालले जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत खनालका अनुसार यस सड़क खण्डमा स्तरोन्नतिका लागि ढलाई तथा बेस राख्ने कार्य भइरहेको हुँदा यस खण्ड बन्द हुने भएको हो। यहाँ निर्माणको काम गर्नका लागि समयावधिमा सड़क पूर्ण रूपमा बन्द गर्न लागि वैकल्पिक सड़क प्रयोग गरेर निर्माण कार्यमा सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ। यस सड़क खण्ड फाइदा आवत जावत गर्ने सवारी साधनले वैकल्पिक सड़कका रूपमा चापटारी कुखुरे खोला पौवा हरिसिंगे ठाँटी रामसे सड़क प्रयोग गर्न आग्रह गरिएको छ। सड़क स्तरोन्नतिको काममा आवश्यक सहयोगका लागि सबैलाई आग्रह गरिएको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना यस वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही जेठ 19 गते मंगलबार दिनको ठिक 2 बजे भूमरी सामुदायिक भवनमा वालिङ नगरपालिका वडा नम्बर 9 र 10 जोन नम्बर 27, 28, 29 ठाडो लाइन जोन नम्बर 30 पुरानो बस्ती जोन नम्बर 31 मन्दिर लाइन जोन नम्बर 32 सातधारा जोन नम्बर 33, 34, 35 पर्वत रोडका सम्पूर्ण उपभोक्ता जीवहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दूध बिक्रीबाट मात्रै मासिक करिब 2 करोड़ रूपियाँ आमदानी गर्ने गरेका छन्। 26 विश्व दुग्ध दिवसको सन्दर्भमा संस्थाले दिएको जानकारी अनुसार यहाँका किसानहरूले गत 1 वर्षको अवधिमा 23 करोड़ रूपियाँ बराबरको दूध बिक्री गरेका छन्। संस्थाका व्यवस्थापक राजु भुजेलका अनुसार सहकारी मार्फत दैनिक 8,000 लिटर भन्दा बढ़ी दुग्ध संकलन र बिक्री हुँदै आएको छ। यहाँ संकलन हुने अधिकांश दुग्ध सुजल डेरी मार्फत पोखरा निर्यात हुने गरेको व्यवस्थापक भुजेलले जानकारी दिनुभयो। सहकारीले गत वर्ष मात्रै 19,00,000 लिटर दूध बिक्री गरी 23 करोड़ रूपियाँ आमदानी गर्न सफल भएको थियो। संस्थाका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार यस जिल्ला स्तरीय सहकारी संस्थासँग जिल्लाका अन्य 18 दुग्ध उत्पादक सहकारी संस्थाहरू आबद्ध रहेका छन्। यस सञ्जालमा हाल 1,500 जना व्यावसायिक किसानहरू प्रत्यक्ष रूपमा जोड़िएर व्यावसायिक दूध उत्पादनमा लागेका छन्। गाउँ गाउँमा गठन भएका सहकारीहरू मार्फत संकलित दुग्ध सहजै बजार गइरहेकाले किसानहरू पशुपालनतर्फ थप उत्साहित भएका छन्। दूध बिक्रीबाट स्थानीय स्तरमा रोजगारी सृजना हुनुका साथै किसानहरूको आर्थिक जीवनस्तरमा समेत ठूलो परिवर्तन आएको अध्यक्ष सापकोटाले बताउनुभयो। नेपाल नेत्र ज्योति संघ गुल्मी आँखा उपचार केन्द्रले वार्षिक रूपमा 40,000 बढ़ीको आँखा उपचार गर्ने गरेको जनाएको छ। नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीको 29 जिल्ला सभामा संघका सचिव पदम प्रसाद पाण्डेले पेश गरेको प्रतिवेदन अनुसार 40,000 भन्दा बढ़ीको आँखा उपचार, 500 भन्दा बढ़ीको शल्यक्रिया र 10,000 जना विद्यार्थीको निशुल्क आँखा जाँच तथा 500 जनालाई निशुल्क चश्मा वितरण गरिएको छ। मासिक रूपमा सदरमुकाममा शल्यक्रिया शिविर, सात स्थानमा निशुल्क शल्यक्रिया शिविर र प्रत्येक महिना तीनवटा मासिक आँखा शिविर संचालन हुँदै आएको पाण्डेले बताउनुभयो। सभाको लुम्बिनी प्रदेश सभा सदस्य दुलीराज भूषालले उद्घाटन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै भूषालले आँखा उपचारको सेवा घर नजिकै सम्भव बनेकाले दृष्टि गुमाएर नबस्न आग्रह गर्नुभयो। नेपाल नेत्र ज्योति संघ जिल्ला शाखाको रूपमा 2049 सालमा स्थापना भएको थियो। शाखाको सदरमुकाम तमघासमा एउटा शल्यक्रिया केन्द्र र विभिन्न पालिकाहरूमा रहेका 6 आँखा उपचार केन्द्रहरू छन्। अब खेल समाचार। पोखराको फेवातालमा सोमबार पुरूष तथा महिला खुला डुंगा दौड़ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पुरूषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्था प्रथम हुँदा महिलातर्फ सोनी गुरूङ, दिलसुबा गुरूङ र सीता श्रेष्ठ सम्मिलित पहाड़ीबाट पहाड़ी घाट प्रथम बनेको छ। फेवा डुंगा व्यवसायी संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्धनमा प्रतियोगिता भएको हो। पुरूषतर्फ टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो, कपिल चौधरी सुन्दर आले र सुदर्शन सम्मिलित बराही घाट समूह तेस्रो तथा विशाल श्रेष्ठ, चित्र मगर र चन्द्रमासी सम्मिलित समूह सान्त्वना बन्यो। महिलातर्फ उषा गुरूङ, निर्मला गुरूङ र अस्मिता मगर सम्मिलित तालपारी दोस्रो, अञ्जना जलारी, चन्द्रा माया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदी बहिनी समूह तेस्रो हुँदा कृष्ण कुमारी कणेल, पूर्णकला हिमाली र सीता हिमाली सम्मिलित टोलीले सान्त्वना स्थान हासिल गरेको थियो। प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ प्रथमले 30,000, द्वितीयले 20,000, तृतीयले 10,000 तथा सान्त्वनाले 5,000 सहित ट्रफी र प्रमाणपत्र पाएका छन्। विजयी खेलाड़ीलाई आयोजक समिति अध्यक्ष बलराम गिरी, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पहाड़ी, खेलकुद संयोजक बत्ती गुरूङ, आर्थिक समिति संयोजक बुद्धिनाथ पाण्डे लगायतले पुरस्कार वितरण गर्नुभयो। अब अन्तिम आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा वालिङ नगरपालिकाको नगर सभापतिमा काफले, जिल्लाका 11 तहमा रासपाको नयाँ समिति गठन। वालिङका विभिन्न स्थानका खेतीयोग्य जमीनमा सिंचाईका लागि बनाइएको पानी संकलन ट्याङ्की 14 वर्षदेखि अलपत्र अवस्थामा। र पोखराको फेवातालमा सोमबार पुरूष तथा महिला खुला डुंगा दौड़ प्रतियोगिता। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल जेठ महिनाको 19 गति मंगलबार तदनुसार सन् 2026 जून 2 तारीक ज्येष्ठ अधिक कृष्ण पक्षको द्वितीय तिथि अपराह्न 5:25 बजेपछि तृतीय तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा तारीफ योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ़नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिलाउन सकिनेछ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। वृष राशि हुनेहरूको लागि सामान्य काममा अल्मलिँदा मुख्य कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौड़धूप गराउन सक्छ। कामको चाप बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। मेहनतले नियमित काम सम्पादन गर्न सकिनेछ। मिथुन राशि हुनेहरूको लागि माहौल रमाइलो रहनेछ। मान सम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ। कर्कट राशि हुनेहरूको लागि काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काम शुरू हुने समय छ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम शुरू हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द र मुद्दामा पनि विजय प्राप्त हुने समय छ। सिंहराशि हुनेहरूको लागि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ।
कन्या राशि, उनीहरूको लागि साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ़दा फाइदा उठाउन सकिनेछ। अनिलमा मानिजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्रियाउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ। तुला राशि हुनेहरूको लागि प्रयत्न गर्दा राम्रै अवसर पाइनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जित्नाले दिगो योजना प्रारम्भ होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। व्यापारमा मनज्ञ धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। बेलैमा योजना बनाएर काम प्रारम्भ गर्दा दिगो फाइदा हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। केही विवादास्पद जिम्मेवारी आउन सक्छन्। बलभन्दा बुद्धिको उपयोगले योजना अघि बढ़नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अध्ययनतर्फ ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति नियमलाई ध्यान दिनुहोला। मेहनतले सम्मानित स्थान दिलाउनेछ। धनुराशि हुनेहरूको लागि आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ़नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। तर काममा प्रतिस्पर्धी बढ़नेछन् भने सहयोगीहरू टाढिन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यक्तिमा दुःख पाइनेछ। तापनि स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मकर राशि हुनेहरूको लागि खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढ़िनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढ़ाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौड़धूप भने गर्नुपर्ला। चुनौती पछ्याउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। कुम्भ राशि हुनेहरूको लागि नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिनेछ। रूचिका विषयमा लगानी बढ़ाउने समय छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि आर्थिक जोहो गर्नुपर्ने समय छ। व्यापार लगायत व्यावसायिक काममा भने केही मन्दी आउन सक्छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ़नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ़नेछ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुहोला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनज्ञ नाफा उठाउन सकिनेछ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौ आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363 44 2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363 44 2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देश र विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदिनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खुला 105.4
1: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
2: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 9849618921 र 9842939399।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 7364403031। मोबाइल 9856553031।
7: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: होइन, कुन पानी पिउनु भयो हजुरले?
8: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको।
4: नपिउनुहोस् त त्यो पानी, फोहोर छ। यो उमालेको पानी पिउनु।
8: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौ। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोडिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौँ।
4: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौँ। फोहोर मैलाहरू जताततै नफ्याँकौ। फोहोर मैलाको उचित व्यवस्थापन गरौँ।
9: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
10: बता चलो, बता चलो, बता चलो। होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
11: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
10: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
11: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
12: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
11: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, मोबाइल 98560-51068 र 98637-70771।
12: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
13: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
14: SEE परीक्षा 2082 यसरी पूर्णामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै, जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: पुनामृत नै किन,
14: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन,
13: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन,
14: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, ICT ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन,
13: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन,
14: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन,
13: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन,
14: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन,
13: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन,
14: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन,
13: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन,
14: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन,
13: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन,
14: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन,
13: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
14: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ 10 फुलबारी स्याङ्जा,
13: सम्पर्क नम्बर 063-412-021, मोबाइल नम्बर 98560-28432।
14: समयमै पूर्णामृत जाऊ, आफ्नो भविष्य बनाऊ।
13: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि,
14: उपलब्धि मापन परीक्षा जेठ 16 गते।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98-461-2288 र 98-63-86-647।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन। कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री। लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा

0: समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
1: हामी कहाँ एक साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145502, मोबाइल 98560405002 र 98460151।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
4: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 98560501119 र 98560323446।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
7: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
8: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
7: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
8: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
9: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ट्ज।
10: कस्तो सास गनाएको तिम्रो त,
11: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
10: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
11: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
10: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
12: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
13: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465048622 र 98241440029।
11: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
14: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
11: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
14: ए कुरो त्यस्तो भयो, यी नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
11: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
14: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
11: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028447723।
15: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
16: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
15: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
16: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
15: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसटी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
16: हाम्रा सेवाहरू:
15: दाँत तथा मुखको परीक्षण,
16: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
16: दाँत टल्काउने,
15: मुख गनाउने समस्याको उपचार,
16: दाँत रङको सिमेन्ट भर्ने,
15: दाँतको जरेदेखिको उपचार,
16: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
15: साधारण दाँत निकाल्ने,
16: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
15: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
16: गिजाको शल्यक्रिया,
15: कृत्रिम दाँत राख्ने,
16: दाँत रङको वा मेटलको खुल लगाउने,
15: बच्चाहरूको दाँतको विशेष उपचार
16: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
17: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
15: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
16: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0635900025, मोबाइल 98604078। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
18: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
19: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
20: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 MHz।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजार को बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 98-06-41-870 र 98-65-94-497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन। बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98-55-55-271, 98-68-32-809 र 98-55-50-271।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98-69-18-921 र 98-62-39-399।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क सम्पर्क नम्बर 63-6-91-004
9: सम्पर्क मोबाइल 97-484-34-84
10: चौरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ सन्ध्या
11: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 23 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथ्रो विशेषज्ञ डाक्टर प्रथिन्त राज अन्त आउँदै हुनुहुन्छ
12: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोडी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
11: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ
12: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डीफोर जिउ झिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
11: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
12: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 63-4-41-051 मोबाइल 98-5-60-52-49
11: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार

0: उमेरले नेटो काट्न थालिसक्यो। सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0367414624।

0: ओ माइला बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 निशान फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 23 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ
2: उहाँबाट दिने सेवाहरू यादै छ कि नै तर्सने मुठु झुकझुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0363-441-1363 मोबाइल 98461-98870
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोक्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना झुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुन चाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
2: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुन चाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
1: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस वर्लिङ कम्युनिकेशन्स लिमिटेड वालिङ शाखाका लागि सेल्स रिप्रेजेन्टेटिभ घर दैलो सेवाका लागि एकजना कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक नेपाली नागरिकहरूले निम्न कागजात सहित दरखास्त आवेदन दिन सकिनेछ। पद सेल्स रिप्रेजेन्टेटिभ घर दैलो सेवा D2D आवश्यक संख्या एकजना। मुख्य जिम्मेवारीहरू इन्टरनेट प्याकेजहरूको घर दैलो डोर टू डोर बिक्री र प्रवर्धन गर्ने, नयाँ ग्राहकहरू खोज्ने र मासिक बिक्री लक्ष्य हासिल गर्ने, बिलिङ र अपरेशन टोलीसँग समन्वय गर्ने, दैनिक बिक्री रिपोर्टहरू दुरुस्त राख्ने, योग्यता तथा आवश्यकताहरू न्यूनतम +2 उत्तीर्ण गरेको, राम्रो संचार कला र अरूलाई बुझाउन सक्ने क्षमता भएको, इन्टरनेट सेवाहरूको बारेमा आधारभूत ज्ञान भएको, फिल्डमा खटिएर काम गर्न सक्ने, दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिइनेछ। तलब सुविधा नेपाल सरकारको नियम अनुसार। आवेदन प्रक्रिया, इच्छुक उम्मेद्वारहरूलाई आफ्नो व्यक्तिगत विवरण CV निम्न ठेगानामा पठाउन अनुरोध गरिन्छ। इमेल saros.shrestha@worldling.com.np। अन्य थप जानकारीका लागि सम्पर्क मोबाइल 98013-44004। आवेदन दिने अन्तिम मिति यही जेठ 25 गते।
4: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
3: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं।
5: कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ।
3: थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारीमुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856075656 र 9846605756।
6: सरा किन बोलाको मलाई?
7: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।

0: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846221629 र 9841668251।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
5: हाल क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना: यही जेठ 23 गते शनिबारका दिन हाड जोड्नी, नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो बात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
5: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
4: उहाँबाट दिने सेवाहरू: कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
5: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान: छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 9846601173।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
6: मोबाइल नम्बर 9846086005।
7: ए दिदी, पक्नुस् त, पक्नुस् त, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
8: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
7: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
8: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
9: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 98560309888 र 98560555988।

0: मृदी क्लिनिक में डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिवार का दिन नाक कान घाटी रोग विशेषज्ञ डाक्टर देवी लामी छाने आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोडी नसा तथा बाथरूम विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोडी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोडी नसा तथा पातरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ 6 मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0364140087, मोबाइल 9849701740। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिवार। एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा।
1: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जामा कक्षा 11 साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
0: साधारण विषय तर्फ म्यानेजमेन्ट र एजुकेशन,
1: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
0: हाम्रा विशेषताहरू,
1: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
0: पुस्तकालयको समुचित व्यवस्था,
1: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
0: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
1: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
0: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
1: वडा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
0: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
1: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
0: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
1: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
0: हामी बनाउँछौ हाम्रो रणवीर।
1: सम्पर्क मोबाइल नम्बर 9556029222 र 9849707747।
0: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ 1 खहरे स्याङ्जा।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 9135564696।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0364045094।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही फागुन 23 गते शनिबारका दिन छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ झिलाउने एलर्जी डन्डीफोर सेतो फुस्रो दाग अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98565256। स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9817969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
7: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
7: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
7: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
7: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
7: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
7: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
7: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
7: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित नजेचा
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला 105.4

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा दावी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बीमा बोर्डको भनाई। लिखत कीर्तिको सुरमा वीरगंजका मेयर राजेश मान सिंह पक्राउ पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गरिरहेको समितिले 5 दिन थप समय माग्यो। तराईमा तातो बढ़दै आज मधेश र कोशी प्रदेश लगायतको तराई क्षेत्रमा तातो दिन हुने, बढ़दो गर्मीको प्रकोप कम गर्न आज हिट एक्सन डे मनाइरहे। हिजबुल्लाहले इजरायलमा आक्रमण रोक्न सहमति जनाएको लेबनानको भनाई, इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा पनि सम्झौताको पुष्टि। र शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित। सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जनाएको छ। अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बापत बीमा बापतको रकम दावी भुक्तानी नदिने बोर्डले सूचित गरेको छ। बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दावी नपुग्ने जनाएको हो। बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बीमा कार्यक्रम अन्तर्गत दावी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ। गएको शनिबारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दावी भुक्तानीमा पनि कड़ाई गरेको हो। बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यक बाहेकको सेवामा स्वास्थ्य बीमाको दावी भुक्तानीलाई हटाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ। सिंह आज बिहान 6:15 बजे पर्साको ठोरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। लिखत कृत्य गरेको सम्बन्धी कसुरमा सिंहलाई जिल्ला अदालत पर्साबाट 8 दिन अघि नै पक्राउ पूर्जी जारी भएको थियो। स्थानीय लियाकत अलीको जाहेरी अनुसार जिल्ला अदालत पर्साले मेयर सिंह सहित 3 जना विरूद्ध पक्राउ पूर्जी जारी गरेको हो। पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपूछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ। पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप 5 दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो पत्राचार गरेको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश अच्युत्तम प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। समितिलाई शुरूमा 15 दिनको समय दिएको थियो। समितिले गुरूङसँग बयान लिइसकेको छ। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोड़िएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। पानी पर्ने क्रम घट्न थालेसँगै विस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकोले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेश प्रदेश र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेश कोशी बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ। विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कास्ताका अनुसार अब केही दिन तराईमा तातो दिन हुने सम्भावना छ। देशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको पनि सम्भावना रहेको छ। जलवायु परिवर्तनले निम्त्याएको बढ़दो गर्मीको प्रकोप कम गर्न आज विश्वभर हिट एक्सन डे अर्थात गर्मी कम गर्न सकिने कार्य दिवस मनाइँदैछ। तातो गर्मी र तातो हावाले निम्त्याउने लूको प्रकोप कम गर्न र सुरक्षित रहन गरिने कार्यलाई हिट एक्सन भनिन्छ। यस्ता कार्यहरू अन्तर्गत घर वा कार्यस्थलको तापक्रम व्यवस्थापन गर्ने, शरीरलाई चिसो राख्ने र विपद व्यवस्थापन सम्बन्धी पूर्व तयारीका उपायहरू अपनाइन्छ। यो वर्ष पनि समुद्रको सतहको तापक्रममा आएको परिवर्तनले विकसित हुँदै गएको एल निनोको प्रभावले नेपाल लगायत एसियाली देशमा मनसुनी अवधिमा तापक्रम औसत भन्दा बढ़ी हुने प्रक्षेपण गरिएको छ। तराई क्षेत्रमा फेरि मनसुनी गतिविधिमा कमी आउने हुँदा वर्षा कम र गर्मी बढ़ी हुने मौसमविदले बताउँदै आएका छन्। जलवायु विज्ञ डाक्टर धर्मराजु प्रेतीले बढ़दो विश्वव्यापी तापक्रम र एलनिनोको प्रभावले नेपाल लगायत एसियाली क्षेत्रमा गम्भीर असर पुर्याउने चेतावनी दिनुभएको छ। बढ़दो गर्मीबाट विद्यार्थी, कृषि कर्ममा संलग्न व्यक्तिहरू, जोखिम समूहमा रहने महिला, बालबालिका, मजदूर र ज्येष्ठ नागरिक गम्भीर रूपमा प्रभावित हुने भएकोले यसतर्फ विशेष सावधानी अपनाउन विज्ञको सुझाव छ। तातो लहरले लू लगायतका स्वास्थ्य समस्याको जोखिम बढ़ने भएकोले अनुकूलनका उपायहरू अपनाउन सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको जलवायु विज्ञ प्रतिले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको छ। पार्टी संसदीय दलका नेता विष्णुराज आङदेम्बीको नेतृत्वमा कांग्रेसले 18 सदस्यीय छाया सरकार गठन गरेको हो। उसले सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी पनि तोकेको छ। संसदीय दलका नेता आङदेम्बीलाई छाया प्रधानमन्त्री तोकेको कांग्रेसले बाँकी 17 वटै मन्त्रालयमा छाया मन्त्री बनाएको छ। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो, तर त्यसले प्रभावकारी काम गर्न सकेको थियो। भएको फागुन 21 भएको चुनावबाट प्रतिनिधि सभामा कांग्रेस 38 सीटमा खुम्चिएको छ। यसअघि केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा कांग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गर्नुभएको थियो। एमाले नेपालको संसदीय इतिहासमै पहिलो पटक 2048 सालमै छाया सरकारको अभ्यास गरेको थियो। अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री साराबी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड़ दिनुभएको छ। काठमाण्डुमा हिजो संचारकर्मीसँग भएको छलफलमा उहाँले 55 करोड़ अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यस मार्फत दुई देशबीचको साझेदारी अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभयो। गएको वर्ष 1,12,000 अमेरिकी पर्यटक नेपाल भ्रमण आएका बताउँदै उहाँले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारको रूपमा चित्रण गर्नुभयो। नेपालमा नवपरिवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उपविदेश मन्त्री रोजर्सले लगानी, व्यवसाय संचालन र नवपरिवर्तनको लागि वातावरण थप अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालमा अझ बलिया साझेदार बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल तथा सूचना संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग भेट गरी आर्थिक सम्बन्ध सुदृढ़ीकरण, व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तार लगायत विषयमा आफूले छलफल गरेको उहाँले जानकारी दिनुभयो। सुर्खेत प्रहरीले 3 करोड़ रूपियाँ बराबरको सुन सहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरीकारले सुर्खेतले हिजो वीरेन्द्रनगर नगरपालिका छ राजाचोकमा रहेको पसलबाट सुन चाँदीका गरगहना सहित अग्रवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको छ। अब विदेशको खबर। हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण रोक्न पारस्परिक सहमति जनाएको लेबनानले जनाएको छ। हिजबुल्लाहले इजरायलमाथि आक्रमण रोक्ने र इजरायलले लेबनानको राजधानी बेरूतमा आक्रमण नगर्ने अमेरिकी योजना स्वीकार गरेको लेबनानले बताएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकामा रहेको लेबनानी दूतावासले आक्रमण रोक्ने पारस्परिक अमेरिकी प्रस्तावलाई हिजबुल्लाहले स्वीकार गरेको पुष्टि गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सम्झौताको पुष्टि गर्दै यदि हिजबुल्लाहले आफ्ना शहर र नागरिकलाई आक्रमण गर्न बन्द नगरेमा बेरूतमाथि आक्रमण अगाडि बढ़ने चेतावनी समेत दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहु र हिजबुल्लाहका प्रतिनिधिसँग कुरा गरेको र सबै आक्रमण बन्द गर्न द्विपक्षीय सहमत भएको बताएपछि पछिल्लो सम्झौता बाहिर आएको हो। साथै युद्धविराम सबै लेबनानी क्षेत्रलाई समेट्ने गरी विस्तार गर्ने तयारी छ। अब खेल खबर। यही शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग एनकेएल स्थगित भएको छ। काठमाण्डको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेप कबड हलमा हुने भनिएको प्रतियोगिता अहिलेका लागि स्थगित गर्नु परेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख छ। आयोजकका अनुसार दोस्रो संस्करणको लागि 512 नेपाली खेलाड़ी र 15 देशका 100 बढ़ी विदेशी खेलाड़ीले यसअघि नै नाम दर्ता गरिसकेका छन्। एनकेएलको पहिलो संस्करणमा प्रमुख 6 शहरका टोली विराटनगर जनकपुर काठमाण्डौ पोखरा बुटवल र धनगढ़ीले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा काठमाण्डौलाई हराउँदै जनकपुर च्याम्पियन भएको थियो। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा दावी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बीमा बोर्डको भनाई। लिखत कीर्ति कसुरमा वीरगंजका मेयर राजेशमान सिंह पक्राउ, पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गरिरहेको समितिले 5 दिन थप समय माग्यो। तराईमा तातो बढ़दै आज मधेश र कोशी प्रदेश लगायत तराई क्षेत्रमा तातो दिन हुने, बढ़दो गर्मीको प्रकोप कम गर्न आज हिट एक्सन डे मनाइँदै। हिजबुल्लाहले इजरायलमा आक्रमण रोक्न सहमति जनाएको लेबनानको भनाई, इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा पनि सम्झौताको पुष्टि। र शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित।

0: गरिन्छ। सेकेन्ड ह्याण्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9800847723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
7: छिटो भनेको ओल्ड लिङ्क।
8: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
8: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
8: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
8: मोबाइल नम्बर 9856054313 र 9841348 32।
2: मूल्य होइन स्वास्थ्य रोजौं।

के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363 440 331, मोबाइल 98565 55 331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682023।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885590544044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9844-85411। होइन, के भयो, किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भएछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002 मोबाइल 9850404502 र 9840501।
7: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9850585667।
8: कहिले आयो भाने विदेशबाट?
9: हिजो आगो मामा, हिजो
8: यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आगो मामा।
9: लु लु लु नानी हो, चम्ची ल्याऊ, यता ल्याऊ, बाबु र आउनु भएको छ विदेशबाट।

0: यो त हाम्रै वालिङको मन्ज ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ? म त छक्क परे।
0: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
0: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
0: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
0: सम्पर्क मोबाइल 9842698145।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856-50119 र 9856-33-246।
1: चिया कस्तो सास गनाएको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
1: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9846-48622 र 9921-4040-29।
6: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आर्ट नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856-30829।
7: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
7: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ।

0: मैले त्यसै गरेको छु।
1: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु। एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 0363 44 6 सय।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
5: पर्वत जाने गेट, सहारा एग्रोभेट।
6: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
7: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
7: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
7: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
7: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
7: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
7: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
7: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
7: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
7: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
7: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
7: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: नहीं,
1: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: बिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक बिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494.
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: प्रसन्न मेडिको फर्मा भिरकोट बैर घारीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट वैरखारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279971 र 9841600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
3: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468323809 र 9855502071।
5: फुटबल प्रतियोगिता हुने बारे सूचना।
0: 2050 को दशकमा वालिङ क्षेत्रमा मात्र नभएर सन्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको सन्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
5: आयोजक वालिङ युवा क्लब, वालिङ 8 सेन्जा।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
9: सम्पर्क मोबाइल 97484-34484।
10: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सेन्जा।
11: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
12: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
11: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
12: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
11: हाम्रा सेवा तथा सुविधाहरू
12: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
11: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
12: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
11: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
12: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
11: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
9: सम्पर्क फोन नम्बर 0367141624।

0: होइन यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुर सँगै जान्छु है
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
1: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू युएस 312 युएस 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हर्दीनाथ जेके 3333 6444 अनि झार मार्ने विषादी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
2: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071
2: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: इट्स न्यू ग्यालेक्सी टाइम नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्र तर्फ सर्वोत्कृष्ट अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू इशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता स्पेन पी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210 585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि। विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ। हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ। हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ। सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ। सुखको गहना दुखको खजना। प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।

0: ए असरा किन बोलाको मलाई?
1: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
4: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364145502, मोबाइल 9856405002 र 9864501।
8: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
9: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
9: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
9: मुटुको जाँच, ईसीजी सेवा,
8: भाँचिएको हड्डी प्लास्टर सेवा,
9: डिजिटल एक्सरे सेवा,
8: चिरफार गर्ने,
9: थाइराइड जाँच,
8: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
9: सर्वसुलभ फार्मेसी सेवा।
8: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
9: फोन नम्बर 0364141087, मोबाइल 9469701747।
8: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
9: के गर्नु त दाई, यो फोहोरको घरमा के काम, त्यही भएर डहरमा फ्याँकिदिएको नि।
8: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
10: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घर भित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
11: बाहिर जथाभावी दिशा पिसाब नगरौं। दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
10: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
11: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
12: ए दिदी पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
13: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
12: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
13: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
14: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरधारी मेन रोड, वालिङ आठ जैसी पदेरा।
12: मोबाइल 9856309888 र 9856555988।
15: रेडियो आदिखोला 105.4

0: पुनामृत भवानी माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 मा एसरी पुनामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
0: पुनामृत नै किन?
1: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
0: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
0: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, बैंकिङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
0: मनकारी अक्षय कोष दाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
0: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
0: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
0: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
0: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
0: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 9856288432
1: समयमै पूर्णामृत जाऊ आफ्नो भविष्य बनाऊ
0: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते हाल क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 23 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथ्रो विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पोल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्नी नसा तथा बाथ्रो सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
1: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ
2: उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने निल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
1: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो फोन 063414044 मोबाइल 9847601173
1: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार
3: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9846124288 र 9463686647
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: प्रेम भण्डारी, मोबाइल 98461224288 र 98463686।

0: अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल शटिङ फिटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा बैंकको ओरालोमा।
0: मोबाइल 9815564396।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0364121833।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीं कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस वर्लिङ कम्युनिकेशन्स लिमिटेड वालिङ शाखाका लागि सेल्स रिप्रेजेन्टेटिभ घरदैलो सेवाका लागि एकजना कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक नेपाली नागरिकहरूले निम्न कागजात सहित दरखास्त आवेदन दिन सकिनेछ। पद सेल्स रिप्रेजेन्टेटिभ घरदैलो सेवा D2D आवश्यक संख्या एकजना। मुख्य जिम्मेवारीहरू इन्टरनेट प्याकेजहरूको घर दैलो डोर टू डोर बिक्री र प्रवर्धन गर्ने, नयाँ ग्राहकहरू खोज्ने र मासिक बिक्री लक्ष्य हासिल गर्ने, बिलिङ र अपरेशन टोलीसँग समन्वय गर्ने, दैनिक बिक्री रिपोर्टहरू दुरुस्त राख्ने, योग्यता तथा आवश्यकताहरू न्यूनतम +2 उत्तीर्ण गरेको, राम्रो संचार कला र अरूलाई बुझाउन सक्ने क्षमता भएको, इन्टरनेट सेवाहरूको बारेमा आधारभूत ज्ञान भएको, फिल्डमा खटिएर काम गर्न सक्ने, दुई पाङ्रे सवारी चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिइनेछ। तलब सुविधा नेपाल सरकारको नियम अनुसार। आवेदन प्रक्रिया 100 उम्मेद्वारहरूलाई आफ्नो व्यक्तिगत विवरण CV निम्न ठेगानामा पठाउन अनुरोध गरिन्छ। इमेल सरोज डट 3@worldling.com.np। अन्य थप जानकारी का लागि संपर्क मोबाइल 9803044004। आवेदन दिने अंतिम मिति यही जेठ 25 गते सम्म।
2: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको। के गर्ने हो खै?
0: हैन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र, अब हजुरहरूले विश्वस्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जुन यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
5: ए नानी, त्यो पानी नपिऊ त।
6: किन र काका?
5: त्यो पानी फोहोर छ।
6: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
7: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: समय को साथ में जितू सुनचादी पसल
1: भूसाल पेट्रोल पंप संगे जोड़िएको डिपार्टमेंट स्टोर को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को साइड में
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
2: सुंदर रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।
3: नमस्ते, म हो तपाईहरुको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चांगर जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560054963, 98560551104 र 98028447723।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
6: मोबाइल 98469918921 र 98469939।
8: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही फागुन 23 गते शनिबारका दिन छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ चिलाउने, एलर्जी, डन्डिफोर, सेतो फुस्रो दाग, अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364140006। मोबाइल 98560552066। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।

तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403, मोबाइल 98560553031। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: नमस्कार हल्दर साहब, क्या नाम? तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
4: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
3: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-5493, 5524-5982-7878।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 0165-8595-5674-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 निशान फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 23 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ
2: उहाँबाट दिने सेवाहरू यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0364-41-133 मोबाइल 98461-98870
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 23 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज ओन्त आउँदै हुनुहुन्छ
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोडनी दुख्ने सुनिने पुरानो बाथ युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोडनी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डीफोर जिउ झिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364-41-051 मोबाइल 98560-52-49
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार
3: होइन कुन पानी पिउनु भयो हजुरले
4: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन् त्यही पानी पिएको
3: नपिउनुहोस् त त्यो पानी फोहोर छ यो उमालेको पानी पिउनु
4: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौ पानी उमालेर फिल्टर गरेर क्लोरिन हालेर सोडिस गरेर शुद्धिकरण गरेर मात्रै पिउने गरौ
3: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौ फोहोर मैलाहरू जताततै नफ्याकौ फोहोर मैलाको उचित व्यवस्थापन गरौ
4: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको त?
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
4: ओइ आमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9462698145।
6: सुन्नु न
1: भन त,
6: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि।
7: हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त, कस्तो राम्रो छ।
1: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9556031966।
8: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
9: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
8: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
10: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
9: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
10: नवदुर्गा मिष्ठान भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 98560501119 र 98560333246

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
0: चा कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029। मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना, यही जेठ 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर देवी लामी छाने आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल भर्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पातरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। बाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै, फोन 0364140087, मोबाइल 9849701740। स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
4: मोबाइल नम्बर 9846086005।
5: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस्क होम लगायतको बिल भुक्तानी गर्न

0: सकिने,
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 0364460600।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको टाइम लगाएर हिँडेका छौ त। यति राम्रोको टाइम कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
7: मोबाइल 9135564496।
6: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
6: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
6: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
6: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
9: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0364450594।
10: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
11: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
10: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
11: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
10: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
11: फोन 0364140258।
12: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
13: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
12: हो र। आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
13: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
12: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
13: हाम्रा सेवाहरू:
12: दाँत तथा मुखको परीक्षण,
13: दाँतको एक्सरे,
12: दाँत सफा गर्ने,
13: दाँत टल्काउने,
12: मुख गनाउने समस्याको उपचार,
13: दाँत रङको सिमेन्ट भर्ने,
12: दाँतको जरेदेखिको उपचार,
13: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
12: साधारण दाँत निकाल्ने,
13: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
12: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
13: गिजाको शल्यक्रिया,
12: कृत्रिम दाँत राख्ने,
13: दाँत रङको वा मेटलको खुल लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार
13: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
14: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
12: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
13: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900 25, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौं।
15: रेडियो आदिखोला 105.4

0: Yes, ma'am. अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्ष
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला 105.4
4: खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश बिन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई। संविधान संशोधनका लागि 44,000 भन्दा बढ़ी सुझाव प्राप्त, कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गर्दै। दिल्ली पुग्नुभएका लामिछानेको भेटघाट तथा अन्तर्क्रिया शुरू, सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुनेमा जोड़। कंगोमा इबोलाका 5 जना बिरामी उपचारपछि निको, महामारी नियन्त्रणमा नयाँ आशा जगाएको डब्ल्यूएचओका महानिर्देशकको भनाई। र अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल एले आज भोपालसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोपपछि सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका काम तीव्र पारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला संक्रमणलाई विश्वव्यापी जनस्वास्थ्य चासोको विषयका रूपमा अघि सारेसँगै जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढ़ाएको बताउनु भएको छ। वहाँले इबोला परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायको समीक्षासहित मातहतका अस्पताल, प्रयोगशाला र रोग निगरानी सम्बन्धी निकायमा समन्वय भइरहेको बताउनुभयो। वहाँले मन्त्रालयले संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेश बिन्दुमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनुभयो। सम्भावित प्रवेश बिन्दुमा यात्रुहरूको स्वास्थ्य निगरानी, संक्रमण सम्बन्धी अभिमुखीकरण, शंकास्पद बिरामीको परीक्षण तथा व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सर्वारोग अस्पतालसँग समन्वय भइरहेको छ। सहायक प्रवक्ता अधिकारीले तत्कालको लागि नेपालमा इबोला संक्रमणको जोखिम नरहेको पनि बताउनु भएको छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ। कार्यदलको सचिवालयले गएको जेठ 8 सूचना मार्फत संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। यसै अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएको जानकारी दिनुभयो। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। कार्यकारी राष्ट्रपति संघीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनर्संरचना र पुनरावलोकन, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति लगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्य सचिव सुवेदीले जानकारी दिनुभएको छ। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा पुगेका रवि लामिछानेको आजदेखि भेटघाट र अन्तर्क्रिया थाल्नु भएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति लामिछाने 5 दिने भारत भ्रमणका लागि हिजो दिल्ली पुग्नु भएको हो। लामिछानेले भाजपा मुख्यालय मा आज भाजपाका अध्यक्ष नितिन नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ। नयाँ दिल्लीमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रासोपाले विज्ञप्ति मार्फत जानकारी गराएको छ। गएको फागुन 21 भएको प्रतिनिधि सभा चुनावबाट झण्डै 2/3 सीट जितेर रासोपाले सरकार बनाएको 2 महिनापछि सभापति लामिछाने भारत भ्रमणमा जानुभएको हो। अहिले दुई देशबीच सीमाको विषयमा बहस भइरहेको बेला लामिछानेको यो भारत भ्रमण लाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोको साथ हेरिएको छ। यसैबीच लामिछानेले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्वपूर्ण आधार भन्दै सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताउनु भएको छ। काभ्रेको 13 पालिकाका 479 बस्ती मनसून जन्य विपदको उच्च जोखिममा रहेका छन्। जिल्ला स्तरीय विपद व्यवस्थापन समितिले बस्तीको जोखिमयुक्त प्रतिवेदन सार्वजनिक गरेको हो। प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न सकिने पनि बताउनु भएको छ। वहाँले आवश्यक उद्धार सामग्री पनि जिल्लामा पर्याप्त नरहेको बताएको राष्ट्रिय समाचार समितिले जनाएको छ। विशेष गरी यस वर्ष रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिको खोला, दाप्चा खोला लगायतका तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दरबार हत्याकाण्डको 25 वर्ष पूरा, आज सुन चाँदीको दर भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्।
5: ह्यूमन रिसोर्स डेवलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
5: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856214 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश विन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई, संविधान संशोधनका लागि 44,000 सुझाव प्राप्त लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज जेठ 19 दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति लगायतको निधन भएको थियो। तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि धेरैले यसको विश्वास गरेका छैनन्। दरबार हत्याकाण्डपछि तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ राणा भाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन भए पनि यसबारे कुनै स्वतन्त्र अनुसन्धान भएको छैन। नारायण हिटी दरबार हत्याकाण्डको 7 वर्षपछि 2065 जेठ 15 गते देशबाट राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापनाको घोषणा भएको थियो। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। आज सुन तोलामा 400 रूपियाँले बढ़ेको हो। हिजो तोलाको 3,10,900 रूपियाँमा कारोबार भएको सुन आज तोलाको 3,11,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेर तोलाको 5,405 रूपियाँमा कारोबार भयो को महासंघले जनाएको छ। अब विदेशको खबर। कंगोको उत्तर पूर्वी इतुरी प्रान्तको राजधानी बुनियामा इबोला भाइरसबाट संक्रमित 5 बिरामी उपचारपछि निको भएका छन्। स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार निको हुनेमा 4 स्वास्थ्यकर्मी र 1 प्रयोगशालाका कर्मचारी रहेका छन्। कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थानका महानिर्देशक डियोडोन माउबा काजादीले बुनियास्थित इबोला उपचार केन्द्रबाट 4 नर्स तथा स्वास्थ्यकर्मीलाई डिस्चार्ज गरिएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। स्वास्थ्य परीक्षणमा लगातार 2 नतिजा नकारात्मक आएपछि घर पठाइएको हो। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस आधानोम गेब्रियसस पनि नयाँ इबोला उपचार केन्द्रको उद्घाटनका लागि बुनिया पुग्नु भएको थियो। उहाँले बिरामी निको हुनुले महामारी नियन्त्रण नयाँ आशा जगाएको बताउनुभयो। अब खेल खबर। भारतको देहरादूनमा चलिरहेको अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल एले आज आफ्नो अन्तिम खेल खेलिरहेको छ। देहरादूनको महाराणा प्रताप कलेज क्रिकेट मैदानमा नेपाल एले एलबी क्रिकेट शाला भोपालसँग खेल्दैछ। वर्षाले मैदान भिजेकाले बिहान 9:30 शुरू हुनुपर्ने खेल निर्धारित समयमा शुरू हुन सकेको छैन। प्रतियोगिताका शुरूआती 2 खेलमा पराजित हुँदै नेपाल ए यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। आजको खेल जितेमा नेपाली टोलीको सान्त्वना जित हुनेछ। भोपाल विजय भएमा क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्नेछ। नेपाल ए पहिलो खेलमा केरला क्रिकेट टोलीसँग डीएलए पद्धति अनुसार 15 रनले पराजित भएको थियो। दोस्रो खेलमा गोवा क्रिकेट संघसँग नेपाल ए ले 3 विकेटले पराजित भएको थियो। 16 टोली सहभागी प्रतियोगितामा नेपाल ए समूह डीमा रहेको छ। यो समूहमा नेपालसँगै केरला, गोवा र भोपालका टोली सहभागी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश विन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई, संविधान संशोधनका लागि 44,000 भन्दा बढ़ी सुझाव प्राप्त, कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गर्दै, दिल्ली पुग्नुभएका लामिछानेको भेटघाट तथा अन्तर्क्रिया शुरू, सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुनेमा जोड़, कंगोमा इबोलाका 5 जना बिरामी उपचारपछि निको, महामारी नियन्त्रणमा नयाँ आशा जगाएको डब्ल्यूएचओका महानिर्देशकको भनाई र अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल एले आज भोपालसँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो आदि खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ।
4: उहाँबाट दिने सेवाहरू: कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
3: साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856279071 र 9846100867।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
6: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे सुकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
1: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
4: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
2: मोबाइल नम्बर 9847621380।
7: Show you everything you need to know.

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन हाट जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज अन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 063-4141-051, मोबाइल 98-5-60-52-49।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
2: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
2: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रुचाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98-015-23-050, सहयोगका लागि मोबाइल 98-015-23-051।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
4: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
5: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
4: मूल्य होइन स्वास्थ्य रोजौं।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-4403-31, मोबाइल 98-560-55-331।
7: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु, खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
8: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
8: हाम्रा सेवा तथा सुविधाहरू
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
8: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
9: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
7: सम्पर्क फोन नम्बर 03674146024

0: लिमिटेड एक्सेस टू ऑल।
1: फुटबल प्रतियोगिता हुने बारे सूचना
2: 2050 को दशकमा वालिङ क्षेत्रमा मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
1: आयोजक वालिङ युवा क्लब, वालिङ आठ सेन्जा।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: बिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक बिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
5: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर देवी लामी छाने आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोडी नसा तथा बाथरूम विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोडी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ 6 मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0364140087, मोबाइल 98469701740। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु डुकडुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी कल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364-41-163, मोबाइल 98-61-98-870।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा। मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य

0: गर्भवती महिला को भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 9899706174। कस्तो सास गनाएको तिम्रो त?
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
4: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
2: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
2: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856039988 र 9856555988।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 0364-41-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363-590-025, मोबाइल 9860-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै

0: पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: रेडियो आदिखोला 105.4

0: सुनस ना, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: खुल्ला हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस्।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक शीतल अभिवादन गर्दछौ। कार्यक्रमका विस्तृत भागकाको यस सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट यो गर्मी समयबाट कार्यक्रमका विस्तृत भागकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका बसाईहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको 1 बजाउने बित्तिकै यहाँको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु म आरती।

कार्यक्रम गाम्रे सिक्का भाग्य यहाँहरूले स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी मंगलबार व्यवसायमा छौं। यहाँहरू हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला हामी सुमधुर खालको भाका जोड्छौं। सोही भाका सँगै पुनः पासबाट फोन नै छौं।

स्वागत गर्दछौ कार्यक्रम गाम्बिसका भाकामा। आज हामी कार्यक्रम गाम्बिसका भाकाको मंगलबार व्यवसायमा छौं। आज हामी विशेष गरी तपाईहरूसँग कुराकानी गर्नुपर्ने दिनमा छौं, तर हाम्रो टेलिफोनमा चाहिँ समस्या देखिएका कारण हामी तपाईहरूसँग कुराकानी गर्न सक्दैनौ, त्यसमा भने क्षमा चाहन्छौ। यहाँहरू हामीलाई फोन चाहिँ आज गर्न पाउनु भएन, तपाईहरूसँग कुराकानी गर्न पाइएन, त्यसमा भने क्षमा माग्दै यहाँहरूमा आज हाम्रा रुझाइमा रहेका भाकाहरूलाई भने कार्यक्रममा जोड्दै अगाडि बढ्नेछौ। यहाँहरू हामीलाई सुनेर साथ दिनुहुनेछ करिब करिब दुई बजेसम्म, यो विश्वास राख्दै यो सुमधुर खालको भाका दबहर समक्ष जोड्छौ। अर्को लोकगीत भाका सोही भाका सँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ, यहाँहरू भने हामीसँगै रहनुहोला।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460151
0: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462-98145
3: छाल क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 23 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ
0: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
3: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ
0: उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सुल भर्ने घाँटी दुख्ने निल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
3: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
0: सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो फोन 0364-41044 मोबाइल 98460-81173
3: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार
5: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
7: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै वर्ते केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501 र 9856332246।
1: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
8: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
7: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308।
9: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
8: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
9: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
8: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
10: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
7: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856501068 र 9836707071।
10: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
8: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
11: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
8: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाबाट चेक जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
11: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
7: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9844584411।
12: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रम गाम्रो शिक्षा भागमा यहाँहरू भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज, इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत, साथै यहाँहरूले हामीलाई हाम्रो पात्रबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी मंगलबार व्यवसायमा रहेर पनि सुमधुर खालका लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका छौं। यति बेलाको क्रममा हामी जोड्छौं सुमधुर खालको भाका, सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा बिर्सियो नभने सैलेनी बिर्सन काशक छु मैले नि आयुष मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशेष भाकामा रेशम निर्देशनी अप्सरा वाग्लेको आवाजमा सजिएको यशु मधुर खालको भाका तपाईँहरू समक्ष जोड्यौ यिनी यस्तो मधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ्ने जमर्कमा जुटिरहेका छौं। विशेष गरी आज हामी तपाईँहरूको रुझाइमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिने दिनमा छौं, तर हाम्रो टेलिफोन सम्पर्कमा समस्या भएका कारण तपाईँहरूसँग कुराकानी गर्न सकेनौं, त्यसमा भने क्षमा चाहन्छौ। यति बेलाको क्रममा हामी अर्को सुमधुर खालको भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: accessed to all.
1: नौहिर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
2: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
1: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
2: मोबाइल नम्बर 98467-21380
3: आहा कति राम्रो हो बालीनाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
4: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
4: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364-41-696
5: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
6: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
5: हो र दाई मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
7: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
6: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
7: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050 सहयोगका लागि मोबाइल 98015-23051
8: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
7: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
7: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
7: हाम्रा सेवाहरू
8: दाँत तथा मुखको परीक्षण
7: दाँतको एक्सरे
8: दाँत सफा गर्ने
7: दाँत टल्काउने
8: मुख गनाउने समस्याको उपचार
7: दाँत रङको सिमेन्ट भर्ने
8: दाँतको जरेदेखिको उपचार
7: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
8: साधारण दाँत निकाल्ने
7: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
7: गिजाको शल्यक्रिया
8: कृत्रिम दाँत राख्ने
7: दाँत रङको वा मेटलको खुल लगाउने
8: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
8: वालिङ ओरल एन्ड

0: डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्डलिङ्क इन्टरनेट भएको बिल्डिङमा
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं
2: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्रो शिक्षा भागमा। आज हामी कार्यक्रम गाम्रो शिक्षा भागका कृष्णदर बसाईमा छौं, मंगलबारी व्यवसायमा। आजको व्यवसायमा रहेर पनि हाम्रै रुचाइमा रहेका सुमधुर खालका लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका थियौं। अब भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं र उहाँहरूमाझ रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारका शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँमा आज अर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर व्यवसायी मंगलबारी व्यवसायीबाट म कार्यक्रम संचालिका आरती कुँवर पनि उजुर पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगा।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439399।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9808447723।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
0: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: छिटो भनेको वर्ल्ड लिङ्क।
0: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
7: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
8: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन हाट जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथम राज ओन्त आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
8: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
8: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल वालिङ। प्रोप्राइटर इन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364140051, मोबाइल 9856052049।
8: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
10: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
11: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
10: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
11: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
10: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
12: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 063-691-0004
13: सम्पर्क मोबाइल 97484-34484
14: चुरी घरको मौरी घार उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा

0: बिरगोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोधक बिरगोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0363443031, मोबाइल 98565531।
2: साथै कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ।
3: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट वैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 98560279071 र 98460000867।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0363441624।

0: aktuál.
1: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855196 9861 71 96 76 र 9817 16 82 23
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
5: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ
6: सुखको गहना दुःखको खजना
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
6: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 9855-55-250

0: अमृत भवानी माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: SEE परीक्षा 2082 मा एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
0: पुनामृत नै किन?
1: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
0: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाइ वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, ICT ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन
0: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समेतमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, बैंकिङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
0: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
0: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
0: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
0: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाइ वातावरण र मनपर्ने पोसाकको आनन्द लिन
0: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
0: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 9856028432
1: समयमै पूर्णामित जाऊ आफ्नो भविष्य बनाऊ
0: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा जेठ 16 गते
2: सरा किन बोलाएको मलाई
3: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनि हिँड
4: हाम्रा विशेषताहरू
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
4: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
4: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9006661052
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9864221629 र 9861868251।
9: नाक छोडी कान, कान छोडी नाक, बिमारले नै कहिल्यै नछोड्ने भयो।
10: होइन ए दाई, बिमारले फेरि च्यापेबी क्या हो, गुनगुनाइरहनु भएको छ त।
9: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
10: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
10: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
9: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
10: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना: यही जेठ 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर देवी लामी छाने आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो बात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पातरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ 6 मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0364140087, मोबाइल 9849701740। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
9: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
9: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
11: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
9: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
11: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
9: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
11: मुटुको जाँच, ईसीजी सेवा,
9: भाँचिएको हड्डी प्लास्टर सेवा,
11: डिजिटल एक्सरे सेवा,
9: चिरफार गर्ने,
11: थाइराइड जाँच,
9: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
11: सर्वसुलभ फार्मेसी सेवा।
9: सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
11: फोन नम्बर 0364140087, मोबाइल 9864140071740।
10: चा, कस्तो सास गनाएको तिम्रो त,
12: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
10: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
12: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
10: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
13: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
14: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
15: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
16: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
15: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
16: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
15: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
16: पाण्डे सु सेन्टर, वालिङ बजार।
15: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
16: मोबाइल नम्बर 9846086005।

ओल्ड टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही फागुन 23 गते शनिबारका दिन छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ चिलाउने एलर्जी डन्डीफोर सेतो फुस्रो दाग अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोग ओल्ड टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही फागुन 23 गते शनिबारका दिन छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै

0: समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 98565256।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 0364460600।
4: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
0: मोबाइल 98560309888 र 98560555988।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल, कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
6: मोबाइल 98135-56496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ECG, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: गण्डकी मेडिकल कलेज GMC पोखराका वरिष्ठ पेट, छाती, मुटु रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर

0: एसएस थापा प्रत्येक महिनाको चौथो शनिवार
1: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594
2: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
2: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063-412-133 सुवर्ण अवसर
4: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर थाइराइड युरिक एसिड कोलेस्ट्रोल 3 महिने सुगर जाँच मुटुको पीटीआईएनआर मृगौलाको जाँच कलेजोको जाँच जन्डिस परीक्षण रगतको क्यान्सर पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच दिशा पिसाब तथा खकार जाँच वृय जाँच ट्युमर मार्कर भिटामिन डी B12 रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि
0: सम्पर्क फोन नम्बर 063-590-018 मोबाइल 9840-5156-35 र 9813-69611
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
5: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
0: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेर नफालौं
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन बेला बेलामा ठिक गरौं
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौं
0: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं
0: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268
5: स्वच्छ पानी स्वस्थ जिन्दगानी
0: अनुरोधक वालिङ साना सहर खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा

0: सुनस न
1: अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
4: रेडियो आदि खोला 105.4

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाउ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाफ दिने भनाई। पुनः श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वत अस्वीकृत हुने। बजेटले व्यावसायिक वातावरण सुधारको संकेत देखाएको, निजी क्षेत्रको भनाई, कार्यान्वयनलाई जोड़ दिन आग्रह। रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गयो, पछिल्ला महिनाहरूमा भएका सबैभन्दा ठूला आक्रमण मध्ये एक। र बेंगलुरूका ब्याटर टीम डेभिडले आईपीएल 2027 को पहिलो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि बीचेको छ भन्ने अभिव्यक्ति नदिनुभएको स्पष्ट पारेको छ। संसद बैठकमा प्रधानमन्त्रीले नेपालले पनि थुप्रै ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। आज सिंहदरबारमा संचारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राख्नु भएको बताउनुभयो। प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह सरकारप्रति उत्तरदायी रहनु भएको पनि बताउनु भएको छ। प्रधानमन्त्रीले गएको आइतबार सदनमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने उहाँको भनाई छ। यसैबीच सरकारले गएको भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्र सम्बन्धी विषयमा थप अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको म्याद 45 दिन थप्ने निर्णय गरेको छ। यस्तै बैठकले सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई प्रहरी नायब महानिरीक्षक एआईजी पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। बैठकले सुरक्षा निकाय, प्रशासनिक संरचना तथा आयोग सम्बन्धी विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ। राष्ट्रिय सभा बैठक भोलि दिउँसो 12:15 बजे बस्ने गरी स्थगित भएको छ। कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ। आजको बैठक शुरू हुने बित्तिकै सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कार्यवाही अगाडि बढ़न नसक्ने धारणा राख्नुभयो। सभाध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक सदनको कार्यवाही अगाडि बढ़ाउन आग्रह गर्नुभएको थियो। उहाँले विभिन्न कार्यसूची अगाडि बढ़ाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो। सांसदहरूले असहमति प्रकट गरेका छन्। आज दिउँसो 1 बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अझै शुरू हुन सकेको छैन। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनः श्रम स्वीकृति प्राप्त गर्न अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम संस्कृत स्वीकृति प्राप्त गरेको उही देश र उही कम्पनीका लागि मात्रै आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ। नयाँ व्यवस्था अनुसार पुनः श्रम स्वीकृति लिन कम्तीमा 3 महिना वैधता बाँकी रहेको राहदानी, वैध भिसा, रोजगारदाता कम्पनीसँगको करार सम्झौता, सामाजिक सुरक्षा कोषमा योगदान, त्यसै गरी वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण तथा आवधिक जीवन बीमा अनिवार्य गरिएको छ। आर्थिक वर्ष 2083-84 को बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले यसको स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्यांकन गर्ने बताउनुभयो। उहाँले भन्सारका दर 11-7 झार्ने, 360 वस्तुमा अन्तशुल्क हटाउने, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने तथा आयकर छूटको सीमा 10 लाख रूपियाँ पुर्याउने व्यवस्थाले संरचनागत संरचनात्मक सुधारको संकेत गरेको बताउनुभयो। निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने आधार तयार पारेको भन्दै अब नीतिहरूको प्रभावकारी कार्यान्वयनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड़ दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ। सोलुखुम्बु, गोर्खा, कास्की लगायतका क्षेत्रमा छिटपुटदेखि सामान्य वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 1 घण्टाको अवधिमा कास्कीमा समयभन्दा धेरै 16 मिलिमिटर वर्षा मापन भएको छ। यसैगरी ललितपुरमा 9.6 मिलिमिटर पानी परेको छ। यसैबीच अझै केही दिन मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा भने तातो दिन कायमी रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो समयमा देशका अन्य पहाड़ी तथा हिमाली क्षेत्रमा भने केही ठाउँमा वर्षा, बदली र हिमपातको सम्भावना छ। मधेस तथा कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। गर्मीको समयमा पर्याप्त पानी पिउन र घाममा लामो समय नबस्न डाक्टरको सुझाव छ। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कंग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँड गरिएको नेता आङदाम्बेले बताउनुभयो। यसैबीच कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता सहज र सरल रूपमा आवेदन फारम भर्न खुला गरेको पार्टीका महामन्त्री एवं पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले यो निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। अब विदेशको खबर। रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 13 जनाको ज्यान गएको छ। रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा 9 र राजधानी किएवमा 4 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेका सबैभन्दा ठूला आक्रमणमध्ये यो एक हो। रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएका खबरमा उल्लेख छ। यद्यपि घाइतेहरूको संख्या सार्वजनिक भएको छैन। गएको महिना रूसी कब्जामा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 जनाको ज्यान गएको थियो। यो आक्रमणको प्रतिक्रिया स्वरूप रूसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। कियेभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न अपील गर्नुभएको छ। मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रूसले युक्रेनमाथि लगातार मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। अब खेल खबर। रोयल च्यालेन्जर्स बेंगलुरूका ब्याटर टिम डेभिडले इण्डियन प्रिमियर लीग आईपीएल 2027 को पहिलो खेल गुमाउने भएका छन्। गएको आइतबार राति भएको आईपीएल 2026 को फाइनलमा गुजरात टाइटन्ससँगको खेलमा उनले अम्पायरतर्फ आइस ब्याग फ्याँकेको घटनामा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले डेभिडलाई एक खेलको प्रतिबन्ध लगाएको हो। गुजरातको पहिलो पारीको 10 ओभरमा जोर्डन कक्सले लिएको वाशिङटन सुन्दरको क्याचलाई नट आउट दिएपछि टिम डेभिडले अम्पायर नितिन मेननतर्फ आक्रामक रूपमा आइस ब्याग फ्याँकेका थिए। यस संस्करणमा डेभिडको डिमेरिट अङ्क 5 पुगेपछि उनी एक खेलको प्रतिबन्धमा परेका हुन्। फाइनलमा बेंगलुरूले गुजरातलाई 5 विकेटले हराउँदै लगातार दोस्रो पटक आईपीएलको उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाऊ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाफ दिने भनाई। पुनः श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वत अस्वीकृत हुने। बजेटले व्यावसायिक वातावरण सुधारको संकेत देखाएको निजी क्षेत्रको भनाई, बजेट कार्यान्वयनलाई जोड़ दिन आग्रह। रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गयो, पछिल्ला महिनाहरूमा भएका सबैभन्दा ठूला आक्रमण मध्ये एक। र बेंगलुरूका ब्याटर टिम डेभिडले आईपीएल 2027 को पहिलो खेल गुमाउने।
5: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन, सामुदायिक रेडियो आदि खोला 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439399।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
5: मोबाइल नम्बर 9856054313 र 9841443 32।
0: मूल्य होइन स्वास्थ्य रोजौ।

0: भोपु सैनिक इंग्लिश बोर्डिङ स्कूल वालिङमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
1: यस भोपु सैनिक इंग्लिश बोर्डिङ स्कूल वालिङमा कक्षा एघारमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र म्यानेजमेन्टमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट छात्रवृत्तिको व्यवस्था,
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा प्राध्यापन गराइने,
1: सुविधा सम्पन्न होटल म्यानेजमेन्ट ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी र कक्षा कोठाको व्यवस्था भएको,
0: खेलकुद तथा अतिरिक्त क्रियाकलापको व्यवस्था,
1: प्रयोगत्मक र शैक्षिक क्षेत्रको भ्रमण गराइने।
0: अन्य विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर 0364142023,
1: मोबाइल नम्बर 9841707552
0: र 9842364038।
1: भोपु सैनिक इंग्लिश बोर्डिंग स्कूल वालिङ आठ स्याङ्जा।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
0: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
0: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615827785779 र 582780।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइला बा, बिरामी हुनुभयो कि कसो?
7: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल चिन्तै नलिनुहोस् न माइला बा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
7: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड। फोन नम्बर 98464 85411।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही फागुन 23 गते शनिबारका दिन छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ चिलाउने, एलर्जी, डन्डिफोर, सेतो फुस्रो दाग, अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364140006। मोबाइल 9856555266।
4: स्मरण रहोस् डाक्टर आउने दिन
3: यही जेठ 23 गते शनिबार।
5: सरा किन बोलाको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू।
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी। मोबाइल 9846654123 र 9806611052।
9: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको सलोन पुगेर आयौ?
10: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलोनको कमाल हो नि।
9: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलोन छ? म त छक्क परे।
10: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास नेल जस्तै चम्किन्छ।
9: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
10: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
9: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
10: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
9: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
10: सम्पर्क मोबाइल 9842698145।
9: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस वर्लिङ कम्युनिकेसन्स लिमिटेड वालिङ शाखाका लागि, सेल्स रिप्रेजेन्टेटिभ घरदैलो सेवाका लागि एकजना कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक नेपाली नागरिकहरूले निम्न कागजात सहित दरखास्त आवेदन दिन सकिनेछ। पद सेल्स रिप्रेजेन्टेटिभ घरदैलो सेवा डी टू डी, आवश्यक संख्या एकजना। मुख्य जिम्मेवारीहरू इन्टरनेट प्याकेजहरूको घरदैलो डोर टू डोर बिक्री र प्रवर्धन गर्ने, नयाँ ग्राहकहरू खोज्ने र मासिक बिक्री लक्ष्य हासिल गर्ने, बिलिङ र अपरेशन टोलीसँग समन्वय गर्ने, दैनिक बिक्री रिपोर्टहरू दुरुस्त राख्ने, योग्यता तथा आवश्यकताहरू न्यूनतम प्लस टू उत्तीर्ण गरेको, राम्रो संचार कला र अरूलाई बुझाउन सक्ने क्षमता भएको, इन्टरनेट सेवाहरूको बारेमा आधारभूत ज्ञान भएको, फिल्डमा खटिएर काम गर्न सक्ने, दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिइनेछ। तलब सुविधा नेपाल सरकारको नियम अनुसार। आवेदन प्रक्रिया, इच्छुक उम्मेद्वारहरूलाई आफ्नो व्यक्तिगत विवरण सीभी निम्न ठेगानामा पठाउन अनुरोध गरिन्छ। इमेल saros.shrestha@worldling.com.np। अन्य थप जानकारीका लागि सम्पर्क मोबाइल 9803044004।
3: आवेदन दिने अन्तिम मिति यही जेठ 25 गते सम्म।
11: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
9: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
11: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
9: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
12: फुटबल प्रतियोगिता हुने बारे सूचना।
3: 2050 दशकमा वालिङ क्षेत्रमा मात्र नभएर स्याङ्जा जिल्ला भरि नै फुटबल खेलको विकास र राष्ट्रिय स्तरका खेलाड़ीहरू उत्पादनमा महत्वपूर्ण भूमिका निभाएको स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता श्याम थापा स्मृति फुटबल टुर्नामेन्टले विगत केही समयदेखि निरन्तरता पाउन नसकेको यहाँहरूलाई अवगत नै छ। उक्त प्रतियोगितालाई अब यस वर्षदेखि पुनः निरन्तरता दिने उद्देश्यका साथ वालिङ युवा क्लबको आयोजनामा यही मिति 2083 जेठ 28 गतेदेखि 31 गतेसम्म क्लब स्तरीय श्याम थापा स्मृति फुटबल प्रतियोगिता 2083 सञ्चालन गर्न लागेको जानकारी गराउँदछौ।
12: आयोजक वालिङ युवा क्लब, वालिङ आठ, स्याङ्जा।
13: ए नानी, त्यो पानी नपिऊ त।
14: किन र काका?
13: त्यो पानी फोहोर छ।
14: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
15: सार्वजनिक हितका लागि रेडियो आदिकला।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलर कुखुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट

0: वालिङ आठ मोड
1: फोन 0663-4141-258
2: आहा कति राम्रो हो बालीनाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
3: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
3: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0663-4141-696
4: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
5: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
4: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेर नफालौं
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
4: के मिटर तथा गेटबल बिग्रेको त छैन बेला बेलामा चेक गरौं
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौं
4: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं
4: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0663-4141-469 र 0663-4141-268
5: स्वच्छ पानी स्वस्थ जिन्दगानी
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा
6: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
7: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
6: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
7: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
8: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज
9: रेडियो आँधी खोला 105.4

0: रात ना अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: सुख दुःखका तरेलीहरूसँग रम्दै
4: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
3: तपाईँको मनको डुकडुकी आधी खोलाको स्पन्दन।
4: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
3: 105.4 मेगाहर्ज।
5: भिरकोट नगरपालिकाको अनुरोध अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोध भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
5: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
5: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
5: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
7: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
7: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
7: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।
8: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
9: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
8: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
9: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
10: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
11: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
12: सम्पर्क मोबाइल 97484-34484।
13: चुरी घरको मौरी घार उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।

0: बगैँचा भरि फुलेको फूलको सुवास हौ तिमी, बगैँचा भरि फुलेको फूलको सुवास हौ तिमी, सधैँ फुलिरहनु सधैँ बसाइरहनु। यो धरती यो आकाश फिक्का फिक्का लाग्छ मलाई, यो धरती यो आकाश फिक्का फिक्का लाग्छ मलाई, तिमी मुस्कुराएको पल औँसीमा जुन उदाएको महसुस हुन्छ मलाई, तिमी फुलिरहनु तिमी सुवास छरिरहनु, तिमी फुलिरहनु तिमी सुवास छरिरहनु। माया कसैलाई गर्छु भनेर गरिँदैन, माया त चोखो मनबाट आफै हुने गर्छ। कि त माया कसैले कसैलाई गर्दै नगरोस्, यदि माया गरिहालेछ भने जुनी वा छुट्ट नपरोस्, कहिल्यै छुट्ट नपरोस्।
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 5 60 55 33। कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
2: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
3: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98 5 60 0 75 56 र 98 4 66 0 75 56।
4: नमस्कार हल्दार साहब, क्या नाम? तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
4: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
5: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
8: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
8: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
8: हाम्रा सेवा तथा सुविधाहरू
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
8: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
9: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
10: सम्पर्क फोन नम्बर 63 40 41 6 24।

0: this to all.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682223।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
6: उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9860216629 र 9861168251।
8: हाल क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना: यही जेठ 23 गते शनिबारका दिन हाड जोड्ने, नसा तथा बाथरो विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो बात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पात्रोक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
8: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू: कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
8: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान: छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364-41-044, मोबाइल 9860-81-173।
8: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
9: पलङ, लोबी, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
10: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
9: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
10: प्रोप्राइटर ओम शर्मा, मोबाइल 9856031966।

0: नानीको त मैले यसो गेमिङ कुरा सुन्छु नि के हो आ त्यसको त मेरो विचारै मिल्दैन त्यो अर्कै पार्टीको म अर्कै पार्टीको त्यसलाई कसरी सम्झेँ भन्ने मैले त्यसले हामीलाई भोटै दिन्न मैले त मेरै पार्टीको मान्छेसँग छोरीको बिहा गरिदिइसकेँ त्यही भएर आज बढाई कार्यक्रम राखेँ
1: ए ठिकै छ सुभाइलाई

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
2: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
2: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
2: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
2: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
2: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
2: फोन नम्बर 0364140087 मोबाइल 98469701747
3: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
2: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 98560501119 र 98560332446
5: कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
5: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
5: यही हाम्रो वालिङ आट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
2: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465 48 622 र 98241740029
8: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
8: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
8: ल ठिक गरिस
2: विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर वालिङ बजार,
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
9: मोबाइल नम्बर 98460086005।
0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
10: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
10: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
10: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
10: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
10: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
10: फोन 0360 440 600।

0: दिदी बक्लिस्ट बक्लिस्ट बक्लिस्ट भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनु पर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815546496
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
5: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन अब त जान्नमा कहीँ पनि
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
5: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
5: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 0363-440-594
0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना यही जेठ 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ
2: उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनाश टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने निल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने
5: पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 0363-440-594
0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना यही जेठ 23 गते शनिबारका दिन नाक

0: लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी, नस तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकुट मयरखारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279071 र 9846100866। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुन्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
1: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल उपालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा,
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा, पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।

0: संपर्क फोन नंबर 0635 90 18, मोबाइल 9840 51 56 35 र 9813 69 611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

तिमीले जन्माएकी थियौ, तर के गर्नु, तिम्रो सिंहद्वार कहिले जन्माइदियो। अझै पनि तिमीलाई भेट्न खोज्ने यो पापी मन अनि देख्न खोज्ने पापी आँखा सक्रिय छन् माया।

0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: पुनामृत नै किन
1: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
2: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
2: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
2: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
2: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
2: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
2: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाइ व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पोसाकको आनन्द लिन
2: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
2: सम्पर्क नम्बर 063-412-021 मोबाइल नम्बर 9856-28432
1: समयमै पूर्णामित जाऊ आफ्नो भविष्य बनाऊ
2: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
1: उपलब्धि मापन परीक्षा स्वागते
3: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
4: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
3: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
3: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
3: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
3: मोबाइल नम्बर 9806641870 र 9865494497
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: आहा कस्तो
3: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
3: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
3: मोबाइल 9849618921 र 9862439399
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ 23 गते शनिबारका दिन हाट जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज ओन्त आउँदै हुनुहुन्छ
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने सुहाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाट जोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सम्पर्क गर्न सक्नुहुनेछ
1: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ
3: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डीफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
1: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364-41051 मोबाइल 9850-52-49
1: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार
3: लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
6: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
6: ए हो र ल ल के छुट्टे छ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
3: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
6: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
3: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी
6: मोबाइल नम्बर 9847621380

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502071।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौं। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9846124288 र 9843686647।
3: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856551068 र 9836707071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: होइन, कुन पानी पिउनु भयो हजुरले?
3: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको।
2: नपिउनुहोस् त त्यो पानी, फोहोर छ। यो उमालेको पानी पिउनु।
3: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौं। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोडिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
2: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं। फोहोर मैलाहरू जताततै नफ्याकौं। फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
3: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय, स्याङ्जा।

0: पाइला बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो
2: शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो
0: नेपाल आदर्श नै किन रोज्ने त
2: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द
0: आधुनिक प्रविधि युक्त कक्षा कोठा
2: व्यवहारिक प्रयोगशाला पुस्तकालय र कम्प्युटर ल्याब
0: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श
2: अनुशासन नैतिक शिक्षा र चरित्र निर्माणमा जोड
0: खेलकुद सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता
2: सुरक्षित स्वच्छ र शैक्षिक वातावरण
0: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला प्रवेश परीक्षा 2083 जेठ 15 गते फारम वितरण धमाधम भइरहेको छ
2: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 98560-50143
0: 98560-50142
2: र 98560-50133
0: नेपाल आदर्श क्याम्पस नेपाल आदर्श मावि वालिङ 8 भीमटारी स्याङ्जा
3: होइन बहिनी आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो
4: के गर्नु त दाई यो फोहोरको घरमा के काम त्यही भएर डहरमा फ्याँकिदिएको नि
3: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ
4: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं
3: बाहिर जथाभावी दिसा पिसाब नगरौं दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं
4: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं
2: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा के पर्यो त्यस्तो
6: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
5: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
6: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
5: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचानी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
3: सुखको गहना दुःखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल।
3: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-55-250।
8: सरा किन बोलाएको मलाई?
9: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू
8: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98-46-54-123 र 98-06-61-52।
11: ए अंकल गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
12: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाएछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
11: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू
13: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
11: दाँत सफा गर्ने टल्काउने,
13: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
11: दाँतको जरासम्म सफा गरी भर्ने,
13: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
11: दाँतमा खोल राख्ने,
13: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
11: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
13: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
11: मोबाइल 98-460-21-29 र 98-461-2551।
14: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
15: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
14: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
16: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
15: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
16: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501 र 9856333246

0: एसईई पछिको गन्तव्य सिपयुक्त गुणस्तरीय शिक्षा
1: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जामा कक्षा एघारमा साधारण तथा प्राविधिक धारतर्फ भर्ना खुल्यो।
0: साधारण विषयतर्फ म्यानेजमेन्ट र एजुकेसन,
1: प्राविधिक धारतर्फ प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 र 24 महिने।
0: हाम्रा विशेषताहरू,
1: तालिम प्राप्त दक्ष र अनुभवी प्राध्यापकहरू,
0: पुस्तकालयको समुचित व्यवस्था,
1: सुविधा सम्पन्न कक्षा कोठा र आरामदायी फर्निचर,
0: आईसीटी स्मार्ट बोर्ड माध्यमद्वारा कक्षा सञ्चालन,
1: अत्याधुनिक इलेक्ट्रिकल र कम्प्युटर ल्याबको व्यवस्था,
0: निरन्तर मूल्याङ्कन र उचित परामर्श,
1: पुरा कार्यालय र विभिन्न अक्षा कोषहरूको आकर्षक छात्रवृत्ति,
0: न्यून उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको व्यवस्था,
1: वित्तीय साक्षरता, वृत्ति विकास, लैङ्गिक समानता, विपद व्यवस्थापन परामर्श,
0: भर्ना फारम वितरण यही जेठ 7 गतेदेखि,
1: कक्षा सञ्चालन यही जेठ 18 गतेदेखि।
0: हामी बनाउँछौ हाम्रो रणवीर।
1: सम्पर्क मोबाइल नम्बर 9556 29 222 र 9469727847।
0: श्री रणवीर जनहित माध्यमिक विद्यालय वालिङ एक खहरे स्याङ्जा।
2: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर देवी लामी छाने आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर देवी लामी छाने आउँदै हुनुहुन्छ।

0: डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नस तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मिर्दिकिल्नेक वालिङ छ मृति तल्लो चोक पुलको नजिकै। फोन 63 4 41 87, मोबाइल 98 4 69 71 40।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98 5 70 62 866 र 98 4 70 29 866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट, निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 23 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुठु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 63 4 41 1 63, मोबाइल 98 4 61 98 870।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 23 गते शनिबार। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0637414700

0: 69 र 063414
1: स्वच्छ पानी स्वस्थ जिन्दगानी
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
3: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: ना, अहिले हाम्रो गर्नेमा
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आधी खोला 105.4
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
7: भारत संघको सीमाबारे प्रधानमन्त्रीको भनाईलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध प्रधानमन्त्रीको भनाईलाई गलत अर्थ लगाएको सरकारको दावी नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाब
8: राइड शेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम
7: मध्य पूर्व युद्धकै बीच मे महिनामा विदेशी पर्यटकको संख्या 19% बढ़्यो पर्वतारोहण र पदयात्राको अनुकूल महिनामा 1 लाख भन्दा धेरै पर्यटकको आगमन
8: एल निनोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी यस पटकको प्रभाव मध्यमदेखि बलियो स्तरको हुने प्रारम्भिक अनुमान
7: र नेपाली पुरूष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट
9: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
10: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
9: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
10: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
9: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
8: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदमा अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक 6 दिनका लागि स्थगित भएको छ गएको आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले संसद बैठक अवरोध गर्दै आएका छन् आज बसेको प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन् सभामुख डोलप्रसाद अरियालले आग्रह गर्दा पनि अवरोध नहटेपछि बैठक 25 गतेसम्मका लागि स्थगित भएको छ यही विषयलाई लिएर राष्ट्रिय सभाको बैठक पनि अवरूद्ध भएको छ कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बैठक भोलि दिउँसो 12:15 बजेसम्मका लागि स्थगित गरिएको छ विपक्षी दलहरूले नेपालले भारतको सीमा मिचेको भएमा त्यसको प्रमाण दिन र नभए माफी मागेर अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै आएका छन्
7: सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको दावी गर्नुभएको छ आज मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले प्रधानमन्त्री शाहको बचाउ गर्नुभएको हो प्रधानमन्त्री शाहले भने संसद बैठकमा बोल्ने क्रममा तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्नुभएको थियो। तर मन्त्री पोखरेलले भने प्रधानमन्त्रीले सीमा विवाद सम्बन्धी काम अगाडि बढ़ाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताएको भनेर स्पष्ट पार्ने प्रयास गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको कुरा पनि मन्त्री पोखरेलले उल्लेख गर्नुभयो।
8: यसैबीच भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताउनु भएको हो। नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले सीमा सम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। गएको आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सीमा विवादबारे दिनुभएको अभिव्यक्तिपछि भारतको यो प्रतिक्रिया आएको हो। प्रधानमन्त्री शाहले सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनैतिक संवाद भइरहेको बताउनु भएको थियो। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने तेस्रो पक्षको भूमिका नरहने उल्लेख गर्नुभयो।
7: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भाजपाको औपचारिक निमन्त्रणामा पाँच दिने भारत भ्रमण गर्नुभएका लामिछानेले भाजपा नेतृत्वसँग भेटघाट गर्दै नेपाल भारत सम्बन्ध, दुई देशबीचको राजनीतिक संवाद, आर्थिक सहकार्य तथा क्षेत्रीय विकासका विविध विषयमा विचार आदान प्रदान गर्नुभएको हो।
8: नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कांग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँको भनाई छ। यसअघि कांग्रेसले छाया सरकार गठन गरेको समाचार सार्वजनिक भएको थियो।
7: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तत्कालका लागि जोगिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका 9 सांसद मध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो। महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनु भएको छ। शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले आज अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
8: बिजुलीमा कर थप्ने निर्णय गरेको सरकारले राइड शेयरिङ सेवालाई पनि करको दायरामा ल्याएको छ। आर्थिक विधेयकले राइड शेयरिङ प्लेटफर्ममा 5% मूल्य अभिवृद्धि कर, भ्याट र 1% अग्रिम कर लगाउने व्यवस्था गरेको छ। इन्ड्राइभ, पठाओ, यांगो, ट्याक्सी माण्डु, टुटल र सजिलो नेपालमा चलनचल्तीमा रहेका राइड शेयरिङ प्लेटफर्म हुन्। अहिलेसम्म उनीहरूको कारोबारमा कर लाग्दैनथ्यो। सरकारले राजस्वको दायरा फराकिलो बनाउन राइड शेयरिङ प्लेटफर्ममा 5% भ्याट लगाए पनि राज्यको ढुकुटीमा कति कर थपिन्छ भन्ने यकिन छैन। तर यो सेवामा कर लागेपछि यात्रुको खर्च बढ़ने, चालकको आमदानी खुम्चिने र एकै व्यवसायमा कसैले कर तिर्नु पर्ने र कसैले कर छूट पाउने प्रश्न भएको छ। नेपालमा राइड शेयरिङ सेवा शुरू भएको एक दशक भएको छैन, तर राइड शेयरिङले काठमाडौँ लगायत ठूला शहरको यात्रा संस्कृति बदलेको छ। सार्वजनिक गाड़ीको प्रतीक्षा गर्नुपर्ने झन्झट हटेको छ। उभिएको ठाउँमा गाड़ी बोलाउने सुविधा नागरिकको दैनिकी बनेको छ। बागमती प्रदेश मीटर ट्याक्सी सेवा समाजका संस्थापक अध्यक्ष दीपक नेपालका अनुसार काठमाडौँ उपत्यकामा झण्डै 14,000 ट्याक्सी रहेका छन्। एकाध बाहेक ती सबै राइड शेयरिङमा आबद्ध छन् र एउटै ड्राइभरले धेरैवटा एप पनि प्रयोग गर्छन्। सरकारले कर थप्दा यसको प्रत्यक्ष असर यात्रुको खल्तीमा पर्नेछ, किनकि राइड शेयरिङ कम्पनीहरूले थपिएको कर भाडादरमा जोड्ने तयारी गरेका छन्। थप कर जोडिँदा राइड शेयरिङमा निर्भर हुने लाखौं नागरिकले बढ़ी पैसा तिर्नुपर्ने हुन्छ। कर बढ़ेपछि भाड़ा महँगो हुन्छ र यस सेवाको माग घट्न सक्छ। माग घटेपछि चालकले पाउने ट्रिप संख्या घट्छ, त्यसैले करको मार चालकको आमदानीमा पनि पर्नेछ। अहिले इन्धन मूल्य, मरमत खर्च र एप कम्पनीको कमिशनको तालमेल मिलाउन संघर्ष गरिरहेका चालकहरू थप दबावमा पर्नेछन्। सरकारको निर्णयले व्यवसायलाई औपचारिक बनाउने भन्दा पनि सेवाको विस्तारमा ब्रेक लगाउने खतरा देखिन्छ। अझै रोचक त के छ भने यसबाट कति राजस्व उठ्छ भन्ने यकिन तथ्याङ्क छैन। नेपालमा कति राइड भए, वार्षिक कारोबार कति छ, कुन कम्पनीको हिस्सा कति छ भन्ने आधिकारिक विवरण राज्यसँग छैन। सरकारले राजस्वको सम्भावित लाभको स्पष्ट गणना नगरी कर घोषणा गरेको छ। राजस्व बढ़ने आश गरिएको छ तर कति बढ़छ भन्ने निश्चित भने छैन। वास्तवमा राइड शेयरिङ नेपालमा प्रविधिमा आधारित निकै सफल नयाँ व्यवसाय हो। यसले रोजगारी सृजना गरेको छ, युवाको हातमा पैसा पुर्याएको छ र यात्रुको समय बचत गरेको छ। राजस्व संकलनको नाममा नागरिकले पाएको सुविधा महँगो बनाउने र नयाँ व्यवसायलाई निरुत्साहित गर्ने नीति दीर्घकालीन रूपमा लाभदायक हुँदैन। यसमाथि यो कर पक्षपाती पनि रहेको छ। राइड शेयरिङमा कर लगाए पनि डिजिटल प्लेटफर्ममा रजिस्टर नभएको ट्याक्सी सेवा अहिले पनि करमुक्त छ। एकै प्रकृतिको काम गर्दा कसैलाई कर लाग्ने र कोही करमुक्त हुने गरी सरकारी नीतिले सरकार राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पारेको छ। सरकारले एकै प्रकृतिको काम गर्ने कसैलाई कर लगाउने र कसैलाई करको दायरा बाहिर राखेर अचम्मैको केटाकेटीपन पनि देखाएको छ। सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्वास्थ्य बीमा कार्यक्रमको सेवा कटौती बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 0554933 4395555।
17: बेचर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाईलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध, प्रधानमन्त्रीको भनाईलाई गलत अर्थ लगाएको सरकारको दावी, नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाफ, राष्ट्रपा सभापति रवि लामिछाने र भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच भेटवार्ता, राइड शेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने, राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। सन् 2026 मे महिनामा 1 लाख भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या गएको वर्षको तुलनामा 19% बढ़ी हो। बोर्डका अनुसार गएको वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढ़ी छिमेकी देश भारतका रहेका छन्। यो महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै दोस्रोमा चीनबाट 11,514 जना आएका छन्। मध्यपूर्वको द्वन्द्वसँगै नेपालमा पर्यटन संख्या बढ़ेको हो। यससँगै हिमाली जिल्ला मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर ज्यान गुमाउने मध्ये 65% भन्दा बढ़ी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 जना नेपाली र 42 जना विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ।
8: हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 22.21 अंकले बढ़ेर 2,777.58 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक बढ़ेकामा फाइनान्स समूहको सूचक 6%, अन्य समूहको सूचक 3.84% उज्यालो लागेको छ। आज नेप्से बढ़ेपछि कारोबार रकम भने घटेको छ। हिजो 5,61 अर्ब कारोबार भएकामा आज 346 कम्पनीका 1,13,00,000 किता शेयर 5,26,00,00,000 रूपियाँमा किनबेच भएको छ।
7: सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत केही सेवाहरू कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक भएका सबै बीमा सेवा स्थगित गरेको छ। यस्तै बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैली अन्तर्गतका औषधिका प्रकार तथा विशेषज्ञ सेवामा समेत कटौती गरेको छ। स्वास्थ्य बीमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको छ। यसरी सुविधा घटाउँदै जानुको अर्थ के हो, यो कार्यक्रम बन्द गर्ने तयारी त होइन भनेर साथी सम्झना महर्जनले बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिलाई सोध्नु भएको छ।
18: बिमा बन्दै गर्ने तयारी होइन, हामीले चाहिँ हाम्रो वेब पेज मार्फत होइन फेसबुक मार्फत चाहिँ जानकारी दिइरहेछौँ। त्यो भनेको अहिले चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेकको अरू सेवा चाहिँ बन्द गरे।
19: अब एकातिर निजीमा चाहिँ आकस्मिक बाहेकको सेवा बन्द हुँदैछ, अर्कोतिर सरकारी सेवामा पनि केही औषधिहरू कटौती लगायतका कुराहरू छ, सुविधा थैली संशोधन गरिएको छ। यो हेर्दाखेरि चाहिँ अब चाहिँ नागरिकहरूले प्राप्त गरिरहेका सेवाहरू चाहिँ कटौती हुँदै गएको हो कि भन्ने अन्यल पनि छ नि त।
18: सुविधा थैली परिवर्तन भएको हो, त्यसमा चाहिँ बिमितले पाउने अथवा चाहिँ सेवाग्राहीले पाउने ऊ चाहिँ बन्द भएको होइन। यो चाहिँ हामीले कुनै अस्पतालले किनिराखेको बेचिराखेको रेट राखेको हो होइन। अनि यसमा चाहिँ पहिला चाहिँ के थियो भन्दाखेरि बजारमा पाउने प्राइस भन्दा हाम्रो प्राइस चाहिँ बढी भएकोले हामीलाई एकदमै ब्याकफायर, बिमाको रेट बढी छ त्यही भएर पैसा बढी गएको भन्ने ब्याकफायर भएको भएर नै हामीले यो अहिले सरकारी अस्पतालहरूले किनिराखेको बेचिराखेको अहिले चाहिँ सेलिङ
19: भने चाहिँ औषधिको प्रकारहरू घट्दै गएको, विशिष्ट प्रकारको सेवा पनि घटेको अनि आमा स्वास्थ्य कार्यक्रम पनि घटेको भन्ने कुराहरू आइरहेछ नि त।
18: औषधि घटेको छैन, एउटै उस्तै प्रकारका औषधिहरू धेरै थरी हुन्छन् नि, ओमिप्राजोल होइन पेन्टोप्राजोल त्यो भनेको एउटै ग्रुपका औषधिहरूलाई चाहिँ एउटा मात्र ऊ राख्न खोजिएको हो। आमा सुरक्षा भन्ने चाहिँ हाम्रो छुट्टै प्रोग्राम हो जुन चाहिँ परिवार स्वास्थ्य महाशाखाबाट चाहिँ हाम्रो पहिल्यैदेखि चलिरहेको प्रोग्राम हो। यो हाम्रो छुट्टै प्याकेज छ, त्यही प्याकेजबाट हुन्छ। यताबाट चाहिँ बिमाबाट पहिला पनि हामीले मन्त्रालयबाट सिधै चलिरहेको अवस्था हो, अहिले पनि सोही अवस्था।
19: अब बजेटले पनि सेवाग्राही चाहिँ बढाउने लक्ष्य लिएको छ। एकातिर सेवाग्राहीहरू चाहिँ बढाउँदै लाने कुरा छ भने अर्कोतिर सेवाहरू खुम्चिँदै गएको देखिन्छ। यसले गर्दाखेरि आम नागरिकलाई चाहिँ के गर्न खोज्या हो भन्ने अलिकति स्पष्ट भएन।
18: सेवाग्राही बढाउँदै लैजान सकिन्छ, अहिले भइरहेको के हो भन्दाखेरि हाम्रो लगभग 7% बिमितहरू जो हुनुहुन्छ उहाँहरू प्राइभेटमा जानुभएको छ, त्यसको लागि हामीले 40% बजेट चाहिँ खर्चिनु परेको छ। त्यही भएर चाहिँ हामीले प्राइभेटलाई चाहिँ बन्द गर्नुको मुख्य कारण भनेको के हो भन्दाखेरि हाम्रो 40% बजेट कन्जम्पसन जुन गरिरहेको छ 7% बिमितले त्यो चाहिँ घटाउनु नै हो।
19: अन्यलमा भएका नागरिकहरू सेवाग्राहीहरूलाई के कसरी विश्वास दिलाउनुहुन्छ?
18: सरकारी स्वास्थ्य संस्थाहरू सधैँ खुल्ला नै रहनेछ, त्यो एन्जाइटी हुनुपर्ने अथवा चाहिँ एकदमै मतलब प्रेसरमा आउनुपर्ने कारण चाहिँ छैन। यो हामीले सधैँको लागि बन्द गरेको होइन, प्याकेज सिस्टम छ त्यसलाई रिभाइज गरेर हामीले फी फर सर्भिसमा लैछौँ। पछि हामीले डिआरबी डायग्नोस रिलेटेड ग्रुपमा जानु नै पर्छ। प्याकेज रिफाइन पनि हुन्छ, त्यो सबैका लागि सहज हुन्छ। हामी त्यो बेलामा प्राइभेटमा पनि निश्चय नै जान्छ।
19: अब धेरै नागरिकले बिमालाई नवीकरण गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सुझाव के दिनुहुन्छ?
18: यो बिमा भनेको बिमा नभइकन सामाजिक सेवाको एउटा प्याकेज हो। 3500 एक लाखसम्म पाउनु भनेको यो त्यो डराउनु पर्ने अथवा चाहिँ कहीँ औषधि नपाइहाल्ने केही रोकिहाल्ने त्यस्तो भन्ने कन्डिसन छैन। कभरेज बढाउँदै जाने हो हामीले, यसमा चाहिँ डिस्करेज हुनुपर्ने अथवा नगर्नुपर्ने कारण चाहिँ छैन।
19: अब केही तपाईँहरूले अरू कार्यक्रमहरू केही कटौती गर्दै हुनुहुन्छ कि बिमाको मूल्य बढाउँदै हुनुहुन्छ कि के छ तयारी नयाँ?
18: हाम्रो तयारी भनेको चाहिँ बिमालाई अर्कै मोडलमा जस्तो एकदम विपन्नलाई हामीले जुन फ्री दिइरहेका छौँ होइन, र अर्को एउटा वर्गले चाहिँ 3500 तिरिरहेका छन्, त्यो बाहेक सक्ने वर्गले चाहिँ अलिक बढी तिर्ने हो कि भन्ने मोडलमा जान पर्दैछ।
8: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। अबको केही दिन मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगिसकेको छ। पछिल्ला दिनहरूमा प्री मनसून सक्रियता कमजोर बन्दै जाँदा वर्षाको क्रम घटेको छ। आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ़नाले तराई क्षेत्रमा दिउँसो अत्याधिक गर्मी हुने गरेको छ। विशेष गरी मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी आसपासका क्षेत्रमा दिउँसोको गर्मी अत्याधिक बढ़ने अनुमान छ। तराईमा गर्मी बढ़ने क्रम रहे पनि पहाड़ी तथा हिमाली भूभागमा भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान छ। लामो समयसम्म घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर र हिट स्ट्रेस जस्ता जोखिम बढ़न सक्ने भएकाले दिउँसो 11 दिउँसो 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपड़ा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न विशेषज्ञको सुझाव छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
8: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। जिल्ला अदालत पर्साले वीरगंजका मेयर राजेश मानसिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत पर्साले आज 4,15,000 रूपियाँ धरौटीमा छान्न आदेश दिएको हो। लिखित सम्बन्धी कसुरमा 4,00,000 र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा 15,000 रूपियाँ धरौटी माग आदेश गरिएको छ। लिखित सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको 12 उहाँ विरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो। प्रहरीको विशेष टोलीले आज उहाँलाई थोरीबाट पक्राउ गरेको थियो।
8: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चसँगको भेटमा उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्न सबैलाई साथमा लिएर अगाडि बढ़ने बताउनु भएको हो। प्रधान न्यायाधीश डाक्टर शर्माले आम नागरिकले न्यायपालिका प्रति राखेको अपेक्षा स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवं सुशासन सम्बन्धी विषयमा कार्ययोजना नै बनाएको बताउनुभयो। न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषय समेटेर तयार गरिएको 5औं पञ्चवर्षीय रणनीतिक योजना र कार्ययोजनालाई सुधारको मूल आधार बनाउने उहाँको भनाइ छ।
7: अफ्रिकी देशहरू कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिन थालेपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी, परीक्षण तथा उपचारको तयारीलाई तीव्र बनाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार डब्ल्यूएचओको चेतावनीपछि नेपालले इबोला भाइरसको सम्भावित संक्रमण रोकथामका लागि परीक्षण क्षमता विस्तार, स्वास्थ्य कर्मीको दक्षता अभिवृद्धि, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रण सम्बन्धी तयारीको समीक्षा गरिरहेको छ। मन्त्रालयले माताहतका अस्पताल, प्रयोगशाला तथा रोग नियन्त्रण सम्बन्धी निकायहरूसँग समन्वय गर्दै आवश्यक पूर्व तयारीलाई सशक्त बनाएको छ।
8: समग्र देशको सार्वजनिक प्रशासनलाई चुस्त दुरूस्त प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनलाई तीव्रता दिएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको सय बुधे कार्यक्रममा उल्लेख भए बमोजिम देशमा सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कार्यलाई प्राथमिकता दिएको बताउनुभयो।
7: आर्थिक वर्ष 2083-84 को बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारितामा कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्यांकन गर्ने बताउनु भएको छ।
8: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनः श्रम स्वीकृति प्रदान गर्न अनि बढ़ी रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम स्वीकृति प्राप्त गरेको त्यही देश र त्यही कम्पनीका लागि मात्र आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ।
7: पोखरा र काठमाडौँ जोड्ने पृथ्वी राजमार्गमा दुर्घटना बढ़ेसँगै सेफ्टी अडिट शुरू गरिएको छ। बढ़दो गाड़ीको चाप र दुर्घटनालाई मध्यनजर गर्दै सेफ्टी अडिट शुरू गरिएको मुगलिन पोखरा सड़क योजनाका प्रमुख कृष्ण बहादुर कुमारले जानकारी दिनुभयो। यो खण्डमा अहिले स्तर उन्नतिको काम अन्तिम चरणमा छ। सड़क प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट शुरू गरिएको आयोजनाका प्रमुख कुमारले जानकारी दिनुभयो। अडिटका क्रममा सड़कको मोड, चोक, पोल, साइनबोर्ड, डिभाइडर, सड़कबत्ती, पैदल यात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिने प्रमुख कुमारले बताउनुभयो।
8: नेपाल दर्पणमा अब विदेशको खबर। संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निलोको असर फरक हुने चेतावनी दिएको छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख बिलफ्रान माउफाउले यसबारे चेतावनी दिँदै यसको प्रभाव प्रत्येक पटक फरक फरक हुने र एउटै ढाँचामा बुझ्न नसकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। उहाँले आउँदो अगस्तको अन्त्य अघि नै एल निलो विकास हुने सम्भावना रहेको संकेत गर्नुभयो। एल निलो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। डब्ल्यूएमओका अनुसार एल निलो उष्णकटबन्धीय प्रशान्त क्षेत्रमा उत्पन्न भए पनि यसको प्रभाव विश्वव्यापी रूपमा फैलिने गर्छ। एल निलो एकल घटनाका रूपमा मात्र नभई अन्य मौसमी प्रणालीसँग अन्तर्क्रिया गर्ने भएकाले यसको प्रभाव कहिले बलियो त कहिले कमजोर हुन सक्छ। यसपटक मध्यमदेखि बलियो स्तरको एल निलो देखिने प्रारम्भिक अनुमान छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख ओकियाले आफूहरूले आवश्यक जलवायु तथ्याङ्क उपलब्ध गराउने तर यसलाई विश्लेषण र प्रयोग गर्ने जिम्मा सम्बन्धित देशकै हुने बताउनु भएको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। नेपाली पुरूषको क्रिकेट टोली जापानको नागोयामा हुने एसियाली खेलकुदमा छनौट भएको छ। सिंगापुरमा आज भएको समय एक खेलमा मलेसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर भेट्टायो। यसअघि टस हारेर ब्याटिङ गरेको चीनले 20 ओभरमा 9 विकेट गुमाएर 84 रन बनायो। यसअघि आइतबार भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको थियो। अब पर्सी हुने नेपाल र मलेसिया बीचको खेलले समूह विजेता टुंगो लाग्नेछ। यस्तै समूह बीबाट सेमी फाइनलमा पुग्ने टोलीको टुंगो लाग्न बाँकी छ। कतारले नाम फिर्ता लिएपछि समूह एमा नेपाल, मलेसिया र चीन रहेका हुन्। समूह बीमा बहराइन, हङकङ, ओमान र सिंगापुर छन्। समूहका शीर्ष दुई टोली एसियाली खेलकुदमा छनौट हुने प्रावधान छ। नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा छनौट हुन असफल भएको थियो।
8: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाइलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध। प्रधानमन्त्रीको भनाइलाई गलत अर्थ लगाएको सरकारको दावी। नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाब।
8: राइड शेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने। राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम।
7: मध्यपूर्व युद्धकै बीच मे महिनामा विदेशी पर्यटकको संख्या 19% बढ़्यो। पर्वतारोहण र पदयात्राको अनुकूल महिनामा 1,00,000 भन्दा धेरै पर्यटकको आगमन।
8: एल निनोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी। यसपटकको प्रभाव मध्यमदेखि बलियो स्तरको हुने प्रारम्भिक अनुमान।
7: र नेपाली पुरूष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट।
8: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सैन्य जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्वास्थ्य सेवा अस्पतालमा मात्र होइन परिवार र समुदायसम्म भन्ने लक्ष्यसहित वालिङमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम शुरू। स्याङ्जाको वालिङमा सहकारीका संचालक र कर्मचारीहरूका लागि हेफर आधारशिला तालिम र गल्याङमा 50% अनुदानमा कृषि र दुग्धजन्य उपकरणहरू वितरण। आँधी खोला खबर अब विस्तारमा। स्वास्थ्य सेवा अस्पतालमा मात्र होइन परिवार र समुदायसम्म भन्ने लक्ष्यसहित वालिङ नगरपालिकाले परिवार स्वास्थ्य हेरचाह कार्यक्रम शुभारम्भ गरेको छ। नुरा हेल्थ इन्टरनेशनलको साझेदारीमा संचालन गरिएको यो कार्यक्रम स्थानीय सरकारको तहमा लागू गर्ने देशकै पहिलो पालिका वालिङ नगरपालिका हो। कार्यक्रम अन्तर्गत गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुलाई घर दैलोमै स्वास्थ्य सेवा, निगरानी तथा परामर्श प्रदान गरिनेछ। समुदाय नर्सहरूले घर घरमा पुगेर स्वास्थ्य अवस्थाको नियमित अनुगमन गर्ने, जोखिम पहिचान गर्ने र आवश्यक परे तत्कालै स्वास्थ्यसँग सम्बन्धित समस्याहरूलाई समाधान गर्ने पनि गरिनेछ। साथै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले समेत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछन्। नुरा हेल्थ इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डाक्टर सुशील कोइरालाका अनुसार टेली सहायता सेवा मार्फत स्वास्थ्य सम्बन्धी जानकारी र परामर्श सहज सेवामा उपलब्ध गराइनेछ। वहाँले हाल यो कार्यक्रम संघीय तह तथा प्रदेश तहका 17 अस्पतालमा संचालन भइरहेको र आगामी आर्थिक वर्षभित्रै 50 भन्दा बढ़ी अस्पतालमा गरिने बताउनुभयो। हामीले यो कार्यक्रम देशका विभिन्न अस्पतालमा संचालन गरेका छौं। स्थानीय तहको तहमा संचालन गर्ने वालिङ नगरपालिका देशकै पहिलो स्थानीय सरकार हो। समुदायमै आधारित यस कार्यक्रमले आमा र नवजात शिशुको अवस्थामा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं। कार्यक्रमका नतिजा र सिकाईलाई अध्ययन गर्दै आवश्यक सुधार र विस्तारको लागि नुरा हेल्थ इन्टरनेशनलले निरन्तर सहकार्य गर्नेछ, उहाँले भन्नुभयो। वालिङ नगर उप प्रमुख कविता तिवारी गैरेले यसअघि संचालन हुँदै आएको घर दैलो, सामुदायिक नर्सिङ सेवा र विद्यालय नर्सिङ कार्यक्रमलाई परिवार स्वास्थ्य हेरचाह कार्यक्रमले थप सशक्त बनाउने बताउनुभयो। वहाँले वालिङ नगरपालिका पोषण मन्त्री पालिका र बाल मन्त्री पालिका घोषणा गर्ने तयारीमा रहेको पनि उल्लेख गर्दै यस कार्यक्रमले यी अभियानलाई थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेका अनुसार स्वास्थ्य सम्बन्धी अज्ञानता, ढिलो निर्णय र समयमै उपचार नपाउँदा हुने आमा र शिशुको मृत्युदर न्यूनीकरण गर्न कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको बताउनुभयो। घरमै स्वास्थ्य सेवा र प्रविधि मार्फत परामर्शको सुविधा उपलब्ध हुँदा स्वास्थ्य सेवाको पहुँच विस्तार हुनुका साथै जोखिमयुक्त अवस्थाको समयमै पहिचान र व्यवस्थापन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ। यस कार्यक्रम मार्फत गर्भावस्था, सुत्केरी अवस्था र नवजात शिशुको स्वास्थ्य निगरानी नियमित हुने, स्वास्थ्य अवस्था को परामर्श घरमै उपलब्ध हुने र जटिल अवस्था देखिएमा तुरन्तै स्वास्थ्य संस्थासँग समाइनु हुने भएकाले वालिङका आमा र शिशुको स्वास्थ्य अवस्थामा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ। साथै सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिमा पनि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ। स्याङ्जाको वालिङमा सहकारीका संचालक र कर्मचारीहरूको लागि हेफोर आधारशिला तालिम शुरू भएको छ। वालिङ तथा गल्याङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहायक र दियालो तथा नयाँ गोरेटोको आयोजनामा वालिङ र गल्याङका 3 सहकारीका संचालक र कर्मचारीलाई तालिम दिइएको हो। वालिङ नगरपालिका अन्तर्गत वालिङ प्रडक्ट होल्डिङ बहुद्देशी सहकारी संस्था, त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्था र गल्याङको पकवादी कृषि सहकारी संस्थाका कर्मचारी र संचालकलाई तालिम प्रदान गरिएको हो। तालिममा बोल्नुहुँदै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले तालिममा सिकेका कुरालाई आफ्नो संस्थामा फर्केसँगै व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड़ दिँदै तालिमले राखेका लक्ष्य र उद्देश्य प्राप्तिका लागि आगामी दिनमा सहकारी गर्दै अगाडि बढ़ने बताउनुभयो। कार्यक्रममा हेफर परियोजनाका शकुन्तला रसाइली, विष्णु प्रसाद कणेल, हेफर परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे, दियालो संस्थाका कार्यवाहक अध्यक्ष विष्णु सुवेदी, हेफर कृषि तथा पशु परियोजना वालिङका प्रमुख राधाकृष्ण डुम्रे लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो। तालिममा हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालका सामाजिक पूँजी विकासका प्रबन्धक शकुन्तला रसाली र तालिम अधिकृत विष्णु प्रसाद कणेलले सहजीकरण गर्नुभएको छ। तीन दिनसम्म सञ्चालन हुने तालिममा 33 जनाको सहभागिता छ। वालिङ नगरपालिकामा दियालो संस्था संघको सहकारीमा वालिङ कृषि विकास परियोजना र गल्याङ नगरपालिकामा नयाँ गोरेटो संस्था संघको सहकारीमा गल्याङ पशु तथा कृषि विकास परियोजना पनि सञ्चालनमा रहेका छन्। कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि, किसानको श्रम तथा लागत न्यूनीकरण र दुग्ध व्यवसायलाई थप व्यवस्थित तथा व्यावसायिक बनाउने उद्देश्यले गल्याङ नगरपालिकाले कृषकलाई विभिन्न कृषि तथा दुग्धजन्य उपकरणहरू वितरण गरेको छ। गल्याङ कृषि तथा पशु उद्यमशीलता परियोजना अन्तर्गत संचालित कृषि तथा पशु उद्यमशीलता विकास कार्यक्रम मार्फत 50% अनुदानमा कृषकहरूको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न उपकरणहरू हस्तान्तरण गरिएको हो। परियोजना अन्तर्गत 70 मिनी टिलर हाते ट्र्याक्टर, 25 कम्बाइन मिल, 13 डिफ्रेस, 5 मिल्क एनालाइजर र 10 मिल्क क्यान वितरण गरिएको नगरपालिकाले जनाएको छ। कृषिमा आधुनिक प्रविधिको प्रयोगमा बढ़ाई उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, कृषकहरूको श्रम र लागत घटाउने, दुग्ध संकलन तथा गुणस्तर परीक्षणलाई सहज बनाउने र कृषि तथा पशुपालनलाई थप व्यावसायिक बनाउने लक्ष्यका साथ उपकरण वितरण गरिएको हो। नगरपालिकाले यस्ता कार्यक्रमले कृषकहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्नुका साथै कृषि र पशुपालन क्षेत्रको व्यवसायीकरणमा टेवा पुग्ने विश्वास लिएको छ। साथै आधुनिक कृषि प्रविधिको प्रयोग विस्तारसँगै स्थानीय स्तरमा उत्पादन वृद्धि भई आय आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामी सँगै रहनुहोला।
2: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
3: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
3: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
2: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
2: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। गुल्मीको कालीगण्डकी गाउँपालिकाले न्यून विद्यार्थी संख्या भएका 9 विद्यालयलाई समायोजन गरेको छ। गाउँपालिका शिक्षा शाखा प्रमुख ओम बहादुर थापाका अनुसार वडा नम्बर 1 को सरस्वती आधारभूत विद्यालयमा 3 जना, वडा नम्बर 2 को भगवती आधारभूत विद्यालयमा 3 जना, वडा नम्बर 3 को अम्बिका आधारभूत विद्यालयमा 2 जना, वडा नम्बर 4 को जुरपाटी आधारभूत विद्यालयमा 8 जना र सिरेनी आधारभूत विद्यालयमा 2 जना विद्यार्थी थिए। त्यस्तै गरी 5 नम्बरको दिपेन्द्र आधारभूत विद्यालयमा 4 जना र जनप्रिय आधारभूत विद्यालयमा 4 जना, 7 नमरौडाको कराङतुङ आधारभूत विद्यालयमा 7 जना तथा शिव आधारभूत विद्यालयमा 9 जना विद्यार्थी भएकाले ती विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको छ। यस्तै विद्यार्थी न्यून संघ भएका 3 वटा विद्यालयको तह घटाइएको छ भने वडा नम्बर 6 को उर्लेनी आधारभूत विद्यालय र सिद्ध आधारभूत विद्यालयको तह घटाएर कक्षा 1-3 कायम गरिएको छ भने वडा नम्बर 4 को शारदा आधारभूत विद्यालयमा बाल शिक्षा मात्र सञ्चालन गर्ने व्यवस्था गरिएको छ। गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले अत्यन्त न्यून विद्यार्थी संख्या भएका विद्यालय सञ्चालन गर्दा खर्च बढ़ी हुने भएकाले पाइक पर्ने र विद्यार्थी संख्या बढ़ी भएका विद्यालयमा समायोजन गरिएको बताउनुभयो। सोही अनुसार शिक्षक व्यवस्थापन समेत गरिएको उहाँले बताउनुभयो। पछिल्लो समय विद्यार्थी संख्या निरन्तर घट्दै गएकाले विद्यार्थीलाई पाइक पर्ने स्थानमा आवासीय सुविधा सहित विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको अध्यक्ष थापाको भनाइ छ। गाउँपालिकाभित्र निजी र सामुदायिक गरी 33 वटा विद्यालयहरू सञ्चालनमा छन्। ती विद्यालयमा करिब 2200 विद्यार्थी अध्ययनरत छन्। पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिन यता धार्मिक पर्यटकको आवागमन बढ़ेको छ। औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकोमा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढ़ीले मन्दिर दर्शन गरेका छन्। मुक्तिनाथ दर्शन गर्ने समय अनुकूल भयाम भए पनि विगतका वर्षको तुलनामा यो वर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ। छिमेकी मुलुक भारतमा गर्मी अत्याधिक बढ़ेकाले शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकको संख्या बढ़ेको मुक्तिनाथ विकास समितिका व्यवस्थापन दिनेश भूषालले बताउनुभयो। भारतमा गर्मी बढ़ेसँगै 1 महिनासम्म शैक्षिक संस्था बन्द भएकाले यहाँ भारतीय पर्यटकहरूको आवागमन बढ़ेको उहाँको भनाइ छ। नेपालमा पनि गत बिहिबारदेखि 4 दिन लामो सार्वजनिक विदा परेकाले मुक्तिनाथमा दर्शनार्थी पर्यटकको संख्या वृद्धि भएको हुन सक्ने व्यवस्थापक भूषालले बताउनुभयो। कार्यालय र स्कूल कलेज विदा भएकाले आन्तरिक एवं भारतीय पर्यटकहरूको आवागमन बढ़ेको उहाँको भनाइ छ। पछिल्लो 4 दिन यता म्याग्दी हुँदै दैनिक 10-12 हजार पर्यटकहरू मुस्ताङ भित्र नै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो। मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको आवागमन बढ़ेसँगै प्रहरी र सुरक्षाकर्मीले व्यवस्थापनमा सहजीकरण गर्दै आएका छन्। मन्दिर क्षेत्रमा हजारौं दर्शनार्थी भएकाले सहज दर्शनको प्रबन्धसहित आवश्यक सुरक्षा प्रबन्ध व्यवस्थापन चुनौती पूर्ण बन्दै गएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो। सहज रूपमा मुक्तिनाथको दर्शन, अवांछित क्रियाकलापमा नियन्त्रण, चोरी नियन्त्रण र समग्र शान्ति सुरक्षा कायम गर्न प्रहरी टोली निरन्तर परिचालन गरिएको उहाँको भनाइ छ। मुक्तिनाथमा भक्तजन मैत्री दर्शन व्यवस्थापनमा सहजीकरण गर्न इलाका प्रहरी कार्यालय मुक्तिनाथका 15 जना सुरक्षाकर्मीहरूसहित जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षा बल परिचालन गरिएको उहाँको भनाइ छ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्वास्थ्य सेवा अस्पतालमा मात्र होइन परिवार समुदायसम्म भन्ने लक्ष्यसहित ग्वालिङमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम शुरू। सैन्यको ग्वालिङमा सहकारीका संचालक र कर्मचारीका लागि हेफर आधारशिला तालिम र गल्याङमा 50% अनुदानमा कृषि तथा दुग्धजन्य उपकरणहरू वितरण। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

0: रेडियो आधी खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
7: मूल्य होइन, स्वास्थ्य रोजौ।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो सरी
9: कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।

0: सेंटर वालिंग आठ केदारनाथ मार्ग प्रोपराइटर बलराम चौधरी
1: मोबाइल नंबर 9855619076 9861719076 र 9817162823।
0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइस
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्री को आधिकारिक डीलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्री में 2-5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधा में समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कूलर मोटर सिमनी गीजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योग को लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415502 मोबाइल 9855640502 र 9864501
3: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
0: हैन ए दाई बिमारले फेरि च्यापिदि क्या हो गुनगुनाइरहनु भएको छ त
3: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
0: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिपुतमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
4: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9855685667
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
0: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
0: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
5: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
0: मुटुको जाँच ईसीजी सेवा
5: भाँचिएको हड्डी प्लास्टर सेवा
0: डिजिटल एक्सरे सेवा
5: चिरफार गर्ने
0: थाइराइड जाँच
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
0: सर्वसुलभ फार्मेसी सेवा
5: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
0: फोन नम्बर 0364-41087 मोबाइल 9864-69-7174 चा कस्तो सास गनाएको तिम्रो त
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
8: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821470

0: नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
0: नेपाल आदर्श नै किन रोज्ने त
1: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द
0: आधुनिक प्रविधि युक्त कक्षा कोठा
1: व्यावहारिक प्रयोगशाला पुस्तकालय र कम्प्युटर ल्याब
0: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श
1: अनुशासन नैतिक शिक्षा र चरित्र निर्माणमा जोड़
0: खेलकुद सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता
1: सुरक्षित स्वच्छ र शैक्षिक वातावरण
0: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते फारम वितरण धमाधम भइरहेको छ।
1: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043
0: 9556501042
1: र 9556501033
0: नेपाल आदर्श क्याम्पस नेपाल आदर्श मावि वालिङ 8 भीमटारी स्याङ्जा।
2: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन। सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
3: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
3: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9556308029।
4: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
4: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ 1 रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
3: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबासा सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा।
4: मोबाइल 9556309888 र 9556555988।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा बैङ्कको ओह्रालोमा।
6: मोबाइल 9135564396।
8: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
9: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
8: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
9: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
8: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
9: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
8: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
10: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
11: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
12: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
13: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौँ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98560-075656 र 98460-075556।
14: ए नानी, त्यो पानी नपिऊ त।
15: किन र काका?
14: त्यो पानी फोहोर छ।
15: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
16: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
17: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
18: यस समयको साथमा जितु सुनचादी पसल
19: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
20: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
17: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
21: सुख दुःखका तरेलीहरूसँग रम्दै
22: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
21: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
22: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
21: 105.4 मेगाहर्ज।
23: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
24: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
23: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
24: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
23: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
24: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
23: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
24: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
23: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
24: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
25: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
26: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
25: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
26: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
25: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
26: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्विस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
25: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट तीन घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855954963 9855554 र 9808447223।

0: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9556054313 र 9141443 32।
3: मूल्य होइन स्वास्थ्य रोजौ।

0: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 73 70 771।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
3: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर वालिङ बजार।
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 98460 86005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0340 4640 600।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति रवि लामिछानेको दिल्ली दौड़। आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता। भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रिया तय। सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई।
1: कन्सर्निङ इण्डिया नेपाल बाउण्ड्री एज वेल एज दि सब्सिक्वेन्ट स्टेटमेन्ट मेड बाइ दि नेपाली फरेन अफिस।
0: प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै। आज पनि संसद अवरूद्ध। विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाब। प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान।
2: सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्छ।
0: गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने। लामो समयदेखि बन्द रहेका गोर्खाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा। एआईजी बढ़ुवादेखि भूमि आयोग पुनर्गठनसम्म मन्त्री परिषदका चार निर्णय सार्वजनिक।
3: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा।
0: र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा बढ़दो गर्मीले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ। अस्पतालहरूमा बिरामीको चाप बढ़न थालेको छ। अत्यधिक घाम लागेको अवस्थामा काम नपरी घर बाहिर निस्किनु हुँदैन भने निस्कने परे टाउको ढाक्ने, हल्का तथा सुती कपड़ा लगाउने र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खानुपर्ने चिकित्सकको भनाइ छ। स्थानीय तह र सरकारवाला निकायले पनि गर्मीबाट बस्ने उपायका बारेमा जानकारी दिन विशेष अभियान चलाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। हिजोदेखि भारत भ्रमणमा रहनुभएका लामिछानेले आज भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गर्नुभएको हो। भेटपछि जयशंकरले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै नेपाल भारत बीचको विकास, समझदारी र जनता बीचको सम्बन्ध बारे सकारात्मक छलफल भएको बताउनुभयो। वहाँले यी सम्बन्धले दुवै देशको विकास, प्रगति र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले आज नै भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्नुभएको बताइएको छ। लामिछानेले भारतीय जनता पार्टी भाजपाको नियन्त्रणमा पाँच दिने भारत भ्रमणमा जानुभएको हो। यसैबीच भारतले भारत र नेपाल बीच रहेका सबै द्विपक्षीय विषयमा तेस्रो पक्षको कुनै भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिपछि भारतले पहिलो पटक आज औपचारिक प्रतिक्रिया दिँदै सीमा समस्याको समाधान द्विपक्षीय वार्ता र संयन्त्र मार्फत मात्रै सम्भव रहेको स्पष्ट पारेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल भारत सीमाको करिब 98% भाग निर्धारण भइसकेको र बाँकी रहेका केही विवादित विषयहरू समाधानका प्रक्रियामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले संसदमा लिपुलेख, लिम्पियाधुरा र कालापानी विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूमि मिचेको छ भन्ने टिप्पणी गर्नुभएको थियो भने सीमा विवादको ऐतिहासिक पृष्ठभूमि ब्रिटिश भारतसँग जोड़िएकाले बेलायतले पनि यस विषयमा चासो राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। यसमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले नेपाल भारत सीमा विवाद समाधान द्विपक्षीय वार्ता र संयन्त्र मार्फत मात्रै हुनुपर्छ भन्ने पुरानै अडन दोहोर्याउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा राजनैतिक तनाव थप चर्किएको छ। संसद अवरोध गरेका विपक्षी दलका सांसदहरूले आज सभामुखसँगै प्रत्यक्ष सवाल जवाब गर्दै सरकार र संसद नेतृत्वमाथि दबाव बढ़ाएका छन्। दिउँसो 1 बजेको लागि बोलाइएको प्रतिनिधि सभा बैठक निर्धारित समय भन्दा झण्डै 1 घण्टा ढिलो गरी शुरू गरिएको थियो। बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। सभामुख डोलप्रसाद अरालले विगत केही दिनदेखि विपक्षी दलले उठाइरहेका विषयप्रति आफू जानकार रहेको उल्लेख गर्दै बजेटमाथिको छलफल अघि बढ़ाउन सहयोग गर्न आग्रह गर्नुभयो। साथै आकस्मिक र शून्य समयमा आफ्ना धारणा राख्न सकिने भन्दै सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गर्नुभयो।
6: यहाँले राख्नु भएको विषय मेरो ध्यानाकर्षण भएको छ, सरकारको ध्यानाकर्षण भएको मैले बुझेको छु। त्यसकारणले सदन पनि सञ्चालन गर्दैछौ, सभा सञ्चालन गर्दैछौ र यहाँले राखेको कुरालाई पनि हामी संवाद गर्दैछौ। यसरी जाँदाखेरि यहाँहरूले राखेको जुन जिज्ञासा छ, जुन विषय छ, त्यसमा पनि सम्बोधन हुन्छ। सभा सञ्चालन गर्न सहयोग गर्न अनुरोध गर्दै म आजको कार्यसूचीमा प्रवेश गर्न चाहन्छु।
5: तर विपक्षी दलका सांसदहरूले आफ्नो अडान नछोडेपछि बैठक प्रभावित भएको हो। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेका सीमा विवाद सम्बन्धी अभिव्यक्तिको तथ्य र आधारबारे सरकारबाट स्पष्ट जवाब आउनुपर्ने माग दोहोर्याएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले संसदमा आएर आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिनुका साथै आवश्यक परे माफी माग्नुपर्ने बताउनुभयो।
2: यदि उहाँले चाहिँ आवेगमा आएर अथवा चाहिँ बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्छ।
5: नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक युवराज दुलालले विपक्षी दलका अध्यक्ष संसद अवरूद्ध गर्न नभई गम्भीर राष्ट्रिय विषयमा स्पष्टता खोज्नु रहेको बताउनु भएको छ। उहाँले संसद नियमित रूपमा सञ्चालन हुनुपर्ने बजेटमाथि छलफल भएर पारित हुनुपर्ने र जनताले दिएको कानून निर्माणको जिम्मेवारी पूरा गर्नुपर्नेमा विपक्षी दल स्पष्ट रहेको उल्लेख गर्नुभयो।
7: हाम्रो सदन डिस्टर्ब गर्ने कुनै पनि नियत छैन, त्यसकारणले साउन 1 गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नु भएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक, सदनको पनि सभामुखज्यूको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखज्यूबाट प्रधानमन्त्रीलाई रूलिङ होस्।
5: यसैबीच प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिपछि बसेको मन्त्री परिषदको पहिलो बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको आशय त्यस्तो नभएको स्पष्टीकरण दिनुभएको छ।
8: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। यसमा मैले भने जसरी नै परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ, दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्।
5: संसदको मुख्य कार्यसूची आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भए पनि लगातारको अवरोधका कारण नियमित संसदीय कार्य प्रभावित हुँदै आएको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले समितिको सदस्यतामा काठमाण्डुका अमीर प्रसाद नेउपानी, लम्जुकी पद्मनीति सोतिल र काठमाण्डुकी डाक्टर रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोलाई कास्की तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने काठमाडौँ र पद्मनीति सोती लङजुङ र डाक्टर रोना श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने।
5: बैठकले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिशहरू कार्यान्वयनका लागि गठन गरिएको अध्ययन समितिको कार्यविधि 45 दिन थप गर्ने निर्णय पनि गरेको छ। यस्तै उहाँले सरकारले सशस्त्र प्रहरी नायब निरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक एआईजी पी पदमा बढ़ुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो। विदेश र शहरतिरको आकर्षणले गाउँका खेतबारी बाँझिँदै गएको अवस्थामा गण्डकी प्रदेश सरकारले युवालाई गाउँ फर्काएर कृषि उद्यममा जोड्ने योजना सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले रिटर्न टू भिलेज अभियान सञ्चालन गर्ने घोषणा गरेको हो। प्रदेश सरकारका अनुसार प्रदेशबाट फर्किएका तथा शहरमा बसोबास गरिरहेका युवालाई गाउँमै कृषि र कृषिजन्य उद्योगमा आकर्षित गर्न सहुलियतपूर्ण ब्याजदरमा व्यावसायिक कर्जा उपलब्ध गराइनेछ। प्रदेश प्रमुख दिल्ली राज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक र सम्मानित पेशाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द रहेका गोरखकाली रबर उद्योग र ब्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा पनि गरेको छ। प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर यी उद्योग पुनर्जीवित गर्ने नीति सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रममा गोरखकाली रबर उद्योग र ब्रिकुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गरिने उल्लेख गरिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ। एसियन गेम्स छनौट अन्तर्गत मंगलबार भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पछि छनौट भएको हो। सात टोली सहभागी छनौट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष दुई टोली सेमी फाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने चारवटै टोली एसियन गेम्स पुग्छन्। नेपालको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक एक खेल जित्ने बित्तिकै शीर्ष दुईको टुंगो लागेको हो। नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो। अब नेपाल र मलेसिया बिहिबार समूह विजेता बन्नका लागि खेल्नेछन्। नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनौट हुन असफल भएको थियो।
9: गाउँमै शिक्षाको गुणस्तर सुधारिएपछि शहरबाट फर्किँदै विद्यार्थी
10: कोलपुर नेपालगंज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्दा हामीले पनि बच्चा यता ल्याएर हाम्रो बच्चा यहीँ हाले।
9: विद्यालय शिक्षक र सरोकारवालाको समन्वयले सकारात्मक प्रभाव रिपोर्ट। जलवायु परिवर्तनको असर सबैभन्दा धेरै आलु खेतीमा, सुधारका लागि सरोकारवालाको भूमिका, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
15: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औषध भन्दा तल छ। शिक्षक अभाव, भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहँदा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ।
17: बिहानको ठीक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन्। बिहानको 10:07 पाले दाईले घण्टी बजाउनुहुन्छ। विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गान सँगै प्रार्थना। मुगुको सदरमुकाम गमगढ़ीबाट झण्डै 2 दिनको पैदल यात्रापछि पुगिन्छ खत्याड गाउँपालिका ओडा नम्बर 11 रहेको महादेव मस्टा नमूना माध्यमिक विद्यालय रातापानी। विद्यालय परिसरमा छिर्ना साथ फरक अनुभूति हुन्छ। भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन, व्यवस्थित प्रांगण, संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी। कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिने हुन्छ। केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अंग्रेजी जस्ता विषय पढ्न नपाइने, परीक्षा दिनुपर्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा अतिरिक्त ट्यूशन र प्रविधि मैत्री शिक्षाले पढ़ाई सहज बनेको छ।
18: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने 6-7-8 जस्तै सबैलाई पनि ट्यूशन पढाउने गरिन्छ। पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, जान लागेको छु।
17: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोराछोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक पत्नी तिवारी:
19: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो 3 बच्चा छ, 3 बच्चा यही स्कुलमा पढ्छ, मेरो 3 बच्चा फर्स्ट आउँछ, अब राम्रै छ यो स्कुल अहिलेसम्म। एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन तिराउनुहुन्छ। कोलपुर नेपालगंज पढ्थे तर हामीले राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्छ, हामीले पनि बच्चा यता ल्यायौँ, हाम्रो बच्चा यहाँ ल्यायौँ।
17: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ। विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ। विज्ञान प्रयोगशाला सञ्चालनमा छ। शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
20: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर उभिनुपर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ।
17: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधानाध्यापक रतनबहादुर शाही बताउनुहुन्छ।
21: दक्ष जनशक्ति छ, हामीसँग वेल एडमिनिस्ट्रेशन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय
20: नपुगेर त्यति उभिनुपर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ।
17: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र

0: बुझेल पर्थे।
1: विद्यालयले विद्यार्थी आउजाउ त सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जलवायु परिवर्तनले आलू खेतीमा परेको प्रभावको अध्ययन हुँदै
3: अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलि धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने ध्यान गर्नुपर्नेछ।
2: आलूको उत्पादन र बजारका लागि सरकारवालाले के कसरी समन्वय गर्दैछन्? विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक कॉमन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कवरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
8: आलू उत्पादनमा जलवायु परिवर्तनको असर कस्तो रहला अनि असर कम गर्न सरोकारवाला निकायको भूमिका के हुन्छ? नमस्कार, विशेष श्रृंखला हेलो मौसममा तपाईलाई स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो मौसममा हामी आलू उत्पादनमा जलवायु परिवर्तनले पार्ने असर र असर न्यूनीकरणका लागि गर्नुपर्ने कामका विषयमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँग कुराकानी गर्दैछौ।
3: तराईको क्षेत्रको लागि तराईकै विशेष गरेको इन्भेस्टमेन्ट प्लान हुन्छ, पहाड़को लागि पहाड़कै स्पेसिफिक हुन्छ, अझै त्योभन्दा पनि ठाउँ विशेषकै स्पेसिफिक प्लानहरू चाहिँ हामीले त्यसमा डेभलप गर्छौँ।
8: आलू खेतीको लागि सरकारको नेतृत्वमा एफएओको प्राविधिक सहयोगमा यो अभियान चल्ने गर्दाखेरि बिउ बिजन प्रविधि लगायतको विषयवस्तुमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ?
3: विशेष गरी यो हाईआई इनिसिएटिभ अन्तर्गतकै एउटा महत्वपूर्ण पाटो चाहिँ के हो भने भ्यालु चेन मूल्य श्रृङ्खलाको एप्रोचमा नै जान्छ। होइन, उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छन् र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी कुरा गर्ने भन्ने कुराहरू हुन्छ। त्यस कारणले एफएको तर्फबाट हामीले के सहयोग गर्न सक्छौँ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दै गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ, होइन उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबैमा प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ। उन्नत बिउको लागि चाहिँ जुन टिस्यू कल्चर ल्याबदेखि लिएर त्यो प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ, अवश्य त्यहाँ उत्पादन बढाउन सक्ने त छँदै नै छ, भएको उत्पादनलाई त्यो बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ। त्यो भनेको के भने ग्रिडिङ गरेर भनौँ न, बजारले कुन बजारको त आफ्नो माग हुन्छ नि त, जस्तो तरकारी मात्रै खानलाई जस्तो खाले आलु भए पनि होला, तर चिप्स उत्पादन गर्दै हुनुहुन्छ भने त त्यसको स्पेसिफिक रिक्वायरमेन्ट हुन्छ, उत्पादनबाट बजारसम्म माग जान्छ। जस्तो फ्याक्ट्री नै भनौँ न, हाम्रो चिप्स बनाउने फ्याक्ट्रीसँग जोड्ने कसरी भने त्यो एग्रिगेटरको चाहिँ अलिकति अझै हामीले अभाव देखिरहेको छ, होइन उत्पादन छ माग छ तर जोडिरहेको छैन, त्यस कारणले अहिले हामीले एग्रिगेटरको बजार चाहिँ देखिरहेको छ, हामीले त्यसमा पनि पहल गरिरहेका छौँ। अर्को भनेको अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो।

0: त्यसको लागि महत्वपूर्ण पाटो चाहिँ यहाँ हजुरलाई जोड्नै पर्ने कुरा के हुन्छ भने भौगोलिक पहिचान भनेर भन्छ, जियोग्राफिकल इन्डिकेसन. नेपाल मात्रै अब बाँकी रहेको छ, अलिक दुर्भाग्यपूर्ण रूपमा नै भनौँ होइन, एसिया क्षेत्रमा हामी मात्रै छौँ जसको चाहिँ जीआईको कानून छैन. अलिकति अघिल्लो त्यो संसदमा इन्डस्ट्रियल इन्टरप्राइज एक्ट भनेर चाहिँ यो संसदमा पेश भएको थियो, तर संसद विघटन भएपछि त फेरि जिरोमा आउने भयो. भनेको त्यो कानून नभए चाहिँ हामीले जीआई दिन मिल्दैन, जीआई दिन मिल्दैन. त्यो जीआईले चाहिँ के भन्छ, समुदायलाई कानूनी अधिकार दिन्छ कि. जस्तो उदाहरणको लागि मुस्ताङको आलु भनेर हामीले बजारमा खाइरहेका छौँ होइन, मुढेको आलु भनेर प्रसिद्ध छ. त्यस्तै गरेर हाम्रो ठाउँ स्पेसिफिक आलुहरूका छन् नि त, तर त्यो तपाईँले बजारमा खाइरहेको मुढेकै आलु हो भनेर कसरी तपाईँहरू हामी एउटा
1: निश्चित
0: रहने भन्ने त्यो त हाम्रो कुनै छैन. हामी विश्वासको आधारमा उता गरिरहेछौँ र हामीले जति पैसा मुडेको आलु भनेर तिरिरहेका छौँ त्यो पैसा साँच्चै त्यो मुडेका किसानले पाएका छन् त, त्यो पनि त सुनिश्चित छैन. त्यस कारणले यो सुनिश्चितको लागि उपभोक्ताको पनि त्यही ठाउँको आलु हो किन, त्यो ठाउँको आलु केही कारणले प्रसिद्ध भएको छ नि त, त्यसको लागि तपाईँले 2-4 रुपियाँ बढी तिर्नलाई इच्छुक हुनुहुन्छ होइन. त्यो उत्पादन गर्ने किसान पनि त्यसबाट लाभान्वित होस् र उपभोक्तालाई पनि सही उपभोग गर्न पाओस् भनेर यो जीआई कानून चाहिँ एकदमै महत्वपूर्ण छ. अहिलेको सरकारले प्राथमिकता साथ यसलाई अगाडि पनि बढाइरहनु भएको छ र त्यो आएपछि यसले अझै थप बजारलाई सुनिश्चित गर्नलाई
1: पनि. यो कानून आयो भने चाहिँ किसान लाभान्वित हुने हो कि अथवा हामी उपभोक्ताले चाहिँ फलाना ठाउँको आलु भनेर जसरी खान्छौँ त्यो खाइराखेको सही हो कि गलत हो भन्ने कुरा निश्चित गर्न सजिलो हुने हो कि के हुने अरू फाइदाहरू?
0: पहिलो कुरा चाहिँ के हो भने भौगोलिक चिन्ह भन्ने बित्तिकै कुनै एउटा भूगोलसँग जोडिएको कुरा भयो होइन. त्यो भूगोलसँग जति उत्पादन भएको छ त्यसको पहिचान, जति मूल्य उपभोक्ताले तिर्न राजी भइरहेको छ त्यो मूल्य चाहिँ साँच्चै नै त किसानले पाइरहेको अवस्था हुन्छ. त्यसै गरेर अहिले जस्तो उदाहरणको लागि हामीले मुडेको आलु भनेका छौँ, त्यस्ता थुप्रै हाम्रा गाउँहरू छन् जहाँ एकदम प्रसिद्ध रूपमा आलुहरूको उत्पादन भइरहेको छ होइन. त्यसको लागि चाहिँ मुडेको आलु भनेपछि जस्तो त्यहाँ 10 टन फल्छ उदाहरणको लागि भने त्यो 10 टन नै रहने भयो नि त, त्यसको एउटा ट्रेसेबिलिटी भनेर भन्छन्, त्यो ट्रेस गर्न सकिने भयो र उपभोक्ताले पनि त्यहीको आलु हो भन्ने चाहिँ एउटा विश्वस्त भएर खान पाउने अवस्था. त्यस कारणले उपभोक्ता र उत्पादक दुवैलाई बेनिफिट हुने पद्धति भनेको चाहिँ जीआई पद्धति हो.
1: जलवायु परिवर्तनको कारणले गर्दा यो खेती प्रणालीमा उत्तिकै प्रभाव पनि पारिराखेको छ, त्यो प्रभाव कम गर्दै आलु उत्पादन बढ़ाउनको लागि एफएओले चाहिँ कसरी सहजीकरण अथवा सहयोग गरिराखेको छ?
0: भर्खरै प्रारम्भिक हामीले अध्ययन गरिरहेका छौँ काभ्रे जिल्लामा, यो अझै हामीले फाइनल रिपोर्ट त आउन बाँकी छ. म एकदम प्रारम्भिक प्रतिवेदनकै फाइन्डिङको रूपमा हजुरलाई सेयर गरौं. हाम्रो अलिकति एडभान्स मोडलिङबाट नै यो जुन जलवायु परिवर्तनको हामीले एनालिसिस गर्दाखेरि के देख्यौं भने आलुमा त्यसको अझै धेरै प्रभाव देखियो, उत्पादन घट्ने. अब यसलाई फाइन ट्युन गरेर हेर्न चाहिँ बाँकी नै छ कति ठ्याक्कै असर पर्छ, तर प्रारम्भिक संकेतले चाहिँ यसको सबैभन्दा ठूलो प्रभाव अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलिक धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने, क्लाइमेट रेजिलियन्ट भनेर भन्छ त्यसलाई कसरी बनाउने भनेर चाहिँ अब हाम्रो ध्यान गर्नुपर्ने छ. हामीसँग अरू विभिन्न प्रविधिहरू आइ नै रहेको छ, जस्तो अहिले मैले टिस्यु कल्चर ल्याबको कुरा गरेँ, त्यसले चाहिँ अलिकति रेजिलियन्ट बिउलाई चाँडै उत्पादन गर्न सहयोग दिन्छ. त्यस्तै गरेर हाइड्रोपोनिक्स माटो रहित खेती प्रविधिहरू पनि आएको छ. अब त्यसलाई अलिकति इन्टेन्सिभ रूपमा शहरी क्षेत्र अथवा उत्पादन क्षेत्र अगाडि नै लिएर जान सकिन्छ. त्यसपछि गएर बिउ सुधारकै कुराहरू भए र अर्को भनेको जलवायु परिवर्तनको सिधै असर भनेको रोग किराको प्रकोपहरू पनि आउँछ होइन, त्यो रोग किरालाई प्रतिरोधी कसरी बनाउने भन्ने कुराहरू त्यही अनुकूलित हुन सक्ने के प्रविधि गर्न सकिन्छ भनेर यसमा अझै धेरै गर्नुपर्ने कुराहरू चाहिँ छ.
1: जलवायु परिवर्तनका कारण आलु खेतीमा पर्ने प्रभाव र प्रभाव कम गर्नको लागि सरोकारवाला निकायबीच भइरहेको संवाद र समन्वयका बारेमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँगको संवादसँगै विशेष श्रृंखला हेलो मौसमको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं.
2: रासोपा सभापति लामी छानेको दिल्ली दौड़ आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता भएको छ. भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रियाको कार्यक्रम तय भएको छ. सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई छ. प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध, विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाफ भएको छ. प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान रहेको छ। गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने भएको छ र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेमका लागि छनौट भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। शुभरात्री, नमस्कार।

0: सुनत न अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ट्ज।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस वर्लिङ कम्युनिकेशन्स लिमिटेड वालिङ शाखाका लागि सेल्स रिप्रेजेन्टेटिभ घरदैलो सेवाका लागि एकजना कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक नेपाली नागरिकहरूले निम्न कागजात सहित दरखास्त आवेदन दिन सकिनेछ। पद सेल्स रिप्रेजेन्टेटिभ घरदैलो सेवा डी टू डी आवश्यक संख्या एकजना। मुख्य जिम्मेवारीहरू इन्टरनेट प्याकेजहरूको घरदैलो डोर टू डोर बिक्री र प्रवर्धन गर्ने, नयाँ ग्राहकहरू खोज्ने र मासिक बिक्री लक्ष्य हासिल गर्ने, बिलिङ र अपरेशन टोलीसँग समन्वय गर्ने, दैनिक बिक्री रिपोर्टहरू दुरुस्त राख्ने, योग्यता तथा आवश्यकताहरू, न्यूनतम प्लस टू उत्तीर्ण गरेको, राम्रो संचार कला र अरूलाई बुझाउन सक्ने क्षमता भएको, इन्टरनेट सेवाहरूको बारेमा आधारभूत ज्ञान भएको, फिल्डमा खटिएर काम गर्न सक्ने, दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिइनेछ। तलब सुविधा नेपाल सरकारको नियम अनुसार। आवेदन प्रक्रिया 100 उम्मेद्वारहरूलाई आफ्नो व्यक्तिगत विवरण सीभी निम्न ठेगानामा पठाउन अनुरोध गरिन्छ। इमेल saroj.shrestha@worldling.com.np। अन्य थप जानकारीका लागि सम्पर्क मोबाइल 98013 44 00 4। आवेदन दिने अन्तिम मिति यही जेठ 25 गते सम्म। आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469188921 र 98462939।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
3: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
2: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त थमथम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: योपाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: एसईई परीक्षा 2082 यसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: पुनामृत नै किन?
2: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
3: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
2: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
3: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
2: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
3: मनकारी अक्षय कोष दाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
2: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
3: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
2: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
3: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन
2: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
3: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
2: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
3: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
2: अन्य थप जानकारीका लागि श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ 10 फुलबारी स्याङ्जा
3: सम्पर्क नम्बर 0638412021 मोबाइल नम्बर 9856828432
2: समयमै पूर्णामृत जाऊ, आफ्नो भविष्य बनाऊ।
3: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
2: उपलब्धि मापन परीक्षा
4: ए अंकल गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
5: के हुन्थ्यो र नानी यही डाँपले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण
4: दाँत सफा गर्ने टल्काउने
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
4: दाँतको जरासम्म सफा गरी भर्ने
6: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
4: दाँतमा खोल राख्ने
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
4: बाङ्गो टिङ्गो दाँत मिलाउने
6: बच्चाहरूको दाँतको विशेष उपचार
4: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल
7: हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
7: मोबाइल 9846216629 र 9841168251।

0: दिदी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
4: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
3: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
4: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
3: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
4: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
3: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटरोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार
4: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आर्ट स्याङ्जा फोन 063-440-594
5: आहा कति राम्रो हो बाली नाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
6: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
6: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696
3: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त
7: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ त्यही गइहाले भइहाल्छ नि

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्री शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिमा भारतको औपचारिक प्रतिक्रिया, विदेश मन्त्रालयका प्रवक्ता भन्छन्
1: इट शुड बी क्लियर टू ऑल कंसर्न,
2: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: तेस्रो पक्षको भूमिका बारे भारतको जवाफको अर्थ के हो?
3: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै अगाडि बढेर टिको द्विपक्षीय रूपमा त्यसबाट प्रसहमत हुनुपर्ने कारण छैन।
0: पत्रकार युवराज घिमिरे र एलनिनो मौसमी अवस्थाले प्रतिकूलता चर्काउने राष्ट्रसंघको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वले मौसम सम्बन्धी नयाँ चरणको एल निन्योको अवस्थालाई अविलम्ब सम्बोधन गर्नुपर्ने जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। विश्व मौसम संगठन वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले आगामी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एल निन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ। राष्ट्रसंघका महासचिव गुटेरसले भने एल निन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप चर्काउनेछ। योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संकट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो। राष्ट्रसंघका महासचिवको भनाई, प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किभ राज्यका अधिकारीहरूले रूसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढ़ी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराती रूसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढ़ी घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमापार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेक लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिस सरकारसँग समेत कुरा गरेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन्। मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन्। इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ। यसैबीच युगाण्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्। उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो। इटलीका संचार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पक्षमा पुनः स्वागत छ। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच
2: 2 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्। उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो। इटलीका संचार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्ति

0: मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसंग उक्काएका थिए। साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए। एक रिपोर्ट। नेपालमा सीमाविद तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने,
1: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ, तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको बहावमा परिवर्तन भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन्, जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
0: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपु लेख लिम्पिया धुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जयसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
1: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाव गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजे बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौं।
2: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढ़िराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भन्दै आएको छ भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसलाई त्यो 2% बाँकी रहँदाखेरि त्यो सँगै ल्याउने एउटा भनौँ त्यो संकेतका साथ यिनीहरूले यसलाई अगाडि बढाइराखेको विपक्षी रूपमा। त्यसमा त यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो। त्यसबाट मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
3: संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
2: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री वालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर धेरै गम्भीर कुराहरू राखिदिनु भयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञहरूले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली नदीको मुहान के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्मेन्ट टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौं त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले अब प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छु भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद केस छैन पार्लियामेन्ट्री प्र्याक्टिसमा।
3: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन?
2: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन। त्यो संसदको रेकर्डमा प्रधान

0: आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्ट पारिदिनु आवश्यक छ, किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन, यो विपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्गाउन दुवै पक्षले सैद्धान्तिक रूपमा पटक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्री लाई ओभरुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देशलाई स्पष्ट पार्न सक्नुपर्छ।
1: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ़ दलकै सभापति रवि लामिछाने दिल्ली नै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
0: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई एउटा सकारात्मक दिशा दिन, यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायले गरेका हुन्छन्, तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै। त्यसो भएर उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ। हामीले
2: उनी थिए पत्रकार हिवराज घिमिरे, साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौं जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
3: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघिपछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलापानी गाउँकी लक्ष्मी कन्या धिताल।
4: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही नभएको छ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गर्दैन।
3: जुम्लाको हियाखोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
5: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुइसै त उता गइजा भन्ने त्यस्ताहरू चलन हुन्थ्यो। गोठमा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदो रहेछ। बानी पढियो अब छोरीहरू पनि मेरो 4 वटा छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिरा छैन मलाई।
3: तातो पानी गाउँपालिकाको हिया खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य।
6: घरमा बस्नुहुन्न भन्ने फेरि आँगनमै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसको आँगन जाने के? सात दिनसम्म फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ त्यो साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
3: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती राउल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालिएको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
2: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोड़िएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ।
7: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 डिग्री भन्दा बढ़ीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ, तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका, दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डडेलोको जोखिम बढ्ने गर्छ।
2: यसको साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: ए समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: ازشون بزاکا اوی نو یو دو سات یک پات تبلو چار میرا هرز گو ریڈیو آدی کھولے روشو اینکی آلو
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोकलायो तपाईं यतिखेर सुन्दै हुनुहुन्छ आदिखोला एफएम 105.4 मेगाहर्ज।

0: रेडियो आदि खुला 105.4
1: मनमा सधैं हल्ली चल्ली हुन्छ आदि खुल्दुली फ्रेंडशिप र रिलेशनशिप खुल्दुली।

0: ट्रेजेडी अट्रैक्शन।
1: तपाईलाई हार्दिक स्वागत छ। हामी काठमाडौँ नयाँ बानेश्वर स्थित रेडियो हरिको स्टुडियोबाट बोलिरहेका छौ। मेरो नाम दिपेन्द्र, स्टुडियोमा रविन्द्र र अर्जुन सँगै हुनुहुन्छ। चाल ढोकाको चुक्कु लगाउनुहोस्, छेउमा पानी ल्याउन नबिर्सनुहोस्। सकारात्मक सोच र सकारात्मक व्यवहारले तपाईँ हाम्रो जीवनमा सकारात्मक परिवर्तनहरू नै गर्छ। अप्ठ्याराहरूमा नहातिनुहोस्, सफलताहरूमा नमातिनुहोस्। यी नियमित अथवा रेगुलर संवादहरू मैले अहिले डाक्टर प्रभाकरलाई सम्झिरहेको छु। मान्छेलाई एकदम दुःख पर्छ, मान्छेलाई एकदम अप्ठ्यारो हुन्छ, मान्छे आत्तिन्छ, मान्छेले आफूलाई एकदमै कमजोर भएको फिल गर्छ। यो कुरा उसले कसैलाई सेयर गर्छ, त्यो अर्को सुन्ने मान्छेले के भन्छ, कस्तो इजी, कति सजिलो हिसाबमा, कति आनन्दित हिसाबमा, कातर कुरा नि गर्ने हो, कमजोर कुरा नि गर्ने हो। चिकित्सक परामर्श अथवा कोही कोहीले भन्ने गर्छन्, तैँले अहिले जिन्दगीमा अहिले दुःख पाइनस् पनि भोलि छोरा नातिलाई अथवा आफ्नो नयाँ पुस्तालाई आफ्नो जिन्दगीको कथा कसरी सुनाउँछस्? मान्छेको जिन्दगीमा सबै सफलता सफलता सफलता सफलता सफलता मात्रै हुन्छ र तैँले सफलता मात्र खोजिराखोस्? अप्ठ्यारो पनि त हुन्छ नि, असजिलो पनि त हुन्छ नि। यसलाई एक्सेप्ट गर्नुपर्छ, यसलाई स्वीकार गर्नुपर्छ, यसलाई स्वीकार गर्नुपर्छ, आत्तिनु हुँदैन। धेरै मान्छेले अरूलाई अरूतिर उपदेश दिने बेला, सम्झाउने बेला भन्ने कुरा यही नै हो, तर भोग्ने मान्छेलाई थाहा हुन्छ उसको कथा कस्तो छ भन्ने कुरा। जसले चोटहरू सहनुपर्छ उसलाई मात्रै थाहा हुन्छ चोटहरूको पीडाहरू। भन्दा भन्दै पनि फेरि तपाईँका लागि भन्नै पर्ने कुरा, यो युवा अवस्थामा किशोरावस्थामा समय एकदमै ऱ्यापिडली चेन्ज भइराख्ने यो अवस्थामा, सपनाहरू छिनछिनमा परिवर्तन भइरहने यो उमेरमा, स्ट्रेस तनावले हामीलाई घेरिरहेको हुन्छ, घेरि नै रहेको हुन्छ। अनि यो बेलामा आफूले आफूलाई चिन्नुहोस्, आफूले आफूलाई सम्हाल्नुहोस्। यसो कहिलेकाहीँ अनुमान हुन्छ नि, कहिलेकाहीँ अलिक धार्मिक होइन आध्यात्मिक हिसाबले अलिकति सोच्नुभयो भने भगवान् श्रीकृष्ण जेलमा जन्मिनु पर्यो, भगवान् श्रीराम वनवास जानु पर्यो, तपाईँ हामीलाई थाहा छ देवादिदेव महादेवलाई 7.5 को दशाले घेरेपछि गोब्रेकिरा भन्नु पर्यो, 5 पाण्डवको एक्लै श्रीमती द्रौपदीको चिरहरण भयो, त्यो पनि आफ्नै परिवारभित्र सत्यवादी युधिष्ठिर लगायतका 5 पाण्डवको वनवास जानु पर्यो, भगवान श्रीकृष्णको आफ्नै भान्जा हुँदा पनि अभिमन्यु, सायद मैले गल्ती बनाएको छैन होला, सायद अभिमन्युले अकालमै ज्यान गुमाउनु पर्यो। यस्ता कथाहरूले यी प्रेरणाका स्रोतहरू हुन्, यस्ता कथाहरूले हामीलाई अघि बढ्नका लागि मद्दत गर्छ। आदरणीय लोकप्रिय हास्य व्यङ्ग्य कलाकार हरिवंश राईको किताब चिना हराएको मान्छे तपाईँले सरस्वती पढ्नुभयो भने एउटा अग्र सेलिब्रिटीको एउटा कथाले तपाईँलाई बाँच्न सिकाउँछ। अक्षय कुमारको, भारतीय अभिनेता अक्षय कुमारको कथाले धेरै युवा र किशोर किशोरीलाई आफ्नो लक्ष्यमा पुग्नका लागि मद्दत गर्छ होला। त्यसैले पहिला चाहिँ हामी आफ्नै कथा खोजौं, आफूले आफूलाई चिनौ। एकदमै सरल छ यसको लागि। हामीले कहिलेकाहीँ भन्छौ नि, अगर त त्यस्तो दिन्छौ, आफूले आफूलाई चिनौ, आफ्नो गच्छ अनुसार निर्णय गरौ भने हुन्छ। तपाईँको तपाईँ कहाँ जन्मिनुभयो, तपाईँको घर कहाँ हो, कस्तो परिवारमा जन्मिनुभयो, कस्तो परिवारमा हुर्किनुभयो, अनि तपाईँको आजको जिन्दगी। कहिलेकाहीँ मलाई व्यक्तिगत रूपमा लाग्छ म अहिले नाफाको जिन्दगीमा छु। जुन अहिले मसँग मैले पाएका, मैले प्राप्ति गरेका जति कुराहरू छन्, यी सबै एउटा चलचित्र कर्मीका लागि ओस्कार पुरस्कार भन्दा ठूलो जस्तो लाग्छ। एउटा वैज्ञानिकका लागि, एउटा साहित्यकारका लागि उसले पाउने नोबेल पुरस्कार भन्दा बढी सफलता मसँग छ भनी मलाई फिल हुन्छ। त्यसकारण यहाँभन्दा ठूलो अपेक्षा केही पनि छैन। यहाँ भन्न खोजेको कुरा के भने, तपाईँ कुन धरातलमा उभिनु भएको थियो, कहाँ जन्मिनु भएको थियो, बुवा आमाले तपाईँलाई कसरी हुर्काउनु भएको थियो, तपाईँ कसरी हुर्कनु भएको थियो, र आज तपाईँ कुन ठाउँमा हुनुहुन्छ, र अब तपाईँ जाने कहाँ हो, तपाईँको गन्तव्य कहाँनिर हो, तपाईँले सोच राख्नुभएको कुरा चाहिँ कहाँसम्म हो। खास गरी अहिलेको पुस्ताले हरेक दिन जस्तो हजारौं नेपाली युवा किशोर साथीहरू युवा साथीहरू कामको खोजीमा अथवा पढाइको खोजीमा, उच्च अध्ययनको खोजीमा, आफ्नो रहरले, परिवारभित्रको बाध्यताले अथवा अभिभावकहरूको सपनाले 17, 18, 19, 20, 21, 22 वर्षको उमेरमा घर छोड्दै हुनुहुन्छ। घर मात्रै छोड्दै हुनुहुन्न, देश छोड्दै हुनुहुन्छ, समाज छोड्दै हुनुहुन्छ, धर्म, संस्कृति, परम्परा, आफन्त, एउटा परिवेश, जन्मिएको परिवेशलाई छोडेर विदेश जाँदै हुनुहुन्छ, विदेश जाने सोच बनाइरहनु भएको छ। र सँगसँगै यहाँ केही पनि गर्न सकिँदैन, यहाँ केही पनि छैन, यो देशमा बसेर के हुन्छ र भन्ने कुराको फ्रस्ट्रेसन पनि अहिलेको पुस्तामा छ, धेरैमा यो देखिन्छ। पछिल्लो समयमा झन् यो सामाजिक सञ्जालहरू बढी भइदिएर हो कि, समाचारका स्रोतहरू बढी भइदिएर हो कि, छिस्त्रीका कहीँ कतै केही गर्नु केही हुनु हुँदैन, कहीँ न कहीँ कसै न कसै ठोकिहाल्छ समाचार, यस्ता निराशावादी छ। अनि त्यो समाचारहरूमा पनि कस्ता समाचारहरू चाहिँ बढी भाइरल अथवा फैलिरहेका छन् भन्दा जोसँग नकारात्मक तत्त्वहरू छन्, निराशावादी समाचारहरू यसरी ऱ्यापिडली फैलिनु सकि। कोविडको बेलामा कोविड कसरी फैलियो त्योभन्दा डर लाग्दो छ। त्यसैले ईश्वर अवस्थाका साथी, युवा अवस्थाका साथीसँग विनम्र अनुरोध, आफूले आफूलाई माया गर्नुहोस्, आफूले आफूलाई चिन्नुहोस् र सम्भावना यहीँभित्र खोजिदिनुहोस्। आफ्नो मनमा अराजकता नल्याइदिनुहोस्, निराशालाई प्रवेश नदिनुहोस्, नकारात्मक सोचलाई मनभित्र प्रवेश नै नदिनुहोस्, आउनै नदिनुहोस्। हो, अप्ठ्यारो छ, कहिलेकाहीँ मै आत्तिन्छु, एकदमै आत्तिन्छु, एकदमै रुन मन लाग्छ, एक्लै रुन मन लाग्छ, कमजोर भएको फिल हुन्छ। तर मैले हारे भने के हुन्छ, तपाईँले हार्नुभयो भने के हुन्छ, होइन। सत्कर्म गर्नुहोस्, इमान्दार भएर काम गर्नुहोस्, निरन्तर लागिरहनुहोस्, एक दिन सबका दिन आएगा। त्यो धैर्यता भन्ने कुरालाई चाहिन्छ, धैर्यता भन्ने कुरालाई चाहिन्छ, धैर्यता गुमाउनु हुँदैन। कहिलेकाहीँ अधैर्य पनि होला, कहिलेकाहीँ दुःख होला, कहिलेकाहीँ अप्ठ्यारो होला, कहिलेकाहीँ आत्मबल कमजोर होला, आफ्नो कारणले कमजोर भइएला, परिवारको कारण कमजोर भइएला, छिमेकीको कारण कमजोर भइएला, 72 सालमा भुइँचालो गयो, गोर्खाको बारपाकदेखि धेरै ठाउँमा तहस नहस भयो समाज, करोडौँ भत्किए, मान्छेको ज्यान गयो, धेरै कुराहरू भत्किए, धेरै सपनाहरू भत्किए, त त्यहाँ आत्तिएको भए के हुन्थ्यो? त्यहाँ धैर्यता नभएको भए के हुन्थ्यो? फेरि समाज त उठ्यो नि, उठ्नु त छ, छँदैछ। त्यसैले युवास्थामा किशोरावस्थामा मनमा भुइँचालहरू गइरहन सक्छ, मनमा तरङ्गहरू आइरहन सक्छ, मनमा सपनाहरू फेरिरहन सक्छन्, मनमा कुराहरू खेलिरहन सक्छन्, तर मनलाई कतै नडगमाउन दिनुहोस्। मनमा अघि पनि भन्यो नराम्रा कुरा आउन नदिनुहोस्। तपाईँ र तपाईँ जस्तो साथीहरूको मनको खुल्लुलीमाथि छलफल र कुराकानी गर्न हामी हरेक रात 10 बजे खुल्लु.com आउँछौँ। आजको श्रृङ्खला अलिकति फरक छ होला, स्टुडियोमा अर्जुन, रविन्द्र अनि मेरो नाम दिपेन्द्र हो। हामी केही बेरमा आउनेछौँ खुल्लु.com को छलफलहरू।

0: फरी सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन यसको धुनी डटकम ग्याप सोलुसन यसको धुनी डटकम
1: पेट दुख्यो भनेर अस्पताल गएको डाक्टरले क्यान्सरको शंका गरे त्यसपछि त तीन लोक 14 भुवन देखे मन भत्भती पोल्यो आत्तिए के गरौं कसो गरौं भो छोरा छोरीको भविष्य अध्ययारो देखे अब दन्न बेलैमा काठमाडौँ क्यान्सर सेन्टर ताथलीमा पुगेछु क्यान्सर पहिलो स्टेजको रहेछ सोच्दै नसोचेको समयमै उपचार पाए आज म क्यान्सर मुक्त छु त्यसैले क्यान्सरको लक्षण थाहा पाउने बित्तिकै आत्तिने होइन उपचारका लागि अस्पताल जाने
2: क्यान्सर रोग सम्बन्धी सल्लाह जानकारी र उपचारका लागि काठमाडौँ क्यान्सर सेन्टर ताथली भक्तपुरले जनहितमा जारी गरेको सन्देश
3: थप सल्लाह सुझाव र जानकारीका लागि 9851332333 फोन गर्नुहोस् क्यान्सर डर होइन अब उपचार
4: वेलकम टु द मुभी वर्ल्ड टु लर्न फिल्म मेकिङ Everest Film Academy is the best academy in Nepal. We provide classes for directors,
5: Action!
4: acting, cinematography, sound and editing.
6: Samparka number 01-4798-188. 4798-188.
4: To join the Nepal film industry, your first step, Everest Film Academy. वेलकम
6: एभरेस्ट फिल्म एकेडेमी नयाँ बानेश्वर मिन भवन
0: कन्फ्युजनमा हामी युथ एन एजुकेसन भन्ने बाई बाई

0: don't hurtow. Confusion, get the solution. It's a cool dooley.com. Get the solution. It's a cool dooley.com.
1: झ्याल ढोकाको चुकु लगाउनुहोस्, छेउमा पानी ल्याउन नबिर्सनुहोस्। मोबाइलमा हाम्रो पात्र एप लोड मोबाइलमा हाम्रो पात्र एप डाउनलोड गर्नुभएको छ भने डाउनलोड पनि गरिदिनुहोस्। यति बेला रेडियो अर्डीको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बानेश्वरबाट बोलिरहेका छौ। हरेक रात 10 बजे हाम्रो पात्रको प्रस्तुति खुल्दुल .com देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.radio.com बाट एकैसाथ सुन्न सकिन्छ, प्रसारण हुन्छ। हाम्रो पात्र मोबाइल एपमा पोडकास्टको रूपमा तपाईँले सुन्न सक्नुहुन्छ। तपाईँले रेडियोको नै प्रडक्ट फर्सी नेटवर्क युट्युब च्यानल हेर्ने गर्नुभएको छ या छैन? फर्सी नेटवर्क FORSEENETWORK नेटवर्क केही प्रेरणादायी कथाहरू अहिले फर्सी नेटवर्कको युट्युब च्यानलमा छन्। सहकर्मी राधिकाले पोडकास्टको रूपमा कलाकारसँग अथवा कला क्षेत्रसँग आबद्धहरूसँग कुराकानी गर्नुहुन्छ। बहुत मजा छ, तपाईँले सुन्नुहोस्। तपाईँलाई आफूलाई बुझ्नको लागि मद्दत गर्छ, तपाईँका सपनाहरूलाई अझै फिल्टर गर्न मद्दत गर्छ, तपाईँका योजनाहरू, तपाईँका असफलताहरू र तपाईँका सफलताहरूलाई फर्सी नेटवर्क युट्युब च्यानलको पोडकास्टमा आउने कन्टेन्टहरूले अन्तर्वार्ता दिन आउने त्यो अन्तर्वार्ता दिन आउने जति पनि अन्तर्वार्ता त्यहाँ सुन्न पाइन्छ, उहाँहरूको कथाले हाम्रो मनोबललाई कमजोर बनाउँदैन, हाम्रो आत्मबललाई बलियो बनाउन सक्छ। युवा तथा किशोर किशोरी साथीहरू, मनलाई मन चञ्चल हुन्छ, सपनाहरू आउँछन्, उतार चढावहरू हुन्छन्, यी स्वाभाविक प्रक्रियाहरू हुन्। यसमा आत्तिनुपर्ने, मात्तिनुपर्ने, तर्सिनुपर्ने, डराउनु पर्ने कुरा चाहिँ छैन। तर चञ्चलतामा, उत्सुकतामा, खुल्लुलीमा, साथीहरूको प्रभावमा, लहलहीमा कहीँ कतै तपाईँले गलत निर्णय त गर्न खोज्दै हुनुहुन्न? लहलहीमा, खुल्लुलीमा, जिज्ञासु उत्सुकतामा एउटा एक्सपेरिमेन्ट गरौँ त भन्ने साथीभाइहरूको उस्काटमा होइन, अथवा साथीभाइहरूको प्रभावमा पछिल्लो समयमा सामाजिक सञ्जालमा भेटिएका सामग्रीहरूको प्रभावमा कहीँ कतै तपाईँले गलत निर्णय गर्न खोज्दै हुनुहुन्न? गलत निर्णय त्यसलाई भनौँ जसले तपाईँको तत्कालीन जिन्दगी तत्कालका लागि तपाईँलाई अप्ठ्यारोमा पार्छ र दीर्घकालीन रूपमा तपाईँलाई अप्ठ्यारोमा पार्न सक्छ। तत्कालका लागि अप्ठ्यारो पार्न सक्छ एउटा दीर्घकालीन हिसाबमा। किशोर अवस्थाको साथी हुनुहुन्छ, अहिले पढ्नुपर्नेछ, सिप सिक्नुपर्नेछ, अनुभवहरू आर्जन गर्नुपर्ने उमेरमा, यो उमेरमा तपाईँले पढ्नै छोड्नुभयो, सिप आर्जन गर्ने, ज्ञान आर्जन गर्ने पुरै छोड्नुभयो, लागु पदार्थको प्रयोगकर्ता हुनुभयो, असुरक्षित यौन व्यवहारमा तपाईँ संलग्न हुनुभयो, यौन व्यवहारमा संलग्न हुनुभयो, म अहिले माननीय 15-16-17-18 वर्षको एउटा किशोरी केटी भनौँ, एउटा केटी साथी र एउटा केटा साथी, ए हामी त माया प्रेममा छौँ, मायामा सब कुरा छुटमा छ होइन, माया भनेको माया हो, हामी जिन्दगी जिउने हो भनेर तपाईँले कसम खाएर एकदमै मायालु भन्नुभयो। तर 17-18 वर्षकै उमेरमा जसलाई अहिले कानूनले पनि वर्जित गरेको छ, तपाईँ यौन व्यवहारमा संलग्न हुनुभयो, त्यो यौन जोखिमपूर्ण यौन व्यवहार भयो र तपाईँहरू नचाहँदा नचाहँदै पनि तपाईँहरू अभिभावक बन्नुपर्ने परिस्थितिहरू सृजना भयो भने के हुन्छ होला यसो सोच्नुहोस् त। जबकि एउटा किशोरीको हकमा एउटा महिला एउटा किशोरीको हकमा त 20 वर्ष उमेरसम्म चाहिँ उसको प्रजननहरू विकास क्रममै रहेका हुन्छन् हो। आजको दिनमा एउटा युवाले सिप सिक्नुपर्ने अनुभव आर्जन गर्नुपर्ने ज्ञान गुणका कुरा सिक्नुपर्ने म आत्मनिर्भर कसरी हुन सक्छु भनेर उसले पढाइ लेखाइ पुरा गर्नु उमेरमा ऊ लागु पदार्थको प्रयोगकर्ता भए पनि उसको भविष्य के हुन्छ होला। एकजना भाइ साथी साथी साथीको ललैमा केही दिनपछि बिहा हुनुपर्ने बिहाको लगत त्यहाँ अस्ट्रेलिया जानुपर्ने साथीभाइको ललैमा अब बाबुआमाको रेखदेख हुँदाहुँदै पनि बाबुआमाको माया प्रेम हुँदाहुँदै पनि बाबुआमाको मायाले नचिन्दा आफ्नो भविष्यलाई भविष्यका बारेमा नसोचिदिँदा नबुझिदिँदाखेरि 22-23 वर्षको एकजना साथी अहिले पुलिसको कस्टडीमा हुनुहुन्छ लागु पदार्थको प्रयोगकर्ताको हिसाबमा। अब मिनिमम उस्तै पर्यो 4-5 वर्ष जेल पर्नुपर्छ अन्त 23-24 वर्षको मान्छे 5 वर्ष जेल पर्यो भने 28-29-30 वर्ष पुग्छ। इज्जत गयो उर्वर समय गयो पैसा गयो अध्ययन गयो अनुभव गयो के भयो त बाँकी के हुन्छ त हुँदैन नि। अहिले त अहिले अहिलेको उमेरमा तपाईँले गरिरहनु भएको कामले तपाईँको अहिले तपाईँले चुरोट खाइराख्नु भएको छ सुर्ती खाइराख्नु भएको छ रक्सी खाइराख्नु भएको छ तपाईँ पढ्नुहुन्न जुवा तास खेलिरहनु भएको छ के अरे लागुपदार्थको प्रयोगकर्ता हुनुहुन्छ दुर्व्यसनी हुनुहुन्छ भने तपाईँको अबको 10 वर्षपछिको 15 वर्षको जिन्दगी कस्तो हुन्छ होला। सँगै पढेका साथीहरू इन्सपेक्टर होलान् डिएसपी होलान् डिआइजी होलान् उपसचिव होलान् सचिव होलान् मुख्य सचिव होलान् डाक्टर होलान् इन्जिनियर होलान् समाजका लब्ध प्रतिष्ठित व्यक्तित्व होलान् व्यवसायी होलान् हो विदेशमा गएर काम गरेर मतलब पैसा कमाउलान् उनीहरूको खुसी जिन्दगी गर्छन् श्रीमान श्रीमती छोराछोरी घर व्यापार उनीहरूको एकदमै आफ्नै सँगै सँगै हुर्केको साथीहरूको लोभलाग्दो जिन्दगी भइरहेको बेलामा तपाईँ भर्खरै जेलबाट छुट्नु पर्यो भर्खरै सुधार केन्द्रबाट छुट्नु पर्यो अथवा के गर्ने बुद्धि पुगेन सानैमा लभ गरियो बिहा गरियो छोराछोरी भयो भनेर अबको 10 वर्षपछि नमजाको कथा बुन्नुभन्दा अप्ठ्यारो लाग्दो कुराहरू अरूलाई सुनाउनु भन्दा रमाइलो कुरा सुनाउनु सफलताको कथा सुनाउनु मजा होइन र त्यसैले ईश्वर अवस्थामा आउने चञ्चलता उत्सुकता जिज्ञासु स्वभाव अथवा यो उमेरमा अरूबाट हुने प्रभाव र त्यो प्रभावले निम्ताउने दुर्घटनाहरूका बारेमा अहिलेका साथीहरू सोचिदिनुहोस्। यसले अहिले जसले खुल्ली.com सुनिरहनु भएको छ तपाईँको घर परिवारमा किशोर अवस्थाको साथी हुनुहुन्छ छोरा हुनुहुन्छ भान्जा हुनुहुन्छ भान्जी हुनुहुन्छ किशोर अवस्थाको कोही हुनुहुन्छ भने कम्तीमा समय सापेक्ष स्कुलिङ गरिदिनुहोस् सिकाइदिनुहोस् नगर मात्र नभन्नुहोस् कपाल किन त्यस्तो काटेको कस्तो कपडा लगाएको होइन किन घर ढिलो आएको होइन कस्तो साथीसँग हिँडेको भनेर प्रश्न मात्र नगरिदिनुहोस् उत्तर पनि भनिदिनुहोस् किन ढिलो आएको कस्तो साथी बनाएको कस्तो सङ्गतसँग हिँडेको कस्तो कपाल काटेको कस्तो कपाल कपडा लगाएको यसमा प्रश्नहरू मात्रै नत्यर्साइदिनुहोस् क्वेसन मात्र रेज नगरिदिनुहोस् के होइन कि कसो हाम्रोमा के भयो क्वेसन मात्र रेज गर्ने कुरा भयो क्या त्यो किन भन्न खोजेको नगर चाहिँ किन भन्न खोजेको त्यसको जवाब पनि दिनुपर्छ कि जस्तो लाग्छ। यति बेला हामी रेडियो अडियोको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बानेश्वरबाट बोलिरहेका छौँ। मेरो नाम दिपेन्द्र हो स्टुडियोमा अर्जुन र रविन्द्र हुनुहुन्छ। झ्याल टोकाको चुक्को लगाउनु छेउमा पानी ल्याउनु नबिर्सनुहोस्। सकारात्मक सोच र सकारात्मक व्यवहार चाहिँ तपाईँसँग रहिरहोस्। हामी एकैछिन पछि आउनेछौँ।

It's a cool dooley.com.

0: tragedy attracts them.
1: तपाईलाई अहिले डन्डीफोले सताइरहेको छ होला, यो स्वाभाविक हो। धेरै सतायो, धेरै अत्तायो भने चिकित्सकसँगै परामर्श गर्नुहोस्। तपाईलाई डन्डीफोले अताइरहेको छ, तपाईलाई हस्तमैथुनको उत्सुकताले अहिले अताइरहेको छ, हस्तमैथुन गर्न मन लाग्छ, गर्यो ला आँखा कमजोर हुने कि ढाड दुख्ने कि नपुंसकता हुने हो कि बिरे सबै सकिने हो कि भन्ने डर त्रास छ। महिनावारीको पीड़ा एउटा किशोरीका लागि कति गाह्रो होला। हरेक महिना महिनावारी हुँदाखेरि महिनावारीले एउटा किशोरीलाई मानसिक रूपमा पार्ने प्रभाव, शारीरिक रूपमा प्रभावले हरेकचोटि हेत्री भमान अर्को जुनीमा त यस्तो हुँदै नहोस् भन्ने पनि फिल गरेको होला, फिल गर्नुहुन्छ होला, होइन? प्रजनन अङ्ग उसको यस्तो छ, मेरो यस्तो छ, शरीरका अङ्गहरू उसको यस्तो छ, मेरो यस्तो छ, है? अनि साथीभाइहरू, ऊ साथीले यस्तो कपडा लाउँछ, मेरो यस्तो छ, साथीभाइ उसले यस्तो मोबाइल बोक्छ, मेरो यस्तो छ, ऊ साथीको घर यस्तो छ, मेरो यस्तो छ, मेरो यस पनि छैन, उसको त्यस्तो छ। तुलना, कम्पेरिजन यसले अर्को दुविधा ल्याउँछ, यसले अर्को अप्ठ्यारो निम्त्याउँछ। किशोरावस्थामा हस्तमैथुन स्वाभाविक प्रक्रिया हो। किशोर अवस्थामा शरीरका अङ्गहरू परिवर्तन हुनु स्वाभाविक प्रक्रिया हो। किशोर अवस्थामा तपाईँका सोचहरू परिवर्तन हुनु, स्वभावहरू सपनाहरू परिवर्तन हुनु स्वाभाविक प्रक्रिया हो। किशोर अवस्थामा अभिभावक र तपाईँको बीचमा हल्का ग्याप हुन थाल्नु स्वाभाविक प्रक्रिया हो। यसलाई अब मेरो र अभिभावकको बीचमा अर्थात् छोराछोरी र मेरो बीचमा अब केही ग्याप हुन्छ होला, मैले ग्याप गर्नु हुँदैन है, ग्याप भयो भने पनि त्यो ग्यापलाई मैले यसरी म्यानेज गर्नुपर्छ है भनेर अभिभावकले सोच्ने। म किशोर अवस्थामा छु त्यस कारणले गर्दाखेरि अब म अलि ठुलो भइसकेको छु त्यस कारणले गर्दाखेरि म अलि जिम्मेवार हुनुपर्छ, जिम्मेवारी मैले वहन गर्नुपर्छ, जिम्मेवारी वहन गर्दाखेरि म कुलतमा लाग्नुहुन्न, कुबाटोमा लाग्नुहुन्न भन्ने कुरा अभिभावकहरू किशोर अवस्थाको साथीमा नै फिल हुने। र यस्तो बेला म अभिभावकसँग अलिक टाढा बस्न मन लाग्छ, यो चाहिँ यसबाट म अभिभावकसँग टाढा बस्नु हुँदैन भनेर अभिभावकहरूको अनुभव सुन्नुपर्छ र आफ्नो भोकाइलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा पनि किशोर अवस्थाको साथीहरूमा नै आइदियो भने तपाईँहरूको जग बलियो हुन्छ। अहिलेको यो किशोर अवस्था भनेको चाहिँ तपाईँ कस्तो अभिभावक बन्ने भनेको बेस हो क्या, तपाईँ यो देशको कस्तो नागरिक बन्ने भन्ने कुरा हो कि, तपाईँले कस्तो राम्रो केटासँग बिहा गर्ने, तपाईँले कस्तो राम्री केटीसँग बिहा गर्ने, अथवा तपाईँले आफ्नो जिन्दगीलाई कस्तो राम्रो यसरी बिताउने भन्ने कुराको चाहिँ यो बेस हो, यो जग हो, यो धरातल हो। यही जग बिग्रियो, यही जग कमजोर भयो भने तपाईँको जिन्दगीको घर पनि कमजोर हुन्छ, तपाईँ बस्ने घर मात्र होइन तपाईँको मनको घर पनि कमजोर हुन्छ। मनको घरलाई कमजोर नबनाउनका लागि अहिले मनलाई दरिलो बनाउनुहोस्। म अघि नै एउटा प्रसङ्गमा जान्छु, अभिभावकले तपाईँको कपालको स्टाइल लिएर अथवा तपाईँको स्कुलमा यस्तो कपाल किन काटेको भनेर भन्नुहुन्छ होला, त्यो भन्नुको पछाडिपट्टि यो पढाइमा डेडिकेटेड भइदियो हुन्छु, सिपमा डेडिकेटेड भइदियो हुन्थ्यो, फोकस भइदियो हुन्थ्यो, यो अहिले नक्कले बनिदियो भने कपालमा मात्र ध्यान दियो, लाउने कुरामा मात्र ध्यान दियो, घुमफिरमा मात्र ध्यान दियो भने चाहिँ यसले यसको भविष्य बिग्रिन्छ कि भनेर चिन्ता गर्नुभएको होइन। छोराछोरीको कपालको स्टाइल नराम्रो होस् होइन, अलि फेसनेबल कपडा नलाउनु भने कोही पनि अब आएको चाहना नै होइन, तर त्यसको प्रस्तुति फरक भइदिन्छ क्या। कहिलेकाहीँ हामीले भन्न जान्दैनौँ, कुरा गर्न जान्दैनौँ जस्तो चाहिँ मलाई लाग्छ। यो चाहिँ एउटा छोरी मान्छे अलिकति साँझ परेपछि नआएपछि कहाँ त्यस नक्कली यस बेलाउने गर भन्ने आमा अथवा बुवा रिसाउनुहुन्छ, ताल परिने आमा बाउले एक जुत्ताबाट पिट्नुहुन्छ। हामीले के गर्छौ, ए म ठुली भइसके, मलाई ट्रस्ट नगर्ने, मलाई विश्वास नगर्ने, मलाई हिँड्यो भन्ने, मलाई विभेद गर्ने भन्ने कुरा चाहिँ कहिलेकाहीँ हाम्रो मनमा लाग्छ होला। तर सँगसँगै मलाई फिल हुने कुरा चाहिँ के भने, होइन नि, अभिभावकले चिन्ता पनि त व्यक्त गर्नुभएको होला नि त। हामीले म मम्मी बाबा म यस्तो ठाउँमा छु, यति बेला आउँछ, यति ढिलो छ भनेर कि प्रभावकारी कम्युनिकेसन गर्नु पर्यो। हामीले प्रपरली कम्युनिकेसन पनि गर्न नसक्ने अनि ढिलो आउँदाखेरि चिन्ता पनि होला नि, कसैले के भयो भने, कसैले बाटोमा दुःख दियो कि, दुर्घटना भयो कि, हामी कसैले केही भने कि भन्ने चिन्ता पनि त होला मेरो अभिभावकलाई हो। यो बिचमा अभिभावक रिसाउनु ठुलो कुरो होइन र छोराछोरी ढिलो आउनु कुरा ठुलो कुरो होइन, बिचको जुन कम्युनिकेसन ग्याप हुन्छ, संचारको ग्याप हुन्छ, किन रिसाउनु भएको भन्ने कुरा जवाब दिनुहोस्, भनिदिनुहोस्। साथीभाइको सङ्गतलाई लिएर अभिभावकले कहिले काहीँ कम्प्लेन गर्नुहुन्छ हो, तपाईँ असल मान्छे हुनुहुन्छ भनेर खराब साथीलाई पनि त सही बाटोमा ल्याउन सक्नुहुन्छ होला नि त होइन र हो नि त। तपाईँ असल साथी हुनुहुन्छ भने खराब साथीको सङ्गत खराब सङ्गतमा रहेको साथीलाई असल बाटो डुलाउनु पनि त एउटा अर्को साथीको त कर्तव्य जिम्मेवार त हो नि त। मुख्य कुरा तपाईँ र तपाईँको अभिभावकको बीचमा चाहिँ कुराकानी हुन्छ या हुँदैन, कस्तो कुराकानी हुन्छ, त्यो ग्याप चाहिँ भइदिनु भएन। होइन भने अभिभावक शब्द हिसाबको रिसाइ गर्ने, केटाकेटीले जहिले पनि ठुस्कियो ठुसै गर्ने, मेरो अभिभावकले बुवा आमाले मेरो कुरै बुझ्नुहुन्न, ड्याडीले मेरो कुरै बुझ्नुहुन्न, मम्मीले मेरो कुरै बुझ्नुहुन्न, बुवाले मेरो कुरै बुझ्नुहुन्न, मेरो कुरै सुन्नुहुन्न होइन। छोराछोरीले भनिराख्ने छोराछोरी अनि अभिभावकले बदमास छ भनेकै तिर्दैन, भनेकै मान्दैन, यो पनि मान्दैन, त्यो पनि मान्दैन, फलानाका छोराहरू कस्ता, फलानाको छोरा र तपाईँको छोरा फरक हो। अहिले स्टुडेन्ट हामी तिनजना छौँ, रविन्द्र, अर्जुन र दिपेन्द्रको स्वभाव फरक छ, आवश्यकता फरक छ, सपनाहरू फरक छन्, योजनाहरू फरक छन्, भविष्यका सपनाहरू फरक छन्। एउटै बाउ आमाबाट जन्मेका, कहिले हामी जिस्केर भन्छौँ कि एउटै फ्याक्ट्रीबाट जन्मेका होइन, एउटै बुवा आमाबाट जन्मेका, एउटै कोखबाट जन्मिएका भाइ बहिनी, दाई बहिनी, जुम्ल्याहरूको त कुरा मिल्दैन, दाजुबहिनीको त कुरा मिल्दैन, दाजुभाइको त दाजुबहिनीको त कुरा मिल्दैन भने हामी फरक फरक परिवेशमा जन्मे हुर्केकाहरूको पनि कुरा मिल्दैन, विचार मिल्दैन, स्वभाव मिल्दैन न। अभिभावकले छोराछोरी अरूको छोराछोरीसँग आफ्नो छोरीसँग कम्पेयर गर्नु राम्रो हो, न छोराछोरीले अरूको अरू अभिभावकसँग आफ्नो अभिभावक कम्पेयर गर्नु राम्रो हो। अघि नै भनेको त्यसैले आफूले आफूलाई चिन्नुहोस्, आफूले आफूलाई बुझ्नुहोस्, आफूले आफूलाई माया गर्नुहोस्। जीवन सुन्दर छ, अप्ठ्यारो असजिलो हावा हुन्डरी चक्रपात हुन्छ नि त्यो हुन्डरी कहिलेकाहीँ भैँचालो अथवा ग्रहण सधैँ लागिरहँदैन, सधैँ मुसलधारे पानी परिरहँदैन, सधैँ बाढी पहिरो मात्र गइरहँदैन। जीवन सुन्दर छ, सहज छ, रमाइलो छ र एक दिन रमाइलो हुन्छ। खुल्लु डटकमको यो श्रृङ्खला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाई इष्टमित्र आफ्नो आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। हामी त्यसैभरिका लोकप्रिय एफएम स्टेशनका साथ काठमाडौँमा रेडियो अडियो र www.eradioaudio.com एकैसाथ तपाईँसँग बोलिरहेका छौँ, तपाईँसँग कुराकानी गरिरहेका छौँ। स्टुडियोमा रविन्द्र अनि त्यसै गरी म दिपेन्द्र र अर्जुन हामी तपाईँको साथमा छौँ। एकैछिन पछि आउनेछौँ खुल्लो डटकमको साथमा रहनुहोला।

0: आजकम
1: आजको खुल्लो झर्कमको यो श्रृंखला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाई इष्टमित्र आफ्नो आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। आजको यो श्रृंखला तपाईँसँग कुराकानी गरिरहँदाखेरि बोलिरहँदाखेरि अलिकति स्पिरिचुअल आध्यात्मिक कुराहरू पनि तपाईँले सुनिदिनुहोस्। धार्मिक हुनुहोस् भन्न खोजेको होइन, स्पिरिचुअल कुराहरू पनि तपाईँले अलिकति आध्यात्मिक भएर अलिकति तपाईँले नेपाली यो हुन्छ नि हाम्रा लोककथाहरू पढ्नुभयो भने अथवा हाम्रा केही धार्मिक भनौँ न चलन चल्तीका कुराहरूलाई के जस्तो आफू भलो त जगतै भलो भने जस्तै यी हाम्रा चलन चल्ती उखान टुकालाई फिल गर्नुभयो भने भन्छ नि खोलो खोलो तर्यो लौरो बिर्स्यो भने त्यस्तो स्वार्थी हुनु भएन। हामी खोलो तर्यो लौरो बिर्स्यो हो त्यस्तो हुनु भएन, आफू भलो त जगतै भलो भने जस्तो तपाईँले राम्रो गर्नुभयो भने तपाईँले अरूबाट राम्रो कुराको अपेक्षा गर्नुहुन्छ, तपाईँलाई कसैले माया गरिदियोस् भन्ने लाग्छ, सम्मान गरिदियोस् भन्ने लाग्छ, कि राम्रो कुरा सुनाइदियोस् भन्ने लाग्छ होइन, तपाईँको केयरिङ गरिदियोस् भन्ने लाग्छ भने तपाईँले पनि अरूलाई त्यस्तै व्यवहार गर्नुभयो भने तपाईँ अरूलाई जस्तो व्यवहार गर्नुहुन्छ त्यस्तै व्यवहार पाउने त हो नि। यो अभिभावकसँग नै अनुरोध हो, यो चाहिँ किशोर किशोर साथीहरूसँग नै अनुरोध हो। सँगसँगै यो देशमा केही पनि गर्न सकिन्न, यो देशका नेता खराब, यो देशका कर्मचारी खराब भनेर हामीले आफूले आफूलाई नै कमजोर बनाएर चाहिँ विदेश जाने बित्तिकै विदेशमा चाहिँ यो पैसा टिप्ने रुख चाहिँ छैन त्यति भन्दा भन्दै पनि अहिले सम्झिहाल्यो विदेशको कुरा चाहिँ यो यदि तपाईँ अब यो यदि यदि नेपालमा छैन सम्भावना छैन होइन एकचोटि जान्छु सिप आर्जन गर्छु थोरै पैसा पनि कमाउँछु भन्ने तपाईँले लागिरहेको छ भने चाहिँ तपाईँलाई अस्तिदेखि भन्दा छ उहाँले सुभाष ह्युमन रिसोर्स सुभाष ह्युमन रिसोर्स भन्ने कम्पनी छ यो काठमाडौँ बिजुली बजारमा, तपाईँले फेसबुकमा पनि सुभाष ह्युमन रिसोर्स भन्ने कम्पनी हेर्नुभयो भने पनि त्यहाँ थाहा हुन्छ होला। अनि त्यहाँ यसरी यसो हेर्नुभयो भने त्यहाँ चाहिँ त्यो मलेसियामा जिरो इन्भेस्टमेन्टमा जिरो लगानीमा तपाईँ जाजरको रुकुम इलाम पाँचतर भोजपुर कैलाली चितवन नवलपुर सराय जत्ताको साथी भए पनि यदि तपाईँले जस्तो सुभाष ह्युमन रिसोर्स भन्ने कम्पनीको फेसबुक पेज हेर्नु त्यहाँ कहिले कहीँ डिमान्डहरू आएको हुनसक्छ, अनि डिमान्ड आएर तपाईँलाई यदि तपाईँले त्यो विदेश जान खोज्दै हुन्छ भने अनि तपाईँ त्यहाँ चाहिँ इन्टरभ्यूको डेट तोकिएको हुन्छ, यदि तपाईँले उहाँले लिएको इन्टरभ्यूमा तपाईँ पास हुनुभयो भने एक रुपियाँ पनि पैसा खर्च हुँदैन, तपाईँको एक रुपियाँ पनि पैसा खर्च हुँदैन। तपाईँ जिल्लाबाट काठमाडौँ आउँदाखेरिको ट्रान्सपोर्टेसनको पैसा पाउनुहुन्छ, होटलमा बसेको पैसा पाउनुहुन्छ, पासपोर्ट बनाएको निश्चित तपाईँले बनाउनु भएको राहदारी बनाउनु भएको निश्चित पैसा तपाईँले पाउनुहुन्छ होइन, मेडिकल गर्दा पैसा लाग्दैन, एयर टिकटमा पैसा लाग्दैन हो, कहीँ कतै भिसा बाबतमा एक रुपियाँ पनि पैसा तिर्नु पर्दैन। र अहिले मैले थाहा पाएअनुसार चाहिँ करिब करिब 50,000 रुपियाँ महिनाको तपाईँले कमाउन सक्ने सम्भावना रहन्छ यदि तपाईँ मलेसियामा गएर काम गर्नुभयो भने। त्यसैले यो चाहिँ मैले सुभाष ह्युमन रिसोर्सको बारेमा सुभाष मेरो साथी भएको हिसाबमा होइन यति कुरा थाहा पाएर भने, सायद अरू केही संस्थाले पनि जिरो कस्टमा चाहिँ वैदेशिक रोजगारमा लैरहेका हुन्छ, तर मैले सुनेको छु त्यही मलेसिया जान 2,00,000, 3,00,000, 4,00,000 रुपियाँ खर्च गर्नेहरू पनि हुन्छ अरे। अनि अर्को पनि यो जानकारी गराइहाल्छु यो युवा र किशोर किशोर साथीहरूका लागि, छिट्टै नै कतार एयरवेजका लागि झन्नै झन्नै 900,000 मान्छेहरूको पनि डिमान्ड आउँदैछ, यदि तपाईँ होइन एकचोटि जान्छु विदेश जान्छु अनुभव लिन्छु भन्ने लाग्छ भने यो पनि एउटा अपर्च्युनिटी पनि सायद आउँछ होला, यो वैदेशिक रोजगार विभाग कता कता आउँछ होला यसको नोटिसहरू यो हेर्दै गर्नु होला, त्यो पनि एकदमै जिरो इन्भेस्टमेन्टमा एक रुपियाँ नै पैसा लाग्दैन। र युवा र किशोर किशोर साथीहरूसँगै बढी कुराकानी गर्ने भएको हुनाले चाहिँ मलाई अर्को जोड्नु मन लागेको चाहिँ अलि पछिल्लो समयमा माल्टा जाने, म्युज कता कता माल्टा जाने अथवा रोमानिया जाने, कता कता जाने, पोल्यान्ड जाने साथीहरू हुनुहुन्छ अरे होइन एकदमै. जस्तो मैले हिजो एकजना रोमानियामा यो रोमानियामा रोजगारीको डिमान्ड लिएर आउँदा एकजना साथीलाई भेटेका थिएँ. रोमानियामा अहिले लगभग 60,000 to 1,00,000 रुपियाँसम्म मात्रै आमदानी हुने रहेछ महिनाको. र रोमानियामा जाँदा कम्तीमा नि मान्छेले अहिले 6,00,000, 7,00,000, 8,00,000, 10,00,000 रुपियाँ खर्च गरेर जाँदो रहेछ है. 6-8 लाख रुपियाँ, 10 लाख रुपियाँ खर्च गरेर, 5-6 लाख रुपियाँ खर्च गरेर रोमानिया गएर महिनाको 50,000 रुपियाँ कमाउनु भन्दा त्यो पैसाले त्यही पैसा जोगाएर तपाईँले कहीँ कतै चिया पसल खोल्नुभयो, तरकारी पसल खोल्नुभयो, होइन खाजा पसल खोल्नुभयो भने त्यसले जित्छ है साथी. तपाईँ एक्लै होइन, दुईजना तिनजना साथी, दुईजना साथी मिलोस् एउटा रेस्टुरेन्ट खोल्नुहोस् बरु बाबा 10 लाख रुपियाँमा, एउटा मासु पसल खोल्नुहोस् 20 लाख, 10 लाख रुपियाँ, 10 लाख रुपियाँ खर्च गरेर है तपाईँ रोमानिया जानुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन. जिरो इन्भेस्टमेन्ट हो, 2 वर्ष काम गरेर आउँछु, 4 वर्षदेखि मिहिनेत गर्छु हो, यहाँ अलिकति सिप पनि आर्जन हुन्छ, अलिकति पैसा पनि हुन्छ, त्यसपछि केही गर्छु भन्ने लाग्छ भने चाहिँ यसरी गयो हुन्छ. होइन भने युरोपियन कन्ट्री हो म जान्छु भनेर रोमानिया जाने कुरा मलाई चाहिँ मलाई त्यति धेरै मजा चाहिँ लागेन. यो मनमा लाग्यो, मनमा लागेको कुरा. अनि यो एउटा मान्छे छ, त्यो मान्छेले उता पठाइदिन्छ अरे, अमेरिका लैजान्छ अरे, अथवा पोल्यान्ड लैजान्छ अरे, अथवा माल्टा लैजान्छ अरे भनेर रेका भरमा, अनुमानका भरमा. हेर्नुहोस् सबैभन्दा तपाईँलाई ठग्ने भनेको तपाईँको नजिकको मान्छेले हो. तपाईँले जसलाई विश्वास गर्नुहुन्छ त्यसैले नै तपाईँको विश्वासमा घात गर्ने हो. तपाईँले नचिनेको, तपाईँले नपत्याएको, तपाईँले ट्रस्ट नगर्ने मान्छेले, विश्वास नगर्ने मान्छेले तपाईँको मन जित्न सक्दैन र तपाईँ ठगिनुहुन्न, ठग्दै ठगिनुहुन्न. त्यसैले तपाईँ आफ्नैबाट ठगिन सक्नु होला है, तपाईँले आफ्नै मान्छेले ठग्ला नै र यति भनिदिने मान्छे हुँदैन. तपाईँले 10 लाख रुपियाँ तिरेर वैदेशिक रोजगारमा 10 लाख रुपियाँ तिरेर महिनामा 50-20-50 के अरे 60-70 हजार ल 1 लाख रुपियाँको लागि महिनामा 5 लाख के अरे एकचोटिमा 5 लाख, 7 लाख, 8 लाख, 10 लाख रुपियाँ तिरेर महिनामा 1 लाख रुपियाँको लागि 60,000 रुपियाँको लागि 70,000 लागि तपाईँ जाँदैनहुन्छ भने तपाईँले गलत निर्णय गर्दै हुनुहुन्छ. खुक्क लाएर एउटा अचानो एउटा एउटा खुकुर लिनुहोस्, मासु पसल राख्नुहोस्, राम्रो चल्छ, जहाँ राखे पनि चल्छ. त्यो पसल प्रति त्योमा तपाईँ इमान्दार भइदिनुहोस्, साग पसलमा साग बेच्नुहोस्, तरकारी बेच्नुहोस्, त्यो साग पसल प्रति इमान्दार बनिदिनुहोस्. अहिले काठमाडौँमा पठाउ चलाउने साथीले सरदर एउटा सेकेन्ड ह्यान्ड मोटरसाइकल तपाईँले लगभग 1 लाख रुपियाँ सेकेन्ड ह्यान्ड गाडी पाउनु, के अरे बाइक पाउनुहुन्छ, स्कुटी पाउनुहुन्छ भने त्यो स्कुटी चलाएर सरदर 2500-3000 रुपियाँ एकजना साथीले कमाउनु छ. सरदर 2500-3000 रुपियाँ कमाउने भनेको महिनामा 90,000 रुपियाँ कमाउने हो. तपाईँ मान्छे म पठाऊ, मान्छे ओसार्दिनँ, म तरकारी ओसार्छु भनेर 20-25 किचनलाई, 20-25 पसललाई फोकस गरेर तरकारी सप्लाई काम गर्नु छ, कहीँ जानै पर्दैन. पैसा फल्ने बोट विदेशमा छैन, ढुक्क हुनुहोस् र विदेशमा साथीहरूले एयरपोर्ट जाँदै गरेको फोटो पोस्ट गरेको फेसबुक हेरेर, समुद्रको तीरतिरको फोटो हेरेर, अथवा विदेशबाट फर्किँदै गरेको फोटोहरू साथीहरूको फोटो हेरेर प्रभावित भएर यो निर्णय चाहिँ गरि नहाल्नुहोस्, सोच विचार गर्नुहोस्. यो उमेरमा भनेको एउटा किशोर अवस्था, यो अवस्थामा भनेको सिप सिक्ने हो, सिप आर्जन गर्ने हो है. त्यो हिसाबले चाहिँ तपाईँ जानुभयो हुन्छ, होइन भने बी केयर फोन. हामी एकैछिन पछि आउनेछौ खुल्दुली डट कम को साथमा रहनु.
0: रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी. सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन खुल्दुली.com.

0: tragedy attracts them.
1: हाम्रो पात्रको प्रस्तुति हो खुल्दुली .com देशै भरिका लोकप्रिय एफएम स्टेशनका साथ www.radio.com मार्फत सुनिरहनु भएको छ। हाम्रो पात्रमा लाइभ छ, हाम्रो पात्रमा पोडकास्ट रूपमा सुन्न सक्नुहुन्छ। स्टुडियोमा रविन्द्र हुनुहुन्छ, स्टुडियोमा अर्जुन हुनुहुन्छ, स्टुडियोमा म दिपेन्द्र छु। आजको खुल्लु .com को श्रृङ्खला मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। अन्त्यमा आज रविन्द्रले अर्को एउटा प्रेरणादायक कथा जोड्दै हुनुहुन्छ। रविन्द्र, प्लिज।

0: होइन के गरे यो बिहानको साथ बज्न पाएको छैन तरकारी ओरिँदैछौ त
1: आज पारी गाउँको क्याम्पमा गर्भ जाँच गर्न जानु पर्नेछ क्या
0: तिमी हेडपोस्ट कि अनमी हो त्यहाँ आइहाल्छन्
1: धेरै मान्छेले अझै पनि गर्भ जाँच गर्नुपर्छ भन्ने बुझेका छैनन् क्या त्यही भएर हामीले गाउँमा बेला बेलामा यस्ता सेवाहरू दिने गरेका छौँ
0: उता जाने भएपछि पहिले नै भनेको भए हुने नि
1: पहिले नै भनेको भए के हुन्थ्यो र तपाईँले मलाई खाना पकाउन सघाउनुहुन्नथ्यो क्या रे
0: फेरि तिमी कुरालाई अन्त्यतिर मोड्न थाल्यो है आमाको लागि रोटी पनि बनाइदेऊ
1: थाहा छ मलाई तेरी कसरी भ्याउने होला यो सब उहाँ माथि पुग्नु छ

0: सपना दिदी नमस्ते।
1: नमस्ते,
0: मेरो नाम सानु हो। ती तपाईहरुको क्याम्पमा गर्भवती जाँच गराउन जान लागि।
1: ए राम्रो नि, कति महिना भयो?
0: मेरो विचारमा 3 महिना।
1: ल हिँड्नु न त अघि अघि। सानु सानु बहिनी, खाना त खाएर हिँड्नु हो नि?
0: खाएको दिदी।
1: पानीको मात्रा बढी चाहिने हुनाले झोलिलो मोलिलो खाना पर्छ यस्तो बेलामा। भिटामिन मिनरल पनि हामी अहिले चेक गरेर तपाईँलाई पछि दिनेछौँ।
0: हुन्छ नि दिदी, तपाईँहरू स्वास्थ्य कर्मी, तपाईँहरूले जे जे भन्नुहुन्छ त्यही अनुसार गर्छु नि दिदी म।
1: ए ल बिस्तारी है लडिएला, बिस्तारी हिँड्नुपर्छ।
2: रघु, ए रघु,
3: किन र आमा?
2: त कहाँ गएर आएको?
3: म त्यहाँ साथीहरूसँग क्यारम बोर्ड खेल्न गएको थिएँ।
2: बुहारीले त खानै नखाइकन गएछ त, लिएर पनि गएकी छैन।
3: कति न काम भयो त बोलेको नि आमा, खै कुन गाउँ जान्छु भन्दै थिए, नखाइ गयो होला।
2: म पो ढाड दुखेर उठ्न नसक्ने भएको छु त, तैँले केही सघाउनु पर्दैन भने अब त्यसले मलाई स्याहारोस् कि तँलाई पकाओस् कि काम गरोस्।
3: कस्तो कुरा गर्नुहुन्छ आमा पनि, अब बाहिरको काम गरे पनि घरको काम नगरेर भयो त।
2: धन्न अहिलेसम्म बच्चा छैन र
3: अब पाउनु पर्यो नि आमा बच्चा त।
2: सल्लाह गर न तिमीहरू, मलाई पनि नाति नातिना खेलाउने रहर नभएको त कहाँ हो र।
3: पन्छी पन्छी हिँड्छे खोइ के भन्नु, तैपनि म आज कुरा गर्छु सपनासँग।
2: लौ लौ, कुरा मात्र होइन यसो सघाउने पनि गर त्यसलाई। त्यसले मलाई स्याहारोस् कि तँलाई पकाओस् कि काम गरोस्।
3: कस्तो कुरा गर्नुहुन्छ आमा पनि, अब बाहिरको काम गरे पनि घरको काम नगरेर भयो त।

0: ए सपना सपना के गरिरहेको तिमी सुत्ने बेला भएन भने
1: सुत्ने म आज कतिजना महिलाहरूको गर्भवती जाँच गरिएछ उनीहरूले के भने भनेर फारममा लेखेको कुरा हेर्दैछु
0: अरू गर्भवती भएको कुरा मात्र गर्ने कि अब आफू पनि हुने
1: आफू त होला नि अस्ति नै हामीले अझै एक वर्ष यो बारेमा नसोच्ने भनेको होइन
0: आमा पनि नाति नातिन चाहिरहनु भएको छ
1: अब मैले अहिले के मात्र भ्याउने आर्थिक रूपले पनि हामी सक्षम हुनुपर्ने होइन र
0: भन्न खोजेको के मैले काम गरिन भनेको म रिङ खोजेर भए पनि केही न केही गरेर देखाउँछु हेरिराख न
1: होइन मैले तपाईँलाई केही भनेकै छैन नि
0: अनि के त तिम्रो तलमा बाँच्यो भनेर हिँडेर नभन न यार कमाउँछु नि म पनि आजसम्म त त्यति हिम्मत त छ नि हो
1: बेकारमा यो कुरामा नअल्झ्यौँ न यो पछिको कुरा हो के सुत्नु तपाईँ
0: सुत्छु नि भनिरहनै पर्दैन नि कसै
1: सर नमस्कार
2: नमस्ते सपनाजी
1: तपाईँले बोलाउनु भएको रहेछ
2: मैले तपाईँलाई खासमा यो स्वास्थ्य चौकीको प्रसिद्धि विभागको इन्चार्ज बन्ने कि भनेर सल्लाह गर्न बोलाएको
1: भइहाल्छ नि सर यो त मेरो लागि पनि साह्रै खुसीको कुरा हो त
2: ओके त्यसो भए म यो कुरा समितिमा राख्छु सपनाजी सपनाजी आँखा खोल्नुहोस् सपनाजी सपनाजी

0: सर नमस्ते सपनालाई के भएको के भयो
1: आत्तिनु पर्दैन उहाँ अहिले ठिक हुनुहुन्छ उता स्लाइन चढाइरहेछ
0: सपना कस्तो छ
2: ठिकै छु
0: के भयो काशी तिमीलाई आमा नि साह्रै पिर गर्दै हुनुहुन्छ
2: खासै केही पनि होइन क्या
1: खास नै हो नि सपनाजी तपाईँको शरीर एकदम कमजोर भइसकेको छ खानपिनमा खासै ध्यान दिनुहुन्न कि क्या हो
0: खाना भन्दा पनि काममा बढी ध्यान छ हामीले भनेको त सुन्दै सुन्दिनँ तपाईँले नै सल्लाह दिनु पर्यो सर
3: रेडियो हरेकको हाम्रो स्टुडियोको कम्प्युटरमा संग्रहित यो कथा नाटकीय प्रस्तुति सँगसँगै खुल्लु डटकमको आजको श्रृङ्खलाबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौँ स्टुडियोबाट रविन्द्रलाई अर्जुनलाई दिपेन्द्रलाई तपाईँसँग हामी सबैजना तपाईँसँग बिदा हुन्छौँ भोलि फेरि आउँला फेरि कुराकानी गरौँला राम्रो मन लिएर राम्रो कुरा सोचेर निदाउनु होला है भोलिको जिन्दगी रमाइलो छ आजलाई यति नै शुभरात्रि धन्यवाद

0: डेकोरेशन को लागि फर्निचर का सामान किन्न भनेर बजार जान आटेकी नि बहिनी।
1: फर्निचर को सामान अरे दिदी, त्यस्तो हो भने वालिङ एक रामबाग सम्म रहेको सफल फर्निचर मा जानु न, त्यहाँको फर्निचर का सामान ले साँच्चै घर सुन्दर बन्नेछ।
0: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
1: मोबाइल 9856309888 र 9856555988।
0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान: वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0364121133।
0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0363590025। मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
6: यस समयको साथमा जितु सुनचाँदी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: हुनुहुन्छ। रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: ए दिदी पक्नुस्ता भनेको हैन हतार हतार गर्दै कता हो र
2: घर बनाए त सकियो अब

0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज बुधबार
1: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदि खुला 105.4
1: कृष्ण तृतीया 3 जून 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: राष्ट्रपा सभापति लामिछानेलाई भाजपा मुख्यालयमा रेड कार्पेट, नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्ष अस्वीकार, मानव अधिकार आयोगको सिफारिशमा राजनीति र संवैधानिक प्रश्न, सहकारीको 88 अर्ब बचत फिर्ता अझै अनिश्चित, क्लीन चिटको पर्खाईमा सुधन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको प्रविधिले जोगाउँदै कुम्हार समुदायको पुर्ख्यौली पेशा शीर्षकको शुभ समाचार।
1: माटोका विभिन्न प्रकारका भाँडा बनाउने मुख्य पेशा तराई मधेशमा बसोबास गर्ने कुम्हार समुदायको पहिचानसँग जोड़िएको छ। पुस्तौंदेखि यही पेशा अपनाउँदै आएको कुम्हार समुदायले माटोका भाँडाकुँडा निर्माण तथा बिक्री गरेर जीविकोपार्जन गर्दै आएको भए पनि आधुनिक जीवनशैली, प्लास्टिक तथा अन्य औद्योगिक सामग्रीको बढ़दो प्रयोगका कारण यो पुर्ख्यौली पेशा पछिल्ला वर्षमा संकटमा पर्दै गएको थियो। लोप हुने अवस्थामा पुगेको यही पेशा अहिले भने आधुनिक प्रविधिको सहायताले पुनः जीविकोपार्जनको भरपर्दो माध्यम बन्दै गएको छ। सिप विकास तालिम र आधुनिक उपकरणको प्रयोगले कुम्हार समुदायका महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ। 70 को छिन्नमस्ता गाउँपालिका 3 की 20 वर्षीय आरती पण्डित यसको उदाहरण हुनुहुन्छ। कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष आईएफएडी र विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी, एफएओ र यूएन ओमेनको साझेदारीमा दिदी बहिनी र सप्रोस नेपालद्वारा संचालित ग्रामीण महिला आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत माटोको ग्लास तथा भाँडा बनाउने सिप विकास तालिम लिएपछि सिकेको सिपको उपयोग गर्दै उहाँ अहिले माटोका मटका अर्थात चिया कप उत्पादनमा व्यस्त देखिनु भएको हो। आरतीले विगत 7 महिनादेखि मटका उत्पादन गर्दै आउनु भएको छ। उहाँका अनुसार दैनिक रूपमा उत्पादन तथा बिक्रीबाट करिब 3000 रूपियाँसम्म आमदानी हुने गरेको छ। सक्रोस नेपालले मटका बनाउने तालिम र विद्युतबाट चल्ने मोटर जडित आधुनिक चक्का उपलब्ध गराएपछि उत्पादन क्षमता बढ़ेको र अहिले मटका बिक्रीबाट मासिक रूपमा 50,000 रूपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाइ छ।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रपा सभापति लामिछानेलाई भाजपा मुख्यालयमा रेड कार्पेट शीर्षकमा हिमालय टाइम्समा खबर छ। 5 दिने भारत भ्रमणमा रहनुभएका सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च स्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहनुभएको छ। सोमबार नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेको आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुँदैछ। मंगलबार नयाँ दिल्ली स्थित भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी मुख्यालयमा लामिछानेलाई भव्य स्वागत गरिएको थियो। भाजपा मुख्यालयमा रविलाई रेड कार्पेटमा भव्य स्वागत गरिएको हो। लामिछाने सभा कार दीनदयाल मार्ग स्थित पार्टी केन्द्रीय कार्यालय प्रवेश गर्दा मुख्य द्वारमा नरसिंह बजाउँदै परम्परागत झाँकी प्रदर्शन गरिएको थियो। रवि सभा DL1NA4086 नम्बरको मर्सिडिज बेन्च मुख्यालय प्रवेश गर्न लाग्दा भाजपा अध्यक्ष नितिन नवीन लगायतले भव्य स्वागत गरेका थिए। लामिछाने कारबाट ओर्लिँदा स्वागतका लागि पुष्पवृष्टि गरिएको थियो। बीजेपी नेता कार्यकर्ताको भुइँचो समेत लागेको थियो। त्यस्तै हिजो अध्यक्ष नितिन र सभापति लामिछाने बीच समेत भेटवार्ता भएको थियो। अतिराष्ट्रवादी भाषा हामी मन पराउँदैनौ भनी सभापति लामिछानेले सम्बोधन गरेको जनाइएको छ। भारतसँगको सम्बन्धबारे उनले आधा दर्जन प्रस्ताव समेत अघि सारेका छन्। सो क्रममा सभापति लामिछानेले भाजपा अध्यक्ष नितिनलाई पशुपतिनाथ मन्दिरको फोटो उपहार दिनुका साथै रुद्राक्षको माला समेत लगाइदिनु भएको थियो। सभापति लामिछानेको स्वागतमा भाजपा कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा राष्ट्रिय अध्यक्ष नितिनका साथै लामिछानेको फोटोसहितको ब्यानर राखिएको थियो। स्वागतपछि मुख्यालयमा लामिछाने नेतृत्वको भ्रमर टोली र भाजपा नेताहरूबीच भेटवार्ता भएको थियो। भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपा कार्यालयको संरचनाबारे जानकारी गराएका थिए। त्यस्तै सभापति लामिछाने र भाजपा नेताहरूबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणका पक्षमा छलफल भएको भेटमा सहभागी राष्ट्रपा सचिवालय सदस्य दीपक बोहराले जानकारी दिनुभएको छ।
1: नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा सन् 1816 सुगौली सन्धिको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै बेलायतले पनि चासो देखाउनुपर्ने बताएपछि नेपाल भारत सीमा विवादले नयाँ मोड़ लिएको छ। प्रधानमन्त्री शाहले लिपुलेखका विषयमा चीन र इंग्ल्याण्ड बेलायतसँग कूटनीतिक संवाद भइरहेको समेत बताएका थिए। प्रतिनिधि सभामा आइतबार सांसदहरूको प्रश्नको जवाफ दिँदै शाहले भनेका थिए, हामीले भारत र चीनसँग मात्रै नभएर इंग्ल्याण्ड बेलायत सरकारसँग पनि कुरा गरेका छौं। ब्रिटिश इण्डिया हुँदै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा इंग्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यी सबै कुरा टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। भारतले भने नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको संलग्नता सम्बन्धी विचारलाई दृढ़ता साथ अस्वीकार गरेको छ। उसले सुल्झाउन बाँकी रहेका विषय द्विपक्षीय संयन्त्र मार्फत नै अगाडि बढ़ाइने दोहोर्याएको छ। दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले तेस्रो पक्षको भूमिका नकारेका हुन्। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभा सीमा विवाद बारे दिएको अभिव्यक्तिका विषयमा भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारतबीचको सीमा विवाद हल गर्ने प्रयास भइरहेको जानकारी दिए। सीमा सम्बन्धी समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र बनाएका छौं। भारत र नेपालबीच जे जति द्विपक्षीय मामिला छन् यसमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक छैन भन्नेमा सम्बन्धित सबै स्पष्ट हुनुपर्छ उनले भनेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भारत नेपाल सीमाबारे प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्रालयको टिप्पणी हेरेको बताए।
3: सहकारीको 88 अर्ब बचत फिर्ता कहिले शीर्षकमा नागरिक दैनिकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्रमा भनेको छ, आम नागरिकको पसिनाको कमाई सुरक्षित गर्न सरकार गठन भएको 100 दिनभित्र सहकारीमा बचतकर्ताको लागत बचत बापतको रकम फिर्ता गर्नेछौ। राजसपाको यस्तो घोषणाबाट सहकारीमा निक्षेप डुबेका निक्षेपकर्ता खुशी भए। राजसपाको सरकार भनेको 60 दिन बितिसकेको छ। राजसपा नेतृत्वको सरकारले सहकारीका निक्षेपकर्ताको रकम फिर्ता गर्ने गरी आर्थिक वर्ष 2083-84 बजेट ल्याउँछ भन्नेमा पीड़ित विश्वस्त थिए, तर अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले ल्याएको बजेटले उनीहरूको समस्या सम्बोधन गरिन। राजसपाको सरकार भनेपछि रकम फिर्ता हुने आशमा बसेका पीड़ित अहिले निराश छन्। बजेट पुस्तिकामा लेखिएको छ, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट सोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ। निक्षेपकर्ताका लागि बजेटमा रकम विनियोजन गरिएको छैन। बजेटले सहकारी समस्यालाई प्राथमिकता नदिएको विज्ञहरू बताउँछन्। बजेटले सहकारी समस्या सम्बोधन गर्ने ठोस योजना ल्याउन नसकेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पूर्व अध्यक्ष खगराज शर्माले बताउनु भएको छ। सहकारीलाई समस्याग्रस्त घोषणा गर्न शुरू भएको एक दशक पुग्न लाग्यो। शर्माले भन्नुभयो, अहिलेसम्म पीड़ितले रकम फिर्ता पाउन सकेका छैनन्। बचत फिर्ताका लागि उठेको आवाजलाई सामान्य सम्बोधन गर्न सानो रकम फिर्ता शुरू गर्नु सकारात्मक भए पनि यसले पीड़ितले न्याय नपाउने उनले बताएका छन्। पीड़ितको रकम फिर्ता गर्ने हो भने सरकारले सम्पत्ति किनेर पीड़ितलाई रकम दिनुपर्छ उनले भनेका छन्। त्यसका लागि सरकारले छुट्टै कम्पनी खड़ा गर्नुपर्छ। शर्माका अनुसार सहकारीमा धितो राखेको सम्पत्ति सरकारले किनेर निक्षेपकर्ताको रकम फिर्ता गर्नुपर्छ। सहकारी संस्थामा बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन 2081 अनुसार 22 समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका 18 गरी 40 सहकारीको बचत रकम 87.89 करोड़ रूपियाँ जोखिममा छ। यो 62,760 बचतकर्ताको रकम हो। 2081 यता पनि धेरै सहकारी समस्यामा परेकाले जोखिम रकम अझै धेरै हुन आउँछ। देशभरका 519 सहकारी संस्थाका सदस्यको करिब 1 खर्ब रूपियाँ बढ़ी निक्षेप फिर्ता गर्नुपर्ने अवस्था रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले जनाएको छ। निक्षेपकर्ताको रकम फिर्ता गर्न 1 खर्ब रूपियाँ आवश्यक पर्ने अभियानका संयोजकहरूले बताएका छन्। चालू आर्थिक वर्षकै बजेटबाट बचतकर्ताको रकम फिर्ता गर्न करिब 50 करोड़ रूपियाँ विनियोजन गरेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य मन्त्रालयले जनाएको छ। कार्यविधि बनाएर रकम फिर्ता गर्न शुरू गरेको मन्त्रालयको दावी छ। मन्त्रालयले यस्तो दावी गरे पनि अहिले 10,000 रूपियाँका दरले रकम फिर्ता भएको छ, तर पीड़ितको लाखौं करोड़ रूपियाँ डुबेको छ।
1: मानव अधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनीतिक र संवैधानिक प्रश्न शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। 6 असार 2042 को दिउँसो करिब 1:30 बजे सिंहदरबारभित्र राष्ट्रिय पंचायत भवनको ग्यालरी बैठक कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त थिए पंचायती व्यवस्था विरूद्धका चर्चित राजनीतिज्ञ रामराजा प्रसाद सिंह। करिब 2 महिनापछि 3 भदौ 2042 तत्कालीन पंचायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन 2042 प्रकाशन गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्र थिएन, दफा 11-2 ऐन जारी हुनुअघि भएका घटनामा समेत यही ऐन लागू हुने व्यवस्था गरेको थियो। यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानून बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्मक अपराधका सम्बन्धमा हुने कानूनी कार्यवाही र सजाय यसै ऐनमा परेसरह मानी यसै ऐन बमोजिम हुनेछ ऐनमा लेखिएको थियो। ऐतिहासिक अभिलेखहरूले यस ऐनको उद्देश्य बम काण्डका अभियुक्तलाई कार्यवाही गर्नु मात्र नभएको देखाउँछन्। सन् 1998 अनुसन्धानकर्ता मेरी डेस चेनले हिमालय जर्नलमा सन् 1998 यसबारे लेखेका छन्। 42 को विध्वंसात्मक अपराध ऐन र सार्वजनिक सुरक्षा ऐन प्रयोग गरेर देशभर हजारौं व्यक्तिलाई पक्राउ गरिएको थियो। सोही ऐनका आधारमा 27 भदौ 2042 राजपत्रमा सूचना प्रकाशन गरी सरकारले विशेष अदालत गठन गरेको थियो। त्यही कानूनका आधारमा विशेष अदालतमा सुनवाई भयो। विशेष अदालतले रामराजा प्रसाद सिंह सहितलाई मृत्युदण्ड र केही अन्यलाई जन्मकैदको सजाय सुनायो, तर जन्मकैद मात्र सजाय तोकिएका व्यक्तिहरूलाई समेत मृत्युदण्ड दिनुपर्ने माग राख्दै सरकारी पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्यो। न्यायाधीश त्रय सुरेन्द्र प्रसाद सिंह, पृथ्वी बहादुर सिंह र महेश राम भक्त माथेमाको इजलासले 24 जेठ 2045 विशेष अदालतकै फैसलालाई सदर गरिदियो र भूत प्रभावी कानून ल्याउन मिल्ने व्याख्या समेत गरिदियो। अर्थात संविधानको उद्देश्य पूरा गर्न कानून बनाएर पहिले भएको अपराधलाई पछि बनेको ऐनले सजाय गर्न सकिने व्याख्या गर्यो। त्यसका लागि इजलासले नेपालको संविधान 2019 आधार बनाएको थियो। 2042 बम विस्फोटपछि ल्याइएको उक्त कानून बहुदलीय व्यवस्था पुनर्स्थापना नहुँदासम्म कायम रह्यो। 2046 आन्दोलनबाट संवैधानिक राजा सहितको बहुदलीय राजनीतिक व्यवस्था पुनर्स्थापना भएपछि मात्र यो ऐन खारेज भयो। संक्रमणकालीन न्याय सम्बन्धी अध्यादेशका केही प्रावधान खारेज गर्न दायर गरेको रिटमा सर्वोच्च अदालतले फैसलामा भनेको पश्चातदर्शी कानून गम्भीर फौजदारी कसुरमा हो, आएको सिफारिशसँग त्यस मुद्दाको प्रसंग मिलेको छैन। अधिवक्ता माधव बस्नेतले भन्नुभएको छ। संक्रमणकालीन न्यायका सन्दर्भमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा सोझै लागू गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न समेत बहसको केन्द्रमा रहेको छ। मानवाधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनीतिक र संवैधानिक प्रश्न शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो।
3: बर्खा नजिकिँदै जोखिममा राजमार्ग शीर्षकमा नागरिक दैनिकले खबर लेख्छ। खोटाङको खोटेहाङ तीनकी मनिषा राई इटहरीको जनता बहुमुखी क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययन गर्छिन्। हिउँदका बेला थुप्रै पटक घर आउजाउ गरे पनि बर्खामा यात्रा गर्दा पहाड़ झरेको झलझल याद आउँछ उनलाई। यसकारण उनी बर्खामा खोटाङ आउजाउ कमै गर्छिन्। उनलाई घर जान इटहरीबाट उदयपुरको बेलका नगरपालिकाको रामपुरबाट गाईघाटको साउने पोखरीटार हुँदै रसुवाको सिमपानी भएर खोटाङको ठाटी भन्ज्याङसम्म पुग्नुपर्छ। यो सड़क वारपार गर्दा बर्खाका बेला उनलाई ठूलो युद्ध जिते जस्तै हुन्छ। हिउँदमा पनि अत्यास लाग्दो यो सड़क बर्खामा थप सकसपूर्ण हुन्छ। उदयपुरको रसुवा सिमपानी पहाड़को बाटो भिरालो छ। पहाड़ी बाटोमा गाड़ी चलाउँदा सानो त्रुटि भए पनि सोझै कोशीमै पुगिन्छ। कोशीमा झरेपछि बाँच्ने आशा हुँदै हुँदैन उनले भनिन्। कोशी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्ग मध्ये धेरै जसो वर्खाका बेला पानी पर्दा हिल्लामे हुने अवस्थामा छन्। पहिरोको पनि त्यत्तिकै त्रास र जोखिम हुन्छ। पहिरोले सड़क अवरूद्ध भइरहन्छन् भने कतिपय अवस्थामा पहिरोसँगै गाड़ी पनि बग्छन्। जहिले मनमा त्रास बोकेर यात्रा गर्नुपर्छ। वर्खाका बेला त घरबाट हिँडेपछि गन्तव्यमा नपुग्दासम्म सबैलाई चिन्ताले सताउँछ। खोटाङको दिक्तेल रूपाकोट मजुवागढी तिनकी समिता राईले भनिन्। गत वैशाख 23 गते कोशी राजमार्ग अन्तर्गत शंखासभाको मकालु तीन स्थित नयाँ बस्तीमा गएको पहिरोका कारण त्यहाँ अहिलेसम्म दोहोरो रूपमा गाड़ी चल्न सकेका छैनन्। शंखासभाको माथिल्लो भाग भोटे खोला मकालु क्षेत्र बर्खामा पहिरोको उच्च जोखिममा छ। पहिरो खसेर कति बेला सड़क बन्द हुने हो भन्ने टुंगो हुँदैन। सिलिचोङ बाला र सभापोखरी क्षेत्र पनि पहिरोको जोखिममा छन्। यी तीनवटै क्षेत्रलाई सुरक्षा निकायले उच्च संवेदनशील सूचीमा राखेको छ। बाढ़ी पहिरोले सड़कमा त असर गर्छ नै तर मानवीय क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय भएको छ। जिल्ला प्रहरी कार्यालय शंखसभाका डीएसपी मेघराज अर्यालले बताउनुभयो। शंखसभाको पाँच खपन नगरपालिका आठकी एजिना बस्नेतका अनुसार यति बेला चैनपुरदेखि पाँच खपनको सड़क बाढ़ी आएर पूरै बिग्रिएको छ। त्यहाँ हिउँ खोला पर्छ। उक्त क्षेत्रमा पानी पर्नासाथ पहिरो जान्छ जसले गर्दा स्थानीय बासिन्दाको सम्पर्क चैनपुर सँग टुट्ने गर्दछ। वर्खाका बेला अति आवश्यक कामका लागि स्थानीय खादबारी जान्छन्। गत वैशाख अन्तिम साताको वर्षाले मध्य पहाड़ी लोकमार्ग अन्तर्गतको भोजपुर नगरपालिका पाँच स्थित बोखिम क्षेत्रमा बढ़ी असर गर्यो। त्यहाँ अवरूद्ध सड़क अहिले एकतर्फी मात्र सञ्चालनमा आएको छ। भोजपुर सदरमुकाम हुँदै दक्षिण क्षेत्र दलगाउँ र भुल्के जाने सड़क पनि केही साता अघि पहिरोले अवरूद्ध भएको थियो। पहिरो हटाएपछि अहिले सड़क सञ्चालनमा छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले पहिरो गएर सड़क अवरूद्ध भएमा तत्काल खुलाउने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। एक साता अघिको बाढ़ी पहिरोले पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पाँच थरको याङ ओरक गाउँपालिका क्षेत्रको सड़क पनि अवरूद्ध रहेको छ। याङ ओरक गाउँपालिकाको ओयाम दोभान र रिचाल भीरमा बाढ़ी पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। बाढ़ीले पाँच थर तापेजुङलाई जोड़ने निर्माणाधीन पक्की पुल पनि बगाएको छ। त्यस्तै विस्तारको अन्तिम क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुगलिन खण्डमा यात्रा सहज बनेको छ। पोखराबाट मुगलिनसम्मको 90 किलोमिटर अहिले दुई घण्टामा पार गर्न सकिन्छ।
1: सूचना प्रविधि र डिजिटल सुशासन सम्बन्धी सम्पूर्ण काम प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत रहने वृहत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मार्फत गर्ने गरी सरकारले तयारी अघि बढ़ाएको छ। हालसम्म सूचना प्रविधि विभाग एकीकृत डेटा व्यवस्थापन केन्द्र राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी तीन प्रमुख निकाय खारिज गरी प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ। नयाँ कार्यालयको विस्तृत संरचना दरबन्दी र कार्यविवरण तय गर्न संगठन तथा व्यवस्थापन ओएनएम समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
3: नेपाल दूरसंचार प्राधिकरणको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको लाइसेन्स सहित विवादित सम्पत्ति बिक्री लिलाम प्रकरण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेको छ। सरकारी स्वामित्वमा पुगेर सम्पत्ति व्यवस्थापनको प्रक्रिया शुरू भएको कम्पनी एनसेल स्मार्ट सेल र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको